शुभ प्रभात। मीडियम वेव को 213.67 मीटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बिहानीको प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता यहाँहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजंघा 103 मेगाहर्ज मार्फत पनि सुनिरहनु भएको छ। श्रोता आज हो विक्रम सम्मत 2083 साल असार महिनाको 10 गते, तदनुसार अंग्रेजी महिनाको 24 जून 2026 आज बुधबार। श्रोता हाम्रो स्टुडियोको घड़ी अनुसार समय बिहानीको 6:32 भइसकेको छ। यस प्रातकालीन समयमा आकाशवाणी गान्तोक सुनिरहनु भएका सम्पूर्ण रेडियो प्रेमी श्रोतामा न्यानो अभिवादन साथै हार्दिक स्वागत जनाउँदै प्रारम्भ गर्न लागिरहेका छौं हाम्रो प्रातकालीन सेवा यसै मंगलध्वनिबाट।

श्रोता, स्वामी विवेकानन्दको भनेअनुसार उठ, जाग र लक्ष्य प्राप्त नभएसम्म नरोकिनु। हामी आकाशवाणी गान्तोकको बिहानीको प्रसारण सेवाबाट बोलिरहेका छौं। अब प्रस्तुत गर्न लागिरहेका छौं कार्यक्रम भक्ति प्रभात।

श्रोता, भक्ति भनेको केवल शब्द होइन, यो त मनको गहिराईबाट भगवानप्रति गरिने समर्पण हो। जब मन शुद्ध र प्रेमले भरिन्छ, त्यहीबाट साँचो भक्ति शुरू हुन्छ। भागवत गीता अनुसार भक्तिले मनलाई शान्त बनाउँछ र भगवानसँग आत्माको गहिरो सम्बन्ध जोड्छ। आजको यस पवित्र क्षणमा भक्ति र श्रद्धाको यही भाव बोकेको सुन्दर भजन लिएर आएका छौं। अब सुनौ गायिका अनुराधा पौडेलको मधुर स्वरमा प्रस्तुत केही भक्तिमय भजन। श्रोता, आशा छ यी भजनहरूले यहाँहरूको मनलाई शान्ति र आध्यात्मिक आनन्द प्रदान गर्नेछ। स्वीकार्नुहोस् पहिलो भजन।

श्रोता बुद्ध भन्नुहुन्छ, मन शुद्ध भए जीवन शान्त हुन्छ, त्यही नै साँचो भक्ति र ध्यानको मार्ग हो। अब प्रस्तुत छ अर्को भजन, श्रवण गर्नुहोला।

श्रोता श्रीकृष्ण भन्नुहुन्छ, साँचो श्रद्धाले गरिएको सानो अर्पण पनि ईश्वरलाई प्रिय हुन्छ, त्यसैले साँचो मन श्रद्धा र प्रेमका साथ भगवानलाई सम्झनु नै साँचो भक्ति हो। अब प्रस्तुत छ गायिका अनुराधा पौडेलको मधुर स्वरमा रहेको अर्को भजन।

श्रोता, यसै भजनका साथ भक्ति प्रभातको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानीको प्रसारण सेवाबाट बोलिरहेका छौं। अब प्रस्तुत छ आज प्रसारण गरिने कार्यक्रमहरूबारे संक्षिप्तमा जानकारी। अहिले 6:55 अनि 7 बजे सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी क्रमैले संस्कृत अनि हिन्दी भाषामा समाचार। 7:05 आकाशवाणीको गान्तोक केन्द्रबाट प्रस्तुत गर्नेछौ सदाबहार हिन्दी गीत हरूले समेटिएको कार्यक्रम गोल्डन मेलोडीज। 7:25 सुन्नुहुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी नेपाली भाषामा समाचार। 7:35 विविध जानकारी र ज्ञानवर्धक कार्यक्रम प्रणाम सिक्किम प्रस्तुत गर्नेछौ। 8:15 सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी क्रमशः हिन्दी अनि अंग्रेजी भाषामा समाचार। 8:30 आकाशवाणीको उत्तर पूर्वी सेवा सिलोङ केन्द्रबाट सम्प्रसार गरी सुन्नुहुनेछ पूर्वोत्तर समाचार। 8:40 लिएर आउनेछौ नेपाली आधुनिक गीतहरूको कार्यक्रम गीतिमाला। 9 बजे सुनाउनेछ आकाशवाणीको गान्तोक केन्द्रबाट आजका मुख्य समाचार। 9:02 लिएर आउनेछौ कार्यक्रम चित्रांजली। 9:30 स्वास्थ्य सल्लाह अन्तर्गत लागू पदार्थ र मानसिक स्वास्थ्य सम्बन्धी एक अन्तर्वार्ता। 10 बजे सुनाउनेछौ यसै केन्द्रबाट आजका मुख्य समाचार। 10:02 लिएर आउनेछौ आधुनिक हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजे तराने। 10:30 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुन्नुहुनेछ एफएम गोल्ड। श्रोता सुन्दै हुनुहुन्थ्यो अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे संक्षिप्तमा जानकारी। अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी क्रमैले संस्कृत अनि हिन्दी भाषामा समाचार।

श्रोता, यहाँहरूले आकाशवाणीको गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ सदाबहार हिन्दी चलचित्रका गीतहरू। अब अर्को गीत प्रस्तुत गर्न लागिरहेका छौ। 1976 दर्शक सामु आएको चलचित्र नागिनबाट रहेको छ। यस चलचित्रका निर्देशक राजकुमार कोहली थिए भने यस चलचित्रमा मुख्य कलाकारहरू रीना रोय, सुनिल दत्त, फिरोज खान, जितेन्द्र अनि रेखा थिए। श्रोता, स्वीकार्नुहोस् यसै चलचित्रबाट गायक महेन्द्र कपूर र लता मंगेशकरको सुमधुर स्वरमा रहेको यो गीत।

श्रोता, यहाँहरूले सुनिरहनु भएको छ कार्यक्रम गोल्डन मेलोडीजमा सदाबहार हिन्दी चलचित्रका गीतहरू। अब भने हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। श्रोता, अब प्रस्तुत गर्न लागिरहेका छौं यस कार्यक्रमको

अन्तिम कोसेली 1975 सालमा दर्शक सामु आएको चलचित्र प्रेम कहानीबाट रहेको छ। यस चलचित्रका निर्देशक राज खोसला थिए भने यस चलचित्रका प्रमुख कलाकारहरू शशीर कपूर, राजेश खन्ना, मुमताज थिए। श्रोता स्वीकार्नुहोस् यसै चलचित्रबाट गायक किशोर कुमार अनि लता मंगेशकरको सुमधुर स्वरमा रहेको यो गीत।

श्रोता यतिन्जेल यहाँहरूले सुनिरहनु भएको थियो कार्यक्रम गोल्डन मेलोडीज, जसको निर्धारित समय यही पूरा हुँदछ। अब सुन्नुहुनेछ खरसाङ केन्द्रबाट नेपाली समाचार।

नमस्कार, यो आकाशवाणी हो, समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले बदलिन्दो वैश्विक परिदृश्यमा सुरक्षा सहयोगलाई प्रगाढ़ बनाउन र आतंकवाद र साइबर सुरक्षादेखि उदयमान प्रौद्योगिकीहरूसम्मका साझा चुनौतीहरूको सामना गर्न ब्रिक्सको महत्वपूर्ण भूमिका हुने बताउनु भएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले हिज साँझ राष्ट्रपति भवनमा आयोजित दोस्रो नागरिक अलंकरण समारोहमा पद्म पुरस्कार प्रदान गर्नुभयो। कृषि एवं कृषक कल्याण मन्त्री शिवराज सिंह चौहानले सरकारले अल निनोको कारण मनसून

0: सामना गर्न ब्रिक्सको महत्वपूर्ण भूमिका हुने बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज साँझ ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका लगायत ब्रिक्स देशहरूका राष्ट्रिय सुरक्षा सल्लाहकारहरू र वरिष्ठ सुरक्षा अधिकारीहरूसँग भेट गर्नुभयो। सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, भारतको ब्रिक्स अध्यक्षताले व्यावहारिक सहयोगलाई बढ़ावा दिने, वैश्विक दक्षिणको प्राथमिकताहरूलाई समर्थन गर्ने र एक सुरक्षित, अधिक सुरक्षित र समावेशी विश्वमा योगदान पुर्याउने प्रयास गर्नेछ। राष्ट्रपति द्रौपदी मुर्मूले हिज साँझ राष्ट्रपति भवनमा आयोजित दोस्रो नागरिक अलंकरण समारोहमा पद्म पुरस्कार प्रदान गर्नुभयो। पद्म पुरस्कार देशको सर्वोच्च नागरिक सम्मानहरूमध्ये एक हो। यो पुरस्कार पद्म विभूषण, पद्म भूषण र पद्मश्री गरी तीन विधामा प्रदान गरिएको छ। साहित्य र शिक्षाका क्षेत्रमा पत्रकार पी नारायणलाई पद्म विभूषण र समाज सेवाको निम्ति पूर्व न्यायाधीश केटी नारायणनलाई पद्म विभूषणले सम्मानित गरिएको छ। पूर्व टेनिस खेलाड़ी विजय अमृतराज, अभिनेता मामुटी र पार्श्व गायिका अल्का याग्निकलाई पद्मभूषण पुरस्कार प्रदान गरिएको छ। सरकारले यस वर्ष कुल 131 पद्म पुरस्कारहरूको घोषणा गरेको थियो, जसमा 5 पद्म विभूषण, 13 पद्मभूषण र 113 पद्मश्री पुरस्कार समावेश छन्।
1: ये पुरस्कार पद्म विभूषण, पद्म भूषण और पद्मश्री तीन श्रेणियों में दिए जाते हैं। पत्रकार पी नारायणन को साहित्य और शिक्षा के क्षेत्र में पद्म विभूषण और पूर्व न्यायाधीश केटी थॉमस को समाज सेवा के लिए पद्म विभूषण से सम्मानित किया गया। पूर्व टेनिस खिलाड़ी विजय अमृतराज, अभिनेता ममूटी और पार्श्व गायिका अलका याग्निक को पद्म भूषण पुरस्कार प्रदान किया गया। सरकार ने इस वर्ष कुल 131 पद्म पुरस्कारों की घोषणा की थी। इनमें 5 पद्म विभूषण, 13 पद्म भूषण और 113 पद्मश्री पुरस्कार शामिल हैं। 1954 में शुरू किए गए इन पुरस्कारों की घोषणा प्रत्येक वर्ष गणतंत्र दिवस के अवसर पर की जाती है। प्रादेशिक समाचार के लिए शक्ति सिंह।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले कतारका अमीर शेख तमिम बिन हमाद अल थानीसँग टेलिफोनमा बातचीत गर्नुभयो। उहाँले कतारको रास अल्फान औद्योगिक क्षेत्रमा भएको दुर्घटनामा भारतीय नागरिकहरूको मृत्युमा संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। प्रधानमन्त्री श्री मोदीले घाइतेहरूलाई स्वास्थ्य सहायता उपलब्ध गराएकोमा कतारप्रति आभार व्यक्त गर्नुभएको छ। दुवै नेताले पश्चिम एसियाको अवस्थाबारे चर्चा गर्दै यस क्षेत्रको शान्ति र स्थायित्वका प्रयासमा समर्थन गरेको छ। भारत कतार सहयोगलाई विभिन्न क्षेत्रमा अझ सुदृढ गर्न दुवै देश सहमत भएका छन्। कृषि एवं कृषक कल्याण मन्त्री शिवराज सिंह चौहानले सरकारले अल निनोको कारण मनसूनको सम्भावित दुष्प्रभावसित सामना गर्न खरीफ फसलको लागि अग्रिम तयारीहरू गरिरहेको बताउनु भएको छ। नयाँ दिल्लीमा पत्रकारहरूसँग बातचीत गर्नुहुँदै श्री चौहानले भन्नुभयो, देशमा अहिलेसम्म लगभग 43% कम वर्षा भएको छ र जुलाईमा पनि मनसून कमजोर रहने अनुमान गरिएको छ। उहाँले उच्च प्राथमिकता प्राप्त 111 जिल्लासहित झण्डै 315 जिल्ला प्रभावित हुन सक्ने बताउनुभयो। यी जिल्लाहरूमा सिंचाई प्रणाली अत्यन्त सीमित छ। वित्त मन्त्री निर्मला सीतारमणले बलियो अर्थव्यवस्था निर्माण, सतत विकासलाई तीव्र गर्न र समावेशी वृद्धि सुनिश्चित गर्न अझ राम्रो बहुपक्षीय सहयोगको आह्वान गर्नुभएको छ। हिज नयाँ दिल्लीमा ग्लोबल कन्जर्भ्स फर ग्रोथ सिकर सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै श्रीमती सीतारमणले एक आपसमा जोडिएको विश्वमा समृद्धि र चुनौतीहरू साझा हुन्छन् तर संघर्ष र अनिश्चितताको प्रभाव विकासशील देशहरूमा धेरै बढ़ी हुने बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @ANNewsKharsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। दिल्लीमा आयोजित ब्रिक्स देशहरूका राष्ट्रिय सुरक्षा सल्लाहकारहरू र वरिष्ठ सुरक्षा अधिकारीहरूको बैठकले आतंकवाद, साइबर खतरा र वैश्विक सुरक्षा चुनौतीहरूको सामना गर्न सहयोग बढ़ाउने कुरामा जोड़ दिएको छ। ब्रिक्सका देशहरूका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको 16 बैठक राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालको अध्यक्षतामा सम्पन्न भयो। बैठकमा सदस्य देशहरूबीच सुरक्षा चुनौती, अहिले वैश्विक रूप लिएका सुरक्षा खतरा बारे विशेष चर्चा भएको छ।
2: We need to be cognizant of the new security threats and challenges, non-traditional threats have transcended national borders and have developed defeat systems against conventional responses. Innovative disruptive technologies, more camouflaged variants of terrorism, cyber threats,

0: world which is getting increasingly digitized, they all constitute an important threat for us.
1: राष्ट्रिय व्यापारी कल्याण बोर्डले हिज नयाँ दिल्लीमा आफ्नो दशौं बैठक हाइब्रिड मोडमा आयोजना गर्यो, जसले देशभरिका सदस्यहरूलाई भौतिक र भर्चुअल दुवै रूपमा भाग लिने अवसर प्रदान गर्यो। बैठकमा व्यापारी कल्याण र व्यापार सुविधा सम्बन्धी विभिन्न पहलहरूको समीक्षा गर्नुका साथै हितधारकहरूको सहभागिता र डिजिटल शासन सुदृढीकरणका उपायहरूबारे चर्चा भएको थियो। देशमा प्रत्यक्ष विदेशी निवेश यस वर्ष अप्रेलमा लगभग 4 गुणाले बढ़ेर 6 अरब डलर पुगेको छ। गत वर्षको अप्रेलमा यो 1 अरब 6 करोड डलर थियो। भारतीय रिजर्भ ब्याङ्कले जूनको बुलेटिनमा भनेको छ, विदेशी निवेशकर्ताहरूले घरेलु शेयर बजारमा गरेको निवेश धन निकासीमा कमी आएको कारण यो वृद्धि भएको हो। घरेलु शेयर बजारमा विदेशी निवेश गत वर्षको अप्रेलमा 6 अरब 82 करोड डलर रहेको थियो भने अप्रेलमा बढ़ेर 12 अरब 42 करोड डलर पुगेको छ। सरकारले इथेनल मिश्रण कार्यक्रम वैज्ञानिक रूपमा प्रमाणित छ र यसको निरन्तर निगरानी भइरहेको बताएको छ। सरकारले अझ भनेको छ, सोशल मीडियामा इथेनल मिश्रित पेट्रोल ईबीपी को बारेमा प्रसारित केही भ्रामक र आधारहीन दावीहरू जनतालाई भ्रमित र भ्रमित गर्ने उद्देश्यका साथ बनाइएको छ। वस्त्र मन्त्रालयले हिज नयाँ दिल्लीमा वैश्विक बजारहरूका लागि वस्त्र 2030 सम्म 100 अरब अमेरिकी डलर लागतको निर्यात लक्ष्य प्राप्त गर्ने रणनीति विषयमा 2 दिवसीय विभागीय शिखर सम्मेलनको उद्घाटन गर्यो। यस अवसरमा वस्त्र मन्त्री गिरिराज सिंहले राष्ट्रिय निर्यात लक्ष्य हासिल गर्न जिल्ला आधारित निर्यात वृद्धि, उत्पादन विविधीकरण, मूल्य अभिवृद्धि, तकनिकी वस्त्र, ब्रान्डेड उत्पादहरूको निर्माण र राम्रो बजार पहुँचको महत्वमा जोड़ दिनुभएको छ। भारतले पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफको टिप्पणीको कठोर शब्दमा आलोचना गरेको छ। भारतले भनेको छ, यो टिप्पणी पाकिस्तानको असफलता लुकाउने र मानव अधिकार उल्लंघनबाट ध्यान मोड्ने प्रयास हो। नेदरल्याण्डकी रानी म्याक्सिमा संयुक्त राष्ट्र महासचिवको वित्तीय स्थिति सम्बन्धी विशेष अधिवक्ताको रूपमा भारतको यूपीआई र वेतनभोगी व्यक्तिहरूको वित्तीय स्वास्थ्य सुधार गर्ने उद्देश्यका साथ मुम्बईको भ्रमणमा हुनुहुन्छ। उहाँले एससीजी क्यान्सर अस्पताल कोलाबोको भ्रमण गर्नुभयो, जहाँ उहाँले सेलेरिसे प्रयोग गरेर स्वास्थ्य कर्मीहरूसँग बातचीत गर्नुभयो। सेलेरिसे एक फिटनेस प्लेटफर्म हो, जुन कम्पनीहरूसँग सम्बन्धित पेरोल प्रणालीसँग एकीकृत छ। मौसम विभागले आगामी 2 दिनमा महाराष्ट्र, छत्तीसगढ़ र मध्यप्रदेशका केही भागहरूमा दक्षिण पश्चिम मनसून अघि बढ़नका लागि अनुकूल अवस्था रहेको बताएको छ। मौसम विभाग अनुसार आज असम, मेघालय, कर्नाटकको आन्तरिक भाग, मध्य महाराष्ट्र, उडिसा, पश्चिम बंगाल, सिक्किम र तेलंगानामा भारी वर्षा हुने अनुमान गरिएको छ। यो समाचार युट्युबमा @AirKarsang मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले बदलिन्दो वैश्विक परिदृश्यमा सुरक्षा सहयोगलाई प्रगाढ़ बनाउन र आतंकवाद र साइबर सुरक्षादेखि उदयमान प्रौद्योगिकीहरूसम्मका साझा चुनौतीहरूको सामना गर्न ब्रिक्सको महत्वपूर्ण भूमिका हुने बताउनु भएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले हिज साँझ राष्ट्रपति भवनमा आयोजित दोस्रो नागरिक अलंकरण समारोहमा पद्म पुरस्कार प्रदान गर्नुभयो। वित्त मन्त्री निर्मला सीतारमणले बलियो अर्थव्यवस्था निर्माण, सतत विकासलाई तीव्र गर्न र समावेशी वृद्धि सुनिश्चित गर्न अझ राम्रो बहुपक्षीय सहयोगको आह्वान गर्नुभएको छ। अनि मौसम विभागले आगामी 2 दिनमा महाराष्ट्र, छत्तीसगढ़ र मध्यप्रदेशका केही भागहरूमा दक्षिण पश्चिम मनसून अघि बढ़नका लागि अनुकूल अवस्था रहेको बताएको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
2: हामी आकाशवाणी गान्तोकको बिहानीको प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप पनि एफएम कञ्चनजंघा 103 MHz मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, अब समय भएको छ विविध जानकारी र मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किमको।

0: नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर आज फेरि हामी उपस्थित भएका छौं। आज पर्यो खुशबु 24 तारीक
1: जुन
0: हजुर, र आज 24 तारीक परेको छ है, र 24 तारीकमा के कस्ता घटनाहरू घटेका छन् तिनै बारे जानकारी गराउन हामी श्रोता समक्ष प्रत्येक बिहान यो समय कार्यक्रम लिएर आउने गर्छौं। र आजको पनि कार्यक्रमको थालनी गर्न चाहन्छौ, विशेष गरेर भारतकै प्रसंगलाई अघि बढाउँदै, भारतमा आजको दिन विगतका दिनहरूमा के कस्ता घटनाहरू घटेका थिए त्यो बारे छोटो जानकारी हामी श्रोता समक्ष राख्न चाहन्छौ।
1: हजुर, 1564 आजकै दिन रानी दुर्गावती मुगलहरूसँग युद्ध गरिरहेको समय शहीद भएकी थिइन्। उनी भारतीय इतिहासको सर्वाधिक प्रसिद्ध रानीहरूमा गनिन्छन्। उनी गोडवानाको शासक थिइन्।
0: हजुर, 1763 आजकै दिन इस्ट इण्डिया कम्पनीले मुर्शिदाबाद आफ्नो अधीनमा लिएका थिए अनि मीर जाफरलाई त्यहाँका राजा बनाएका थिए। 1961 आजको दिन भारतले आफ्नो प्रथम सुपरसोनिक फाइटर HF-24 को उडान भरेका थिए जो भारतमै निर्माण गरिएको थियो। 1974 लर्ड्समा भएको टेस्ट क्रिकेटमा भारत 77 मिनटमा नै 42 रन बनाएर अल आउट भएका थिए। 1989 आजको दिन बोफोर्स गन डिलमाथि क्याग रिपोर्टको विरोध गर्दै लोकसभामा विपक्षका धेरै सदस्यहरूले इस्तीफा दिएका थिए। 1980 90 चलिरहेको एउटा वृहत घोटाला थियो, जुन घोटाला या त भनौं बोफोर्स मामलामा वरिष्ठ नेताहरूको पनि सहभागिता रहेको क्याग रिपोर्टले बताएका थिए। बोफोर्स स्वीडिश हात हतियारहरूको एउटा निर्माण कम्पनी हो, जुन कम्पनीबाट भारतले हात हतियारहरूको निर्यातमा एउटा ठूलो सम्झौता गरेका थिए। श्रोता, यसै गरी 1986 आजको दिन भारत सरकारले अविवाहित महिला कर्मचारीहरूलाई पनि मेटर्निटी लीभको हकदार बन्ने कुराको घोषणा गरेका थिए। 1990 आजको दिन भारतीय रक्षा वैज्ञानिकहरूले देशमा नै निर्माण गरेको प्रथम थर्ड जेनेरेशन एन्टी ट्याङ्क मिसाइल न्याकको सफलतापूर्वक परीक्षण गरेका थिए। 1990 नै आजको दिन राष्ट्रपति आर वेंकट रमनले इन्टर स्टेट काउन्सिलको संरचनाको लागि औपचारिक रूपले विज्ञप्ति जारी गरेका थिए। 1991 आजको दिन जयललिताको मन्त्रीमण्डलको शपथ ग्रहण समारोह सम्पन्न भएको थियो। 1991 आजको दिन वर्तमान भारतका राष्ट्रपति प्रणब मुखर्जी त्यो बेला भारतका प्लानिङ कमिशन अर्थात योजना आयोगका डिप्युटी चेयरम्यान बन्नुभएको थियो। 1996 आजको दिन सीबीआईले यूरिया घोटाला मामलामा पीबी प्रभाकर रावलाई पुनः सोधपूछ गरेका थिए।
1: 1881 हिन्दू धर्मावलम्बीहरूको प्रसिद्ध आरती ओम जय जगदीश सहरेको रचयिता, स्वतन्त्र सेनानी साथै प्रसिद्ध साहित्यकार पण्डित श्रद्धाराम शर्माको मृत्यु भएको थियो आजकै दिन।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता, अब कुरा गरौं जन्मको।
1: हजुर, 1937 भारतको एक प्रख्यात लेखिका अनिता देसाईको जन्म आजकै दिन भएको हो। उनी विश्वमा नै चर्चित अंग्रेजी साहित्यको नाम हुन्। उनको प्रमुख कृतिहरू हुन् वेयर शाल वी गो दिस समर, द विलेज नियर बाय द सी, बाय बाय ब्ल्याक बोर्ड। साहित्यमा पुर्याएका योगदानहरूका निम्ति भारत सरकारले पद्मश्री र पद्मभूषणले सम्मान जनाइसकेको छ। 1863 विश्वनाथ काशीनाथ राजवाड़ेको जन्म भएको हो। उनी प्रसिद्ध भारतीय लेखक, इतिहासकार, श्रेष्ठ वक्ता र विद्वान थिए। उनलाई इतिहास आचार्य राजवाड़े नामले पनि चिनिन्छ। 1885 मास्टर तारासिंहको जन्म भएको थियो। उनी प्रसिद्ध कट्टर सिख नेता थिए। उनले प्रथम विश्वयुद्धको समय सिखहरूलाई सेनामा भर्ती हुनमा प्रेरित गरेका थिए। उनले पंजाबी भाषी राज्य बनाउनको निम्ति आन्दोलन गरे। 15 अगस्त 1961 43 दिनको आमरण अनशन गरेका थिए, तर पंजाब राज्यको गठन भने उनको मृत्यु पश्चात मात्र सफल भएको हो।

हजुर, आज 24 जून हो अनि आजकै दिन वर्ष 1897 तत्कालीन बडौदा राज्यमा जहाज नामक गाउँमा एक यस्तो महापुरूषको जन्म भएको थियो जसले अघि गएर भारतीय संगीत जगतलाई यस्तो गरिमा प्रदान गरे जोसँग सारा विश्व चकित भएका थिए। हजुर, हामी कुरा गरिरहेका छौं संगीत मार्तण्ड पण्डित ओमकारनाथ ठाकुर बारेमा। ओमकारनाथको हजुरबा महाशंकरजी अनि पिता गौरी शंकरजी नानासाहेब पेशवाको सेनामा वीर योद्धा थिए। एकपल्ट उनको पिताको सम्पर्क अलोनी बाबाको नामले विख्यात एक योगीसँग भएको थियो। तिनै महात्माबाट दीक्षा लिए पश्चात गौरी शंकरको परिवारको दिशा नै बदलिएको थियो। उनी प्रणव साधना अर्थात ओमकारको ध्यानमा रहन थाले। तब नै 24 जून 1897 दिन चौथो सन्तानको रूपमा जन्म भएको थियो पण्डित ओमकारनाथ ठाकुरको। जन्मको केही समयपछि उनको परिवार बडौदा राज्यको जहाज ग्रामबाट नर्मदा तटमा भडौस नामक स्थानमा आएर बस्न थालेका हुन्। ओमकारनाथको लालन पालन र प्राथमिक शिक्षा पनि यही सम्पन्न भएको थियो। उनको बाल्यकाल अभावहरूमा नै बितेको थियो। यहाँ तक कि किशोर अवस्थामा नै ओमकारनाथ जीलाई आफ्नो पिता अनि परिवारको सदस्यहरूको भरण पोषणको निम्ति एउटा मिलमा नौकरी गर्न परेको थियो। ओमकारनाथको आयु जब 14 वर्षको थियो तब नै उनको पिताको देहान्त भएको थियो। उनको जीवनमा एक निर्णायक मोड़ तब आयो जब भडाउसको एक संगीत प्रेमी सेठले किशोर ओमकारको प्रतिभालाई चिन्दै उनको दाजुलाई बोलाएर संगीत शिक्षाको निम्ति बम्बईको विष्णु दिगम्बर संगीत विद्यालय पठाउनको निम्ति भनेका थिए। पण्डित विष्णु दिगम्बर पुलस्करको मार्गदर्शनमा नै उनको संगीत शिक्षा आरम्भ भएको हो। विष्णु दिगम्बर संगीत महाविद्यालय मुम्बईमा प्रवेश लिए पश्चात ओमकारनाथ जीले त्यहाँ 5 वर्षको पाठ्यक्रमलाई 3 वर्षमा नै पूरा गरेका थिए। यसपछि गुरूजीको चरणमा बसेर गुरू शिष्य परम्परा अन्तर्गत संगीतको गहन शिक्षा आर्जित गरे। 20 वर्षको आयुमा नै उनी यति बेसी पारंगत भएका थिए कि उनलाई लाहोरको गन्धर्व संगीत विद्यालयका प्रधान आचार्य नियुक्त गरिदिएका थिए। 1934 उनले मुम्बईमा संगीत निकेतनको स्थापना गरेका थिए। 1940 महामना मदन मोहन मालवीय उनलाई काशी हिन्दू विश्वविद्यालयमा संगीत संकायको प्रमुखको रूपमा बोलाउन चाहन्थे तर अर्थभावको कारणले गर्दा बोलाउन सकेनन्। पछि गएर विश्वविद्यालयको एक दीक्षान्त समारोहमा सामेल हुन जब पण्डितजी आएका थिए उनलाई त्यहाँको वातावरण यति बेसी मन परेको थियो कि उनी काशीमा नै बस्न थाले। 1950 उनले काशी हिन्दू विश्वविद्यालयको गन्धर्व महाविद्यालयको प्रधानाचार्यको पदभार ग्रहण गरे अनि 1957 सेवानिवृत्त भएसम्म उनी यही रहे। पण्डित ओमकारनाथ ठाकुर जति प्रभावशाली व्यक्तित्व थिए त्यति नै आकर्षण उनको संगीत पनि थियो। उनलाई संगीत नाटक अकादमी पुरस्कार, संगीत मार्तण्ड, संगीत महामहोदय र पद्मश्रीको उपाधिहरू र अनगिनत पुरस्कार एवं सम्मानहरूले सम्मान जनाइएको छ। एकपल्ट महात्मा गान्धीले उनको गायनलाई सुनेर टिप्पणी गरेका थिए, पण्डितजी आफ्नो मात्र एक रचनाले जनसमूहलाई यति बेसी प्रभावित बनाउन सक्दछन् जति म

मेरो अनेक भाषणहरूद्वारा पनि गर्न सक्दिन। उनले एकपल्ट सर जगदीश चन्द्र बसुको प्रयोगशालामा वृक्षहरूमा संगीतको स्वरहरूको प्रभाव विषयमा अभिनव र सफल प्रयोग गरेका थिए। पण्डित ओमकान्त ठाकुरको कालजयी रचनाहरूमा एक महत्वपूर्ण रचना हो वन्दे मातरम। बमकिम चन्द्र चट्टोपाध्यायको यो अमर रचना स्वतन्त्र भारतको प्रथम सूर्योदयमा पण्डितजीको स्वरहरूले अलंकृत भएर रेडियोबाट प्रसारित भएको थियो। अघि गएर वन्दे मातरम गीतको आरम्भको दुई अन्तराहरूलाई भारतको संविधान सभाले राष्ट्रगीतको समकक्ष मान्यता प्रदान गरेको थियो। हजुर त श्रोता, आज पण्डित ओमकान्त ठाकुरको जन्मदिन उनलाई सम्झना गर्दै सुनाउन चाहन्छौ उनीद्वारा गाइएको यो वन्दे मातरम, जो राग द्वेषको स्वरहरूमा ढलेर अपूर्व परिवेश रच्दछ।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता आकाशवाणीको गान्तोक केन्द्रबाट हामी कुरा गर्दैछौ अहिले जन्मको आजकै दिन विश्व कति महान फुटबल खेलाड़ी लियोनल मेस्सीको जन्मदिन परेको छ।
1: हजुर, लियोनल आन्द्रेस मेस्सीको जन्म आजकै दिन 1987 भएको। उनी अर्जेन्टिनाको फुटबल खेलाड़ी हुन्। मेस्सी आफ्नो पुस्तकका सर्वश्रेष्ठ फुटबल खेलाड़ीहरू मध्ये एक मानिन्छन्। मेस्सीले 21 वर्षको उमेरमा नै बेलन्डियोर र फिफा सर्वश्रेष्ठ वर्षको खेलाड़ीको उपाधि प्राप्त गरेका हुन्। उनको खेल शैली र क्षमताको कारणले गर्दा उनलाई फुटबलको बादशाह भनेर चिनिने म्याराडोनासँग तुलना हुन लागेको हो, जसले आफै मेस्सीलाई आफ्नो उत्तराधिकारीको रूपमा घोषित गरेका थिए। मेस्सीले कम उमेरमा नै फुटबल खेल्न शुरू गरे र टाढै नै बार्सिलोनाले उनको क्षमता पहिचान गर्यो। उनले सन् 2000 रोसा रियोमा अवस्थित न्यूवेल्स ओल्ड बॉयज युवा टीम छोडेर आफ्नो परिवारसित युरोप आए, किनकि बार्सिलोनाले उनको विकास हार्मोनको कमीको लागि उपचार गरिदिने प्रस्ताव राखेको थियो। सन् 2004-05 सिजनमा पहिलो पटक मैदानमा ओर्लेर उनले सबैभन्दा कम उमेरमा लीग खेल खेल्ने फुटबल खेलाड़ीको लाल लिगा रेकर्ड तोडेर साथै सबैभन्दा कम उमेरमा लीग गोल स्कोर गर्ने खेलाड़ी बने। मेस्सीको प्रथम आगमनमै उनले बार्सिलोनालाई लाल लिगा जिताउन सफल भएर सन् 2006 पुनः सो लीग र यूईएफए यूरोपियन च्याम्पियनशीप जिताएर चाँडै नै प्रमुख सम्मान प्राप्त गरे। सन् 2006-07 उनको सफलताको सिजन थियो। एल क्लासिकोमा एक हेट्रिक र 26 लीग म्याचहरूमा 14 गोल गर्दै उनले नियमित रूपले खेल जित्ने पहिलो समूहमा ठाउँ बनाए। सम्भवत सन् 2008-09 सिजन उनको सबैभन्दा सफल सिजन थियो, जसमा मेस्सी 29 गोल गर्दै लगातार तेस्रो विजय अभियानको अभिन्न अंग बने। मेस्सी 2005 फिफा विश्व युवा च्याम्पियनशीपमा अन्तिम खेलमा 2 गोल सहित जम्मा 6 गोल गरी शीर्ष स्कोर गर्ने खेलाड़ी बने। यसको लगत्तै उनी अर्जेन्टिनाको अन्तर्राष्ट्रिय टीमको एक सदस्यको रूपमा स्थापित भए। सन् 2006 उनी अर्जेन्टिनाबाट फिफा विश्वकपमा खेल्ने सबैभन्दा कम उमेरको खेलाड़ी बनेर अर्को वर्ष उनले कोपा अमेरिका प्रतियोगितामा उपविजेताको पदक जित्न सफल भए। सन् 2008 उनले अर्जेन्टिना ओलम्पिक फुटबल टीमसँग बेजिङमा भएको ओलम्पिक खेलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय सम्मान ओलम्पिक स्वर्ण पदक जितेका थिए।
0: यसरी विभिन्न क्लबहरूसित साथै आफ्नो देश अर्जेन्टिनाको तर्फबाट फुटबल खेल्ने मेस्सीले आफ्नो फुटबल करियरमा अहिलेसम्म 5 ब्यालेन्डियोर पुरस्कार, युरोपियन गोल्डन सुज, 32 ट्रफीसितै ला लिगा टाइटल्स, 4 यूईएफए च्याम्पियनशीप लीग टाइटल अनि 6 कोपा डेल रे पनि प्राप्त गरेका छन्। 2014 विश्वकपमा गोल्डन बलसितै 2015-16 कोपा अमेरिकाको सम्मान पनि उनले प्राप्त गरिसकेका छन्। हुन त श्रोता, वर्ष 2016 नै मेस्सीले अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन्यास लिने निर्णय लिएका थिए। यद्यपि केही दिनपछि उनले फेरि यो निर्णयलाई फिर्ता लिएर वर्ष 2018 विश्वकपमा आफ्नो देशलाई प्रतिनिधित्व गर्दै रशियाको खेल मैदानमा उत्रिएका थिए लियोनल मेस्सी। अनि आज श्रोता, विश्वकति एक महान फुटबल खेलाड़ी लियोनल मेस्सीको जन्मदिन

0: हामी शुभकामना दिन चाहन्छौ लियोनल मेस्सीलाई.
1: यसरी नै आज पालन गरिन्छ इन्टरनेशनल फेरी डे. अब यसबारे छोटो जानकारी लिऊ.
0: हजुर श्रोता, तपाईँले पनि कुनै कुनै दिन कहीँ न कहीँ त परीको कथा सुन्नु भएको होला. यसैर परी भनेको सुन्न साथ हामीलाई हाम्रो मानस पटलमा आउने गर्छ परीको मनै लोभ्याउने स्वरूप. सफा सुगर लुगा लगाएकी अत्यन्तै बिछट्टै राम्री पौराणिक कथाहरूमा दन्ते कथाहरूमा भने जस्तै सिंग्रिएकी, कसैको दुखिरहेका मनहरूमा सान्त्वनाको मलम लाउन आएकी, कसैको विरक्तिएका मनहरूमा खुशीको लहर फैलाउन तुरन्तै आइपुगेकी, या त भनौं कसैलाई सहायताको हात बटाउन र खुशी बाँड्न आइपुगेकी, फेरि माथि माथि पखेटा फैलाएर उड्दै उड्दै गएकी. हुन त श्रोता, परीको कुरा पौराणिक कथाहरूमा मात्रै सीमित रहेको छ. यद्यपि परीको रूप धारण गरेर कसैलाई खुशी बाँड्न भने अवश्य सकिन्छ, भने आफैले पनि परीको त्यो अनुपम छटाको मजा लिन भने अवश्य सकिन्छ. श्रोता, आज यहाँ परीको कुरा किन गरियो भने आजको दिनलाई अन्तर्राष्ट्रिय परी दिवस अर्थात इन्टरनेशनल फेरी डेको रूपमा पालन गरिन्छ. 1904 जेम बेरीले नाटकमा लेखेका थिए, जब सानो नानी पहिलोपल्ट ऊ हाँस्छ, त्यो हाँसो हजारौं टुक्राहरूमा छुटिएर चारैतिर फैलिएको थियो र त्यहीबाट नै परीको कथाको शुरूआत भएको थियो. तर जे भए पनि परीको कथाले हामीलाई एकचोटि फेरि हाम्रो बाल्यकालमा पुर्याउने गर्छ. त्यो दिन हजुर, त्यो दिन जुन दिन हामी आमाको छेउमा आमाले सुनाएको सिन्ड्रेलाको कथा सुन्दै सुन्दै पहिले त कथा भन्ने आमा सँगसँगै झण्डै झण्डै रोएका पनि थियौं र पछि फेरि चाले नपाई भुसुक्क निदाई पठाएका थियौं. अनि भोलिपल्ट फेरि आमालाई त्यो सिन्ड्रेलाको कथा सुनाउन कर लगाएका थियौं. हजुर, भनिन्छ विश्वका सबै ठाउँ र सबै मानिसहरूमा यो विश्वास छ कि परीको अस्तित्व अवश्य छ, चाहे त्यो केवल हाम्रो कल्पनातीत उडानमा होस् चाहे सोचाइ र पौराणिक कथाहरूमा. फरक यतिमा छ, सबैले आफ्नो नामहरूले पुकार्दा हुन् र आजको दिन यो दिवस फेरिले विभिन्न प्रकारले मनाउने गरिन्छ. अनि परीको जस्तै लुगाहरू लगाएर परीको कथाहरूमा आधारित नाटकहरू खेलिने गरिन्छ. अनि जसले पनि यति सुन्दर परीको परिकल्पना गरे उसको याद गर्ने गरिन्छ, उसलाई सम्मान पनि गर्ने गरिन्छ.

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ। अब कुरा गरौं आजको दिन विगतमा विश्व इतिहासमा घटेका घटनाहरूबारे। 1793 आजको दिन फ्रान्सले प्रथम गणतान्त्रिक संविधान अंगीकार गरेका थिए।
1: 1812 फ्रान्सको तानाशाह नेपोलियन बोनापार्टले 3.5 लाख सेनाहरूको साथ रूसमा आक्रमणको प्रारम्भ गरेका थिए।
0: हजुर, नेपोलियनले नेमन नदी पार गरेर रसियामाथि आक्रमण गरेका थिए। 1901 आजक दिन प्रथमपल्ट पाब्लो पिकासोको प्रदर्शनी पेरिसमा राखिएको थियो। 1916 आजक दिन मेरी पिकफोर्ड प्रथम महिला फिल्म स्टार बनेकी थिइन्, जसलाई फिल्ममा नायिका खेल्नको लागि मिलियन डलर कन्ट्राक्ट मिलेको थियो।
1: 2004 जोन नेग्रोप्याट इराकमा अमेरिकाको पहिलो राजदूत बनेका थिए।
0: 1930 आजको दिनदेखि हवाई जहाजहरूको लागि ऱ्याडर डिटेक्सन शुरू भएको थियो।
1: 2005 अमेरिकाद्वारा भारतलाई सुरक्षा परिषदमा स्थायी सदस्यताको मान्यता दिएको थियो।
0: हजुर, 1963 आजको दिन लन्डनको बीबीसी स्टुडियोमा प्रथम होम भिडियो रेकर्डरको प्रदर्शनी गरिएको थियो। 1963 कुरा गर्दा आजको दिन जान्जिबारलाई ब्रिटेनले स्वायत्तता प्रदान गरेपछि आन्तरिक स्वशासन लागू गरिएको थियो। 1964 धूम्रपानको कारण स्वास्थ्यप्रति पर्ने नकारात्मक प्रभाव, सिगरेटका प्याकेटहरूमा लेख्न पर्ने अनिवार्यता, एफटीसी रूल आजको दिनदेखि लागू भएको थियो।
1: 2006 फिलिपिन्समा मृत्युको सजाय समाप्त गरिएको थियो।
0: 1967 आजको दिन जाइरामा संविधान लागू भएको थियो। 2002 आजको दिन तान्जानियामा भएको रेल दुर्घटनामा परेर 281 जनाको मृत्यु भएको थियो र यो नै अफ्रिकन इतिहासको सबैभन्दा गम्भीर रेल दुर्घटना थियो।
1: 2010 विम्बल्डनमा मात्र नभएर व्यावसायिक टेनिसको इतिहासको सबैभन्दा लामो म्याच अन्त भएको थियो। यो म्याच कुल 11 घण्टा 5 मिनट चलेको थियो। अमेरिकाको जन इस्नर र फ्रान्सको निकोला मायुको बीच खेलिएको थियो यो ऐतिहासिक म्याच।
0: हजुर, 2012 मोहम्मद मोर्सी आजको दिन इजिप्टका राष्ट्रपति बनेका थिए। 2012 कुरा गर्दा आजको दिन साउदी अरेबियाले प्रथम पल्ट महिला एथलिटहरूलाई ओलम्पिकमा प्रतिस्पर्धा गर्ने अनुमति प्रदान गरेको थियो। 2016 आजको दिन ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामेरूनले आफ्नो पदबाट इस्तीफा दिएको थियो। यसै गरी श्रोता, वर्ष 2017 यमनमा कोलेराको कारण 2 लाख संक्रमित भएका थिए, जसको कारण 1300 जनाको मृत्यु भएको थियो र डब्ल्यूएचओले आजकै दिन विश्वकै भीषण कोलेरा आउटब्रेक भनेर पुष्टि गरेका थिए। 2017 कुरा गर्दा आजको दिन महिला अन्तर्राष्ट्रिय फुटबल दलले माउन्ट कालिमान्जारोको 18,799 फीट उचाइमा फुटबल खेलेपछि विश्व रेकर्ड कायम गरेका थिए। आज 2018 आजको दिनदेखि साउदी अरेबियामा ड्राइभिङ गर्न महिलाहरूमा लगाइएको प्रतिबन्ध तत्कालीन सरकारले हटाइदिएका थिए। 2019 आजको दिन मुजफ्फरपुरमा अज्ञात रोगको कारण प्राय 718 जना नानीहरू एकैसाथ बिमार परेका थिए। पहिले यो बिमार लिची खाँदा भएको हो भनिए पनि पछि बिमार हुनुको कारण अस्पष्ट भए पनि 152 जना नानीहरूको ज्यान गएको थियो। 2021 आजको दिन यूएस फ्लोरिडाको मियामी बीच अर्थात समुद्र किनारमा अवस्थित एउटा आवासीय च्याम्प्रेन टावर अचानक ढलेपछि 156 जना मानिसहरू निखोज भएका थिए। यसै गरी वर्ष 2024 सुदानमा धेरै लामो समयसम्म भएको जनआन्दोलनको कारण विश्वमा सबैभन्दा ज्यादा नानीहरू विस्थापित भएको र झण्डै 4 मिलियन नानीहरू कुपोषणको शिकार भएको यूएनले आजकै दिन एउटा रिपोर्ट तयार पारेको थियो। श्रोता, यही थियो देश विदेशमा आजको दिन विगतमा घटेका केही घटनाहरूबारे छोटो जानकारी।
1: हजुर श्रोता, यसैको साथ आज पनि कार्यक्रमबाट बिदा लिन गइरहेका छौं।
0: भोलि बिहान फेरि यस्तै जानकारीहरू लिएर तपाईँहरू समक्ष आउनेछौ। तबसम्मको लागि बिदा चाहन्छौ।
1: नमस्कार।

मीडियम वेव को 213.67 मीटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बिहानीको प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता यहाँहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजंघा 103 मेगाहर्ज मार्फत पनि सुनिरहनु भएको छ। श्रोता समय बिहानको 8:40 भइसकेको छ। अब पालो भएको छ कार्यक्रम गीतिमालाको। आकाशवाणी गान्तोक सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई कार्यक्रम गीतिमालामा स्वागत जनाउँदै आजको यस बसाईमा हामी लिएर आएका छौं कलाकार सीबी गुरूङ अनि भानु गुरूङको आवाजमा सजिएका केही नेपाली आधुनिक गीतहरू। श्रोता कार्यक्रमको शुभारम्भ गरौं कलाकार भानु गुरूङको स्वरमा रहेको यस गीतबाट।

मायामा तडपेर बाँच्नु नै मेरो नियति रहेछ। मायामा तडपेर बाँच्नु नै मेरो नियति रहेछ। यो घायल मनले पनि तिम्रै नाम जप्नु रहेछ। श्रोता, कार्यक्रमलाई अघि बढाउने क्रममा अब अर्को गीत प्रस्तुत गर्न लागिरहेका छौं। कलाकार सीबी गुरुङको सुमधुर आवाजमा सजिएको यो गीत

0: प्रिय व्यक्तिलाई भुल्न खोज्दा पनि भुल्न नसकेको पीड़ा, सँगै बिताएका पलहरू, सँगै हिँडेका घुमेका अनि जीवनका उकाली ओरालीका सपनाहरूले मनलाई अझै बाँधेर राखेको छ। कहिले नछुट्ने कसम खाए पनि समयको आँधीले सम्बन्ध टुट्यो र बिछोड्ने भाग्य बन्यो। विश्वास, भरोसा र साँचो प्रेमका सपनाहरू हुँदाहुँदै पनि जीवनका बाटाहरू कहिलेकाहीँ अलग भइहाल्छन्।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

0: सँग यौन सम्पर्क नराख्नुहोस्।
1: याद राख्नुहोस्, सधैँ कन्डमको प्रयोग गर्नुहोस्।
0: अधिक जानकारीको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहितमा जारी।
2: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। कार्यक्रम गीतिमाला अन्तर्गत यहाँहरूलाई सुनाइरहेका छौं कलाकार सीबी गुरूङ अनि भानु गुरूङको स्वरमा रहेका केही नेपाली आधुनिक गीतहरू। श्रोता, कार्यक्रमलाई अगाडि बढ़ाउने क्रममा अर्को गीत प्रस्तुत गर्न लागिरहेका छौं कलाकार भानु गुरूङको सुमधुर आवाजमा सजिएको गीत।

यो आकाशवाणी गान्तोक हो। अब प्रस्तुत छ आजका मुख्य समाचार। मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो राज्यसभा, संसद जीटी लेप्चा र कोलकाता स्थित ओयल इण्डिया लिमिटेडका कर्पोरेट सामाजिक उत्तरदायित्व प्रमुख अजय कुमार वजीर उपस्थितिमा झण्डा देखाएर एम्बुलेन्सहरूको शुभारम्भ गर्नुभयो। स्वास्थ्य सेवालाई सुदृढ पार्न र क्षेत्रमा आपतकालीन चिकित्सा प्रतिक्रिया सुधार गर्न पाक्किम जिल्लालाई एम्बुलेन्सहरू हस्तान्तरण गरिएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 गान्तोकको पाल्जर स्टेडियममा तपाई यो गर्न सक्नुहुन्छ, आउनुहोस् अघि बढ़ौं भन्ने विषयवस्तुमा मनाइयो। सिक्किम सरकारका सहकारिता मन्त्री अरूण उप्रेती प्रमुख अतिथिको रूपमा अनि रिन्जिङ वाङ्गेल छोपेल सम्मानित अतिथिको तौरमा उपस्थित थिए। सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले सिक्किम पर्यटनलाई सबैभन्दा इन्स्टाग्रामेबल ल्याण्डस्केप हेयरपिन ब्यान्ड्स नियर जुलुक सिक्किमको लागि इण्डिया टुडे टुरिज्म अवार्ड 2026 जितेकोमा बधाई दिनुभएको छ। सिक्किम सरकारका पर्यटन तथा नागरिक उड्डयन मन्त्री छिरिङ टी भुटियाले सिक्किमको तर्फबाट पुरस्कार ग्रहण गरे। सूचना तथा जनसम्पर्क विभाग आईपीआरडी सिक्किम सरकारले हिजो लागू पदार्थ दुरूपयोग र अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आफ्नो परिसरमा लागू पदार्थ दुरूपयोग र अवैध ओसार पसार विरूद्धको शपथ ग्रहण गर्यो। आईपीआरडीका निर्देशक सुनिल कुमार मोथेले विभागका अधिकारी र कर्मचारीहरूको उपस्थितिमा शपथ ग्रहण गर्नुभएको। पूर्वी सिक्किमको पाक्किम जिल्ला अन्तर्गत रेसी रोडेथाङमा पाक्किम पुलिस चौकीका नायक सुखबहादुर तामाङले हिजो ठूलो दुर्घटना हुनबाट जोगाए। उनले सबै व्यक्ति र 12 भन्दा बढ़ी सवारी साधनहरूलाई जोखिमपूर्ण खण्ड पार गर्नबाट रोके। केही क्षणपछि बिहान 9:35 बजे त्यही ठाउँमा पहिरो गयो। यहाँहरू सुन्नुहुँदैथ्यो आजका मुख्य समाचार। सो पूरा भयो।

मीडियम वेभको 213.67 मिटर अर्थात 1404 किलोहर्समा हामी आकाशवाणी गान्तोकको बिहानीको प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, यहाँहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजंघा 103 मेगाहर्ज मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, हाम्रो स्टुडियोको घड़ी अनुसार समय 9:02 भइसकेको छ र अब प्रस्तुत गर्दैछौ पुराना हिन्दी चलचित्रका गीतहरूले समेटिएको कार्यक्रम चित्राञ्जली। यस कार्यक्रमको प्रतीक्षा गरेर बस्नुभएका सम्पूर्ण संगीत प्रेमी श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्न लागिरहेका छौं पहिलो गीत चलचित्र जहरबाट कलाकार श्रेया घोषालको मधुर स्वरमा रहेको गीत।

श्रोता, कार्यक्रम चित्रांजलि अन्तर्गत सुन्दै हुनुहुन्छ पुराना हिन्दी चलचित्रका गीतहरू। अब स्वीकार्नुहोस् यस कार्यक्रमको अर्को प्रस्तुति, हुलचुल चलचित्रबाट कलाकार उदित नारायण अनि सुजाता मोहनको आवाजमा सजिएको गीत।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी

चलचित्र बाजीगरबाट कलाकार विनोद राठौर अनि आशा भोसलेको आवाजमा रहेको गीत। श्रोता यहाँहरू सुन्नुहुँदैछ कार्यक्रम चित्रांजलि अन्तर्गत पुराना हिन्दी चलचित्रका गीतहरू। अब स्वीकार्नुहोस् अर्को प्रस्तुति 1942 अ लभ स्टोरीबाट चलचित्रबाट कलाकार कुमार सानुको स्वरमा सजिएको यो गीत।

श्रोता यहाँहरूले हामीलाई आकाशवाणीको गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ। कार्यक्रम चित्रांजली अन्तर्गत पुराना हिन्दी चलचित्रका गीतहरू सुनाएर मनोरञ्जन गराउँदा गराउँदै अब हामी यस कार्यक्रमको अन्त्यतिर आइसकेका छौं र अब स्वीकार्नुहोस् यस कार्यक्रमको अन्तिम कोसेली चलचित्र परदेशबाट कलाकार सोनू निगमको मधुर आवाजमा रहेको यो गीत।

0: श्रोता, यसै गीतका साथ कार्यक्रम चित्रांजलिको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानीको प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, अब समय भएको छ कार्यक्रम स्वास्थ्य सल्लाह, जस अन्तर्गत लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा डाक्टर सीएल प्रधानसँगको विशेष अन्तर्वार्ता।
1: नमस्कार श्रोता, स्वागत छ स्वास्थ्य सल्लाह कार्यक्रमको यस नवीन अंकमा। श्रोता, स्वास्थ्यसँग सम्बन्धित विविध जानकारी दिने क्रममा आज हामी नशालु पदार्थको प्रयोग तथा यसबाट उत्पन्न हुने मानसिक समस्याहरूबारे जानकारी गराउन गइरहेका छौं। श्रोता, आजको कार्यक्रमको यो विषय रोज्नुको मुख्य कारण के हो भने, प्रत्येक वर्ष 26 जूनको दिन विश्वभरिमा नशालु पदार्थको सेवन तथा यसको अवैध तस्करी विरूद्धको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाइने गरिन्छ। र यस विषयमाथि जानकारी दिन भनी आज हामीसित यहाँ उपस्थित हुनुहुन्छ एसटीएनएम अस्पतालका सिनियर कन्सल्टेन्ट न्यूरो साइकेट्रिस्ट डाक्टर सीएल प्रधान। डाक्टर साहब, स्वागत छ हाम्रो यो स्वास्थ्य सल्लाह कार्यक्रममा।
2: थ्याङ्क यू भेरी मच।
1: डाक्टर साहब, यो हामी आज यहाँ नशालु पदार्थको दुरूपयोग तथा यसको अवैध तस्करी विरूद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा यो ड्रग्स र मानसिक स्वास्थ्यमाथि कसरी यसले नकारात्मक असर पुर्याउँदैछ है, यसमाथि कुराकानी गर्न भनी यहाँ छौं। सर्वप्रथम है हामी तपाईँबाट जान्न चाहन्छौ, यो ड्रग्स भन्ने हामीले सुन्दै आएको कुरा हो, ड्रग्स भन्नाले हामी के बुझ्न सक्छौ?
2: 26 जून चाहिँ अन्तर्राष्ट्रिय तौरमा हामीले इन्टरनेशनल डे अगेन्स्ट ड्रग एब्युज एन्ड इलिसिट ट्राफिकिङ भन्ने एभ्री इयर हामीले यो मनाउँदै आएको छौँ। अब यसको मकसद चाहिँ के छ, मुख्य उद्देश्य चाहिँ के छ भन्दाखेरि, अब यो नशालु पदार्थको सेवन अनि यसको दुर्वेग जुन प्रकारले एउटा संकटमा संसारै डुबेको छ, जसरी अब कोविडको महामारीमा 2020-21 साल जसरी विश्वव्यापी एउटा संकट त्यस्तै प्रकारले एउटा नशा र नशाला पदार्थको सेवन अनि यसको दुर्वेश जस्तो प्रकारले संसारमा एउटा संकट ल्याएको छ, एउटा चिन्ताको विषय बनेको छ, एउटा एकदम चिन्ताजनक स्थिति उभिएको छ। त त्यही विषयलाई चाहिँ मध्यनजर राखेर युवा भाइ बहिनीहरू, समाजको सबै वर्गको मान्छेलाई हामीले युद्ध स्तरमा एउटा जनचेतना एउटा जनमूलक कार्यक्रम रूपमा हामीले यो 26 जूनलाई चाहिँ हामीले चाहिँ यो एउटा अवगत गराउनको लागि कि ड्रग्स भन्ने के हो, ड्रग्स नशालु पदार्थको सेवन चाहिँ कुन रूपमा गर्छ र यसको दुर्वेश के हुन्छ भन्ने कुरामा हामी जानकारी दिन्छौँ। अब साधारण प्रकारले बुझ्नुपर्दा चाहिँ ड्रग्स भन्ने के हो भने, अब कोही मान्छेलाई केही अब शारीरिक बिमारी हो या कुनै पनि बिमारी हुन्छ, डाक्टरकोमा जान्छ, उहाँले जाँच गरे पछि अब दबाईहरू लेख्नुहुन्छ, दबाई खानुको लागि उपदेश दिन्छ, त्यो पनि एउटा दबाई हो। तर यो खालको दबाई, अब यो खालको ड्रग जो चाहिँ आज हामी यो प्रोग्राम मार्फत हामीले डिस्कस गर्न गए के हो भन्दाखेरि, कुनै पनि चिज या वस्तु या त कुनै दबाई या त कुनै पनि चिज या वस्तुको सेवन गरेर यदि त्यसको असर चाहिँ सिधै दिमागी तौरमा जान्छ अनि ब्रेनको फंक्सनलाई चाहिँ अल्टर गर्छ भन्दा डिस्टर्ब गर्छ, जस्तै अब मान्छेले नशा किन रिपिटेडली त्यही कुरा नशा गरेको गरे गरेको छोड्नु नसकेको भन्दाखेरि, जुन चिज या वस्तु सेवन गर्दा त्यसको सिधै असर मस्तिष्कमा जान्छ अनि त्यहाँ मस्तिष्कमा हाम्रो एउटा रिवर्ड सर्किट भन्छ, त्यो ब्रेनको फंक्सन पार्टिकुलर फंक्सनमा सेन्टरमा गएर यसले चाहिँ काम गर्छ। त्यसले के गर्छ काम गर्दा भन्दाखेरि चाहिँ ब्रेनको फंक्सन त्यो सेन्टरमा गएर त्यो दबाईले काम गर्दाखेरि चाहिँ मान्छेलाई एउटा इमोसनली एउटा स्टेबल मुड आउँछ होइन, जस्तै अब विल पावर कन्फिडेन्स बिल्ड हुन्छ, एउटा के अरे मजाको उसमा

0: क्षणिक आनन्दको लागि अब फन प्लेजर होइन रिक्रिएसन रिलेक्सेसनको लागि त त्यस्तो खालको हेबिट त्यो खालको सेवन गर्नाले जब ब्रेनमा त्यो खालको आदत बस्छ भने यसलाई हेबिट भनिन्छ त्यो चाहिँ बादमा फेरि एडिक्सन यता लतमा जान्छ त त्यो खालको चिजको विषयमा चाहिँ हामी यो प्रोग्राम मार्फत हामीले व्यापक जानकारी दिन हामी एउटा प्रोग्राम हामी आयोजन गरेको
1: डाक्टर साहब अब तपाईँ स्वयं एक साइकेट्रिस्ट हुनुहुन्छ तपाईँकोमा कस्तो केसेसहरू आउने गर्छ कस्तो मान्छेहरूले अब किन चाहिँ यस्तो सेवन गर्ने गर्छन् प्रायः कस्तो देखा पर्ने गर्छ
0: अब प्रयोग गर्ने उसमा हेर्नु पर्दाखेरि सबभन्दा पहिला म्याक्सिमम 15 वर्षदेखि लिएर 37 वर्षको एज ग्रुपमा म्याक्सिमम
1: सुरु भएको
0: एडिक्सन भनौँ न अब 70-80% चाहिँ यो ग्रुपमा आउँछ अब अङ्कजी तपाईँलाई याद छ नि है भारत मात्रै यस्तो देश हो दुनियाँमा जो चाहिँ यङ पपुलेसन नम्बर वान अब जुन कन्ट्रीमा यङ्गेस्ट पपुलेसन बेसी छ त्यसले तरक्की बेसी गर्छ त्यसले डाइरेक्टली जीडीपी नेशनल जीडीपीमा डाइरेक्टली हेल्प तर यही ग्रुपको युवा भाइ बहिनीहरू चाहिँ बेसी नसाको लतमा लागे जस्तो उसको प्रोडक्टिभिटी त घट्यो उसको क्वालिटी अफ लाइफ त घट्यो उसले मिसयुज अफ ड्रग गर्नाले त्यसले गर्दा चाहिँ उसले आफ्नो व्यक्तिगत तौरमा मात्रै हेम्पर भएन ड्रगले फ्यामिली तौरमा इन्डिभिजुअल लेभलमा मात्रै भएन हेम्पर पारिवारिक परिवेशमा पनि उसले ह्याम्पर गर्यो परिवारमा पनि ह्याम्पर गर्यो इभन नेशनलमा पनि ह्याम्पर गर्यो भनेपछि डाइरेक्टली इन्डाइरेक्टली नेशनल जीडीपी ग्रोथ इकोनोमिक ग्रोथमा पनि उसले बाधा
1: पुर्याएन
0: यो ठूलो नोक्सान आफ्नो मात्रै होइन देशको नोक्सान भन्ने कुरामा त्यसले गर्दा सबभन्दा म्याक्सिमम चाहिँ 15 वर्षदेखि लिएर 37 वर्षको एज ग्रुपमा चाहिँ हामीले बेसी मात्रामा सेवन प्रयोग गर्ने गरेका छौँ अब अर्को चाहिँ के छ भने अङ्कुजी यसको एक त व्यक्तिगत तौरमा पनि नराम्रो असर छँदैछ तर अर्को चाहिँ के छ भने मेन्टल हेल्थसँग डाइरेक्ट खेलवाड हुँदैछ जुन व्यक्तिले नसालु पदार्थ सेवन छ एउटा आँकडा छ 37% अफ ड्रग युजर भन्छ नि जो चाहिँ एडिक्सनमा गएको छ 37% लगभग चाहिँ मानसिक स्वास्थ्य गडबडी भएको हामीले पाएको छ जस्तै अब एन्जाइटी भयो डिप्रेसन भयो साइकोसिस भयो पर्सनालिटी प्रब्लम भयो हामी त्यो दिनदिनै हामी देख्ने गर्छौँ अनि अर्को चाहिँ 37% अफ अल्कोहल युज चाहिँ मेन्टल हेल्थ प्रब्लम भएको देखेछौँ 53% अफ ड्रग युज इन एनी फर्म इलिगल ड्रग्स त्यो चाहिँ डाइरेक्टली मेन्टल हेल्थ प्रब्लम भएर चाहिँ मेन्टल इलनेसको रूपमा हामी देखाउँछौँ अब ड्रग प्लस अल्कोहल इज इक्वल टु सुसाइड गर्ने मतलब जसले नसालु पदार्थको सेवन गर्नेछ या त अल्कोहल पनि युज गर्नेछ त्यसले के भने एउटा जोखिमी काम जस्तै एउटा आत्महत्या जोखिम गर्ने उसमा पनि 37-53 अथवा 66%सम्म कन्ट्रिब्युट गर्छ भन्दाखेरि चाहिँ हामीले नसालु पदार्थको सेवन छोड्नु र छोडाउनु यति साह्रो जरुरी छ एक त के छ भने उसको व्यक्तिगत लाइफ अर्को चाहिँ मेन्टल हेल्थ प्रब्लमबाट रोक्नु र आत्मा यस्तो जोखिम कामलाई हामी के अरे वञ्चित राख्नु एकदम जरुरी छ
1: हजुर के कस्ता कारणले चाहिँ यस्तो ड्रग्समा संलिप्त हुने गर्छन् मानिसहरू तपाईँले के कस्तो पाउनु भएको छ तपाईँको जति पनि उपचारको लागि आउने गर्छन् के कस्तो कारण तपाईँ बुझ्नुहुन्छ कि यो ड्रग्स लिने गर्छन् के हो त्यस्तो कारणहरू
0: अब के छ भन्दाखेरि चाहिँ एउटा ड्रग लिनुको लागि खासै के कारण नै हुँदैन
1: हजुर
0: तर यङ जेनेरेसनको जब एडोलेसेन्ट एज ग्रुपमा आउँछ जब एडोलेसेन्ट एज ग्रुप भन्दाखेरि चाहिँ अब 11 वर्षदेखि 18 वर्ष पुगेको हुन्छ उसको ब्रेन चाहिँ जस्ट मेच्योरिङ कलिलो हुन्छ टेन्डर हुन्छ अन्त दे अलवेज क्रेप फर एक्सपेरिमेन्ट नि कुनै पनि एउटा क्रेभिङ हुन्छ उसको दिमागमा नयाँ चिज सिक्ने क्या अनि यही एजलाई हामीले एज अफ एक्सपेरिमेन्टेसन भन्छौँ एज अफ क्युरियोसिटी पनि भन्छौँ बुझ्नुभयो त एज अफ पियर प्रेसर पनि भन्छौँ बुझ्नुभयो त्यसले गर्दा चाहिँ अब सबभन्दा पहिला चाहिँ अब के छ भने फिल गुड आफूले चाहिँ मजा आओस् आनन्द आओस् जस्तै फनको लागि प्लेजरको लागि रिल्याक्सेसनको लागि रिक्रिएसनको लागि बुझ्नुभयो त अन्त आफ्नो कन्फिडेन्स विल पावर मोटिभेसन सेल्फ इस्टिम चाहिँ अलिक मजबुत होस् स्ट्रङ होस् भनेर कतिले सुरु गर्छ अब जब एकपल्ट क्युरियोसिटी भएर उसले एक्सपेरिमेन्ट गर्यो तर दिमागले त म्याग्नेट जस्तै काम गरिहाल्यो त्यही रिपिटेड ओभर फ्यु डोजेसमा अथवा डेजको युक प्रयोगले चाहिँ ब्रेनको नर्भस सिस्टम जुन सेन्टरबाट चाहिँ एउटा प्लेजर रिवार्ड सर्किट चाहिँ एक्टिभेट हुन्छ उसले डिसेन्सिटाइज गर्छ यो दबाईले अनि त्यसले गर्दा एउटा किन चाहिँ यो एडिक्सनमा लागेको भन्दाखेरि चाहिँ एउटा यो हामी एडिक्सन भन्ने कुरा चाहिँ यो ड्रग युज प्रब्लम अथवा एडिक्सन अथवा लत भन्ने कुरा चाहिँ एउटा साइकेट्रिक डिसअर्डर हो यो एउटा ब्रेन डिसअर्डर भन्छ किन ब्रेन डिसअर्डर यो एउटा लत मात्रै होइन एउटा ब्रेन डिसअर्डर भन्छ अब के अरे एडिक्सन इज अ डिजिज द्याट कजेस चेन्जेस इन ब्रेन एन्ड बिहेभियर भन्छ जब यसको असर सिधै असर ब्रेनमा गयो भने चाहिँ उसको बिहेभियरमा परिवर्तन हुन्छ किन भन्दाखेरि जब नसालु पदार्थको सेवन जब मान्छेले पऱ्यो कुनै पनि रूपमा गर्छ चाहे इन्जेक्सन लगाएर हुन्छ क्याप्सुल खाएर ट्याब्लेट खाएर इनहेलिन गरेर यसको सिधै असर ब्रेनको सेन्टरमा जान्छ अनि डोपामिन भन्ने एउटा तरल पदार्थ आउँछ जसलाई यसले बढाइदिन्छ त जति जति युज गरे उति यसको लेभल बढ्छ अब तर एउटा समय आउँछ जति युज गरे पनि उसको लेभल चाहिँ बेसी बढ्दैन त उसलाई बेसी नै युज गर्ने परिस्थिति आउँछ टु फिल नर्मल टु फिल नर्मल तर नर्मल फिल हुनाले

0: मजा आउनुलाई नमफिलहरू चाहिँ अझै बेसी डोज चाहिन्छ उसलाई, त्यसलाई चाहिँ हामी यसलाई एब्युज अर एडिक्सनमा भन्छौँ.
1: हजुर,
0: त्यसले गर्दा चाहिँ यो नसालु पदार्थको सेवन यो हामीले म यो आउन जान्छु, डोन्ट इभन थिङ्क अफ ट्राइङ वान्स अल्सो. एकपल्ट पनि अब म टेस्ट गरौँ ट्राई गरौँ भन्ने सोच्दै सोच्नु हुँदैन, किनभने एकैपल्टको प्रयोगले चाहिँ ब्रेनको सेन्टर चाहिँ अलर्ट हुन्छ अनि घरिघरि माग्छ, त्यसले चाहिँ एडिक्सनमा जानु बेर लाउँदैन.
1: हजुर, तपाईँले भन्नुभयो यो 15 वर्ष जुन नानीहरू हुनुहुन्छ उहाँको अब नयाँ के गर्ने अब इच्छा हुन्छ, अब अभिभावकको दायित्व कस्तो हुनुपर्ने हुन्छ यस्तो उमेरको नानीहरूलाई चाहिँ के भन्नुपर्ने हुन्छ है अभिभावकहरूले?
0: त के छ भन्दाखेरि चाहिँ अब ट्रिटमेन्ट बिगिन्स एट होम.
1: हजुर,
0: अनि हु इज द बेस्ट काउन्सिलर भन्दाखेरि प्यारेन्ट.
1: हजुर,
0: हु इज द बेस्ट टिचर भन्दाखेरि चाहिँ प्यारेन्ट हो, किनभने उसले घरमा त बेसी समय बिताउँछ, सेकेन्ड चाहिँ स्कुल कलेजमा. अब बाउ आमाको लागि ठुलो रेस्पोन्सिबिलिटी के छ भन्दाखेरि चाहिँ आफ्नो छोराछोरी नानीहरूको चाहिँ उसको निगरानी गर्नुमा चाहिँ चुक्नु भएन.
1: हजुर,
0: अब के छ म्याक्सिमममा हामीले के पाएछ भने चाहिँ फल्टी प्यारेन्टिङ विषयमा हामीले बेसी पाएछ. जस्तै अब के हुनुपर्छ भन्दाखेरि चाहिँ अब नानीहरूको आनी बानी बाबुआमाले बुझ्नुपर्छ, उनीहरूको लाइक र डिसलाइक बुझ्नुपर्छ. पहिलाको जमानामा होइन पेटभरि खाना दियो आ दिनभरि खेल्नु जाओस् केही छुट्टै छैन, तर अहिले जमाना चेन्ज भयो, उसको दिमाग चाहिँ बेसी बुझ्नु परेर छ उसको भुँडी भन्दाखेरि. भोक तिर्खा त ठिकै छ तर उसको दिमागले के भन्छ उसको इमोसन कस्तो त्यो बुझ्नु
1: भयो.
0: अब के छ भन्दाखेरि चाहिँ सुपरभिजन र फ्रिडम भन्ने कुरा दुईटा कुरा आउँछ. जुन घरमा बेसी फ्रिडम दिन्छ अनि सुपरभिजनमा कमी छ भने त्यो नानीहरू अन्ड्यु एडभान्टेज लिन्छ त्यो फ्रिडमलाई, अनि साथीभाइको सङ्गत गरेर नराम्रो साथीभाइको ट्र्याकमा बसेर उसले एक्सपेरिमेन्ट गर्न सक्छ क्युरियोसिटी भएर, त्यसले त्यो लतमा जान सक्छ. भनेपछि अब जुन घरमा फल्टी प्यारेन्टिङ छ नानीहरूलाई अलिकति निगरानी एउटा अपब्रिङ्गिङ हुन्छ नि द स्किल अफ रियरिङ चिल्ड्रन भन्छ नि, नानीहरूलाई पालन पोषण गर्ने एउटा कला चाहिन्छ कि नानीहरूलाई ठिकैको माया दिनुपर्छ, ठिकै स्ट्रिक्ट पनि गर्नु हुँदैन कन्ट्रोल पनि गर्नु हुँदैन बेसी ओभर प्रोटेक्टिभ पनि गर्नु हुँदैन, नानीहरूलाई सबै घरको कामहरू सिकाउनुपर्छ मोटिभेट गर्नुपर्छ, अनि नानीहरूलाई बुझ्नुपर्छ उसको साथीभाइ सङ्गत कस्तो छ उसको चाहना के छ, अनि प्रत्येक बाबुआमाले चाहिँ आफ्नो नानीले दे हेभ टु गिभ टाइम टु यर चिल्ड्रन. त बिजी सेड्युलमा के छ अब 24 घण्टा बाबुआमा बिजी छ, बाबुआमाले छोराछोरीलाई टाइम दिँदैन कि, सो एभ्री प्यारेन्ट has to give time to the children. नानीसँग टाइम पनि दिनु पर्यो, बात पनि गर्नु पर्यो, होइन आदान प्रदान हुनु पर्यो, बुझ्नुभयो त, उनीहरूको लाइक र डिसाइड, उनीहरूको साथी सङ्गत कस्तो छ त्यो पनि जान्नु जरुरी छ, उसको पर्फर्मेन्स स्कुलमा कस्तो छ कलेजमा पढ्छ, उसको पियर सर्कल कस्तो छ इन्भाइरोमेन्ट कस्तो छ कसैले बा जबरजस्ती सिकाउँदैछ
1: होइन,
0: त्यसले गर्दा यो खालको युवा भाइ बहिनीमा हामीले सानैदेखि घरदेखि नै हामीले के अरे बानी बसाल्यो भने चाहिँ हामी पहिलो उस्टेपमै हामीले जान सक्छौँ. अर्को चाहिँ के छ भने जुन घरमा नानीहरूको अलिकति व्यवहार अलिकति छुट्टै छ, जस्तै एकदम स्टबर्न बेसी इरिटेबल एग्रेसिभ रिसाउने झक्को मान्ने चक्च बेसी गर्ने होइन के अरे एग्रेसिभ नेचरको नानीहरू छ बेसी, अनि नेगेटिभ साथी पियर जस्तै अब खैनी सुटी बेरी यस्तो खाने साथीहरू सङ्गत गर्ने छ, जुन घरमा कुनै पनि फ्यामिली मेम्बर्सले प्रयोग गर्ने गर्दैछ जस्तै नसालु पदार्थको सेवन या अल्कोहल या छ त्यो घरबाटै उनीहरूले सिक्छ नानीले. प्यारेन्ट भनेको त रोल मोडल हो, पहिला नानीलाई नखा प्रयोग नगर भन्नुभन्दा पहिला त बाउ आमाले नै पहिला सुटी बेरीको युज गर्नु भएन, मदपानको सेवन गर्नु भएन, कुनै पनि ड्रग्स सेवन गर्नु भएन.
1: डाक्टर साहब भन्नुभयो तपाईँले अभिभावकको दायित्व ठूलो हुने गर्छ, अब कसैको घरमा कोही नानीले यस्तो सेवन गरिरहेको छ लतमा छ भने अभिभावकले कसरी चिन्न सक्छन्?
0: अच्छा, त अब यसलाई कसरी चिन्हित गर्नु, यसको साइन एन्ड सिम्टम हुन्छ अब भने चाहिँ मैले तपाईँलाई भनिहालेँ, ड्रगको सेवनले जब ब्रेनमा जब अल्टर गर्छ उसको फङ्सन चाहिँ असर पार्छ, ड्रगको सेवनले ब्रेनमा गएर के अरे असर पारेपछि उसको थिङ्किङ उसको फिलिङ उसको इमोसन उसको मुड पर्सेप्सन एन्ड बिहेभियर, भनेपछि यसले ब्रेन एन्ड बिहेभियरलाई दुइटालाई असर गर्छ, ब्रेनको असर भिन्दै प्रकारले देखाउँछ बिहेभियरको असर भिन्दै प्रकारले. जस्तै अब साइन एन्ड सिम्टम भन्छ कसरी चिन्हित गर्नु भयो मैले भन्दाखेरि उसको रन सन बोली चाली लुवाई खुवाई पढाइ लेखाइ सबैमा हामीले उसको पिकअप गर्न सक्छौँ सिम्टम, उसको सिम्टम कसरी पिकअप. जस्तै अब शारीरिक तौरमा हेर्नुपर्दा चाहिँ जो नानी एकदम डोसाइल बिहेभियरको पढाइमा राम्रो उसको स्कोलास्टिक पर्फर्मेन्स घट्दै जाँदैछ, उसले पढाइमा ध्यान दिनु सक्दैन, उसले बाहिर मात्रै घरदेखि जानु खोज्छ, साथीभाइको सङ्गत गर्नु थाल्छ, अनि पहिला कहिले नरिसाउने एकदम एग्रेसिभ मुड इरिटेबल मुड होइन स्टबर्न भएको देखाउने, अनि उसको खानापिनामा ध्यान नदिने सुत्नु पनि राम्रोसित नसुत्ने, उसको वेट लस हुँदैछ अथवा गेन हुँदैछ, उसको सुत्नु अब बेसी सुत्छ यता कम्ती सुत्छ, होइन बोल्दाखेरि उसको बिहेभियर जस्तै अब शारीरिक तौरमा देख्दा के छ भने आँखा पनि एकदम रसिलो आँखा रातो आँखा पार्ने होइन त्यहाँदेखि चाहिँ उसको बोलीचाली पनि अलिक लडखरिने होइन त्यहाँदेखि यसो हातहरू यसो औलाहरू यसो काम्ने हिँड्दाखेरि जिउ पनि अलिक लडखरिने अनि अनहाइजेनिक बस्ने क्या नुहाउनु धुनु साफ सुग्घरमा ध्यान नदिने बुझ्नुभयो त त्यसले गर्दा यो एउटा चाहिँ शारीरिक तौरमा अब मानसिक तौरमा इमोसनल प्रब्लम चाहिँ के हुन्छ भने चाहिँ अनस्टेबल इमोसन हुन्छ इमोसन अब सधैँभरि एउटै कुरा अब बोल्दाखेरि राम्रोसित बोल्नुपर्ने अर्कोसँग रिलेसनसिप उसको कम्युनिकेसन हुनुपर्ने राम्रो तर उसको बोलीचाली रहन्छन् अर्कै अलग्गै छुट्टै अर्कै एबनर्मल टाइप हुन्छ बुझ्नुभयो त अनस्टेबल इमोसन अनस्टेबल रिलेसनसिप हुन्छ हो एउटा साथी उसको फिक्स हुँदैन साथी चेन्ज गरिबस्छ आउटगोइङ नेचर हुन्छ आर्गुमेन्टेटिभ हुन्छ सानसानो कुरामा झगडा गर्ने खालको टेन्डेन्सी हुन्छ इरिटेबल एग्रेसिभ आउटगोइङ नेचर त यस्तो खालको शारीरिक तौरमा हुने त व्यक्तिगत तौरमा अनि उसको इमोसन र शारीरिक तौरमा हामीले यो खालको लक्षण देख्यौँ भने तपाईँले संघा मात्रै गर्नुभयो भने यो संघा चाहिँ तपाईँको एउटा ठुलो ट्रिटमेन्टमा चाहिँ तपाईँले हेल्प गर्छ र तपाईँको आफ्नो कोही फ्यामिली मेम्बर नल्याउँदा नि हुन्छ तपाईँ मात्रै पहिला आएर हामीले कन्सल्ट गर्नुहुन्छ हामी तपाईँको उसमा सहयोग गर्छौँ र उसको साइनेन्स इम्प्रुभ हामी मोटिभेट गर्छौँ उसको व्यक्तिगत उसमा ट्रिटमेन्टको लागि
1: हजुर सर ट्रिटमेन्टको लागि तपाईँले भनिहाल्नु भयो सिम्टम्स देख्ने बित्तिकै कसकोमा जानुपर्ने हुन्छ
0: यो चाहिँ एडिक्सन इज अ मेडिकल डिसअर्डर एडिक्सन अथवा सब्सटेन्स युज डिसअर्डर इज अ ब्रेन डिसअर्डर त्यसको लागि चाहिँ हामीले के छ भन्दाखेरि चाहिँ मैले अघि भनिहालेँ इट इज नट अ चोइस इट इज अ कम्पल्सन अनि विल पावर एलोन विल नट हेल्प एट अल त्यसै यी अ सी निड टु सिक फर अ प्रोफेसनल हेल्प अब प्रोफेसनल हेल्प भनेको भन्दाखेरि चाहिँ न्युरोसाइकियाट्रिस्ट जसले चाहिँ यो खालको एडिक्सनमा डिल गर्छ अब ट्रिटमेन्टको उसमा हामीले हेर्नुपर्दा चाहिँ के छ भने चाहिँ अब हाम्रो सिक्किममा जति पनि छ नि जहाँ जहाँ न्युरो साइकेट्रिस्ट एभाइलेबल छ त्यहाँ चाहिँ फेरि डी एडिक्सन सेन्टर पनि हो भनेपछि जहाँ जहाँ न्युरो साइकेट्रिस्ट एभाइलेबल छ सिक्किमको त्यो सबै डिस्ट्रिक्टमा चाहिँ साइकेट्रिस्ट न्युरो साइकेट्रिस्ट एभाइलेबल छ भनेपछि जहाँ जहाँ न्युरो एभाइलेबल छ त्यहाँ चाहिँ ट्रिटमेन्ट काउन्सिलिङ रिहेबिलिटेसन तीनवटा फेसिलिटी एभाइलेबल छ अब यसको लागि चाहिँ के छ भन्दाखेरि अब हामीले ट्रिटमेन्ट गर्दाखेरि चाहिँ अब डिपेन्डिङ अफ द डोज उसले कुन नेचर अफ ड्रग ड्युरेसन अफ ड्रग अन्त डोजेस भनेर हामीले त्यसमा डिपेन्ड गर्छ जसले एकदम बेसी मात्रामा डोज लिँदै थियो र आफ्नो लेभलमा कतिपल्ट ट्राई गर्दा छोड्नु सकेन भने चाहिँ किनभने अचानक छोड्दाखेरि चाहिँ एउटा फिजिकल र इमोसनल अनकम्फर्टेबल डिस्कम्फर्ट हुन्छ
1: यसमा पनि सर के स्टेज हुने गर्छ क्यान्सरको फर्स्ट स्टेज सेकेन्ड स्टेज भन्छ यसमा पनि ड्रग्सको पनि स्टेज हुने गर्छ कि
0: अच्छा तपाईँले यो क्वेसन सोधिहाल्नु भयो त ट्रिटमेन्टमा सेवन गरेको दिनदेखि लिएर जस्तै मेरोमा आयो न्युरोसाइटमा आयो जसमा चारवटा स्टेज हुन्छ सबभन्दा पहिला चाहिँ के छ भन्दाखेरि थिङ्किङ एबाउट क्विटिङ साह्रै असुविस्ता भयो पैसा रोपिनु सक्यो फ्यामिली चौपट भयो सबै भयो छोड्नु पर्ला भनेपछि त्यो फर्स्ट स्टेप हो त सेकेन्ड स्टेप चाहिँ होइन हौ अब त साह्रै पीडा भयो मलाई पैसा पनि सक्यो सबै फ्यामिली चौपट भयो होइन साँच्चै नै ट्रिटमेन्टको लागि चाहिँ कहाँ जानुपर्ने हो कसलाई सोध्नुपर्ने हो कुन ठाउँमा गएर कसलाई भेट्नुपर्ने भने चाहिँ उसलाई यो जिज्ञासा हुन थालेपछि यो सेकेन्ड स्टेप हो थर्ड स्टेप चाहिँ साँच्चै नै उसले जानकारी लिएर कहाँ जानुपर्ने कसलाई भेट्नुपर्ने भने चाहिँ उसले ट्रिटमेन्ट लिनु थालेपछि त्यसलाई थर्ड स्टेज भन्छ त्यहाँदेखि जब ट्रिटमेन्ट पनि लिनु थाल्यो त्यहाँदेखि चाहिँ डक्टरले भनेअनुसार थेरापिस्टले भनेअनुसार जिन्दगीभर उसले कम्प्लाई गर्छ ट्रिटमेन्टमा त्यो चाहिँ फोर्थ एन्ड फाइनल स्टेज हो भनेपछि फर्स्ट स्टेपमै आउँदैन टेक्स टाइम वर्ष दिन तीन वर्ष दस वर्ष पन्ध्र वर्ष तबसम्म त थुप्रै ड्रग्सले चाहिँ ध्वंस गरेको हुन्छ त्यसले गर्दा चाहिँ कुनै पनि स्टेपमा आयो भने ट्रिटमेन्ट हुन्छ त्यसले चाहिँ अब ड्रग अब हस्पिटलमा एडमिट गर्नुपर्दा चाहिँ के छ भन्दाखेरि चाहिँ हामी उसलाई एडमिट गर्छौँ सबभन्दा पहिला चाहिँ डिटक्सिफिकेसन एज भन्छ
1: डिटक्सिफिकेसन
0: यो चाहिँ अब सात दिनदेखि दस दिनसम्म के छ भन्दाखेरि जब जिउबाट चाहिँ उसले त्यो सेवन गर्नु छोड्छ त्यति बेला चाहिँ मैले शारीरिक र इमोसनल तौरमा चाहिँ अलिकति डिस्कम्फर्ट हुन्छ त्यसलाई कन्ट्रोल गर्नुको लागि धेरै दबाई पानीको सेवन गर्नु जस्तै अब ड्रग युज अल्ट्रास ब्रेन फङ्सन त्यसले गर्दा चाहिँ अब के छ भने दबाई पानी हामी जुन युज गर्छौँ त्यसले अब इट काम्स द माइन्ड माइन्डलाई रिल्याक्स गर्छ अनि विड्रल सिम्टम पनि घट्छ त्यहाँदेखि क्रेभिङ पनि घट्छ उसको बिहेभियरलाई पनि हामी कन्ट्रोल गर्न सक्छौँ उसको इमोसनल प्रब्लमलाई पनि हामी कन्ट्रोल गर्न सक्छौँ त्यहाँदेखि उसलाई मोटिभेसन हुन्छ कि अँ छोड्नु सक्दो रहेछ त मैले सात दिन दस दिन भयो ड्रग नखाएको खै छोड्नु सकेँ त अन्त त्यहाँदेखि उसलाई मोटिभेसन हुन्छ उसलाई इन्करेजमेन्ट हुन्छ ऊ डिटरमाइन हुन्छ उसलाई मोटिभेसन हुन्छ त्यहाँदेखि फर्दर स्टेप हो साइकोथेरापी आउँछ बिहेभियरल थेरापी आउँछ एउटा काउन्सिलिङ थेरापी हुन्छ त्यसमा चाहिँ उसको ड्रग सिकिङ बिहेभियर चाहिँ किन कसरी हुन्छ उसको फ्यामिलीमा त्यस्तो खालको समस्या छ कि समाजमा त्यस्तो खालको समस्या त्यसलाई कसरी कोप गर्नुपर्ने तनावलाई कसरी नियन्त्रण गर्नुपर्ने यदि कसरी तनावलाई छ भने कुनै प्रब्लमले गर्दाखेरि उसलाई नसालु पदार्थको सेवन एग्रेभेट गर्दछ ट्रिगर गर्दछ भने त्यो समस्याको अल्टरनेटिभ सल्युसन के छ नट गोइङ टु ड्रग्स ड्रग त एउटा सल्युसन होइन होइन एउटा ड्रग युज भनेको त एउटा अल्टरनेटिभ माध्यम मात्रै नै उसको प्लेजरको लागि त त्यो नसर मतलब एउटा एक्चुअल प्लेजर भनेको त इट सुड कम हुन्थ्यो नि त बाहिरको चिज लिएर त हामीले गर्नु पनि एउटा नेचुरल चिजलाई हामीले बनाउनु पर्ने त्यो विधि सिकाउनुलाई डिफ्रेन्ट टक थेरापी हुन्छ साइकोथेरापी हुन्छ मोटिभेसन इनहेमेन्ट थेरापी त्यहाँदेखि चाहिँ हामी के गर्छौँ भने रिल्याप्स प्रिभेन्सन भन्छ अब तिमी एकदम यो ड्रगबाट नशा मुक्त भयो तर फ्युचरमा पनि तिमी रिल्याक्स हुने चान्स हुन्छ के गर्दा रिल्याक्स हुन्छ साथीभाइको सङ्गत गरेर हुन्छ कि कुनै स्ट्रेसले गर्दाखेरि हुन्छ फ्यामिली प्रब्लमले गर्दाखेरि हुन्छ म्यारिटल इस्यु म्यारिटल डिस्कर्डले गर्दाखेरि हुन्छ तिम्रो स्कुलको कलेजको पर्फर्मेन्सले हुँदाखेरि लभ रिलेसनसिप ब्रेकडाउन हुँदा कि के स्ट्रेस त्यसलाई कसरी हामीले तनाव ह्यान्डल गर्नु त्यसलाई कसरी ब्यानेज गर्नु यो एउटा स्किल

0: देखाउँछौँ जसले चाहिँ लाइफ लङलाई हेल्प हुन्छ.
1: हजुर, यो ट्रिटमेन्टको कति टाइम लाग्न सक्छ सर? यसको अवधि केही फिक्स छ कि त्यो मान्छेको माथि निर्भर गर्छ यो?
0: अब हेर्नुहोस् त, अब अहिले अब 2012 सालदेखि अल ओभर इन्डियामा के छ भन्दाखेरि चाहिँ एउटा सक्सेसफुल थेरापी ट्रिटमेन्ट भन्छ, जस्तै अब ओएसटी ट्रिटमेन्ट हुन्छ, जस्तै कतिलाई चाहिँ अब दबाईले नै त्यो एडिक्सनलाई मेटाउने ओपेड सक्सेसफुल थेरापी ओएसटी भन्छ. त्यो चाहिँ प्रत्येक जहाँ जहाँ न्युरो साइकियाट्रिस्ट एभाइलेबल छ त्यहाँ डी एडिक्सन सेन्टर हुन्छ, अनि यो डी एडिक्सन सेन्टरमा चाहिँ ओएसटी क्लिनिक लाग्छ. त्यसमा चाहिँ अब ओपेड ग्रुप अफ ड्रगहरू सेवन गर्ने एडिक्सन जाने त्यसलाई हामी दबाई दिन्छौँ. त्यसको डोज डिपेन्ड गर्छ उसको मोटिभेसन लेभलमा, उसको क्रेभिङ कतिको कम्ती हुँदैछ. अब हुनसक्छ 3 महिना, 6 महिना, 9 महिना, त्यहाँदेखि दबाई ट्याप गरेर जिरो गरेपछि काउन्सिलिङ थेरापी हुन्छ. अब यो ट्रिटमेन्ट पनि दुई किसिमको छ, एउटा ओपिडी बेसिस र इन्डोर एडमिसन. ओपिडी बेसिस, यदि तपाईँ एकदम फुल्ली मोटिभेट हुन्छ, तपाईँ हस्पिटल जानु अप्ठ्यारो मान्नुहुन्छ, लान मान्नुहुन्छ भने तपाईँ ओपिडी बेसिस अब डक्टरलाई भेटेर तपाईँले क्लिनिकल एसेसमेन्ट अथवा साइकोथेरापी लिनु सक्नुहुन्छ. आजकल त एन्टी क्रेभिङ ड्रग्स पनि एभाइलेबल छ, जसको जस्तै अब निकोटिन अथवा धुम्रपानको लागि एन्टी क्रेभिङ ड्रग्स आउँछ, त्यसको माध्यमले तपाईँ स्मोकिङ छोड्न सक्नुहुन्छ, निकोटिन प्रडक्टहरू छोड्नु सक्छ. अल्कोहोलिक बिभरेज जति खान्छ त्यसको लागि दबाई एन्टी क्रेभिङ ड्रग एभाइलेबल छ आजकल, त्यसको माध्यमले तपाईँलाई मोटिभेसन हुन्छ कि छोड्नु सक्छ. त्यस्तै प्रकारले इलिगल ड्रग जति पनि ड्रग एडिक्सन हुन्छ सबैको लागि आजकल दबाई पानी एभाइलेबल, जसले चाहिँ क्रेभिङ हटाउँछ, तपाईँको माइन्ड र बडीलाई स्टेबल बनाउँछ र तपाईँलाई मोटिभेसन हुन्छ, डिटर्माइन हुनुहुन्छ, तपाईँको सेल्फ इस्टिम बढाउँछ, म छोड्न सक्छु भनेर. यो 80 दिनसम्म भन्ने कुरा हुँदैन. जस्तै कसैलाई रुगा खोकी मार्गी लाग्यो दबाईले बिहान, जस्तै यो बिहान बेगा खाने 7 दिनसम्म त्यहाँदेखि दबाई छोड्ने भन्ने कुरा हुन्छ. यो टोटली डिपेन्ड गर्छ उसको के अरे डिटर्मिनेसन, उसको मोटिभेसन लेभल, उसको लाइफ स्टाइल कस्तो छ, उसको कोपिङ स्किल कस्तो छ. मतलब इट भेरिज फ्रम पर्सन टु पर्सन. कुनै एउटा ट्रिटमेन्ट चाहिँ डजन्ट फिट टु अल, मतलब ट्रिटमेन्ट चाहिँ इन्डिभिजुअल लेभलमा हुन्छ. ऊ फुल्ली मोटिभेट हुन्छ भने 3 महिनामा एकदम क्लिन भएको हुन्छ, यो एकदम राम्रोसँग डिटरमाइन छ भने कोही 6 महिनामा. तर इट डिपेन्ड्स अपन विल पावर एन्ड कन्फिडेन्स, सेल्फ इस्टम एलङ विथ मेडिकेसन.
1: डाक्टर साहब, अब जसरी तपाईँले भने 3 दिनमा कोही मान्छे जाति भएर अब समाजमा फर्क्यो, घरमा फर्क्यो, घर परिवारको र समाजको दायित्व के कस्तो हुनुपर्छ त्यो मान्छेप्रति?
0: राम्रो प्रश्न सोध्नुभयो. यो चाहिँ एउटा सोसियल प्रब्लम हो, एउटा सोसियल डिजिज पनि हो. यो चाहिँ प्यारेन्टको मात्रै होइन, उसको आफ्नो व्यक्ति हुँदैन, सोसियल. किनभने एउटा गाउँमा एउटा सोसाइटीमा कसैले युज गर्ने छ भने अरूले सिक्ने जोखिम एकदम बेसी मात्रामा हुन्छ. सो हामी के भन्छौँ भने एउटा होलिस्टिक एप्रोच हुन्छ. होलिस्टिक एप्रोच के छ भन्दाखेरि प्यारेन्टको सपोर्ट चाहिन्छ हामीलाई, त्यहाँदेखि प्यारेन्टको सपोर्ट या त रोल मोडल. स्कुलमा गयो भने टिचरहरूले उसको बिहेभियर रिकगनाइज गर्नु सकेर चाहिँ उसले मोटिभेसन दिएर चाहिँ हामीलाई पठाउनु पर्यो. प्यारेन्टको मोडल के अरे सपोर्ट चाहिन्छ, टिचरहरूको सपोर्ट चाहिन्छ. अब सोसाइटीमा जब गयो भने चाहिँ सोसाइटीमा एनजिओसहरू छ, सेल्फ हेल्प ग्रुप छ, होइन, पञ्चायत छ, पुलिस पर्सनल छ. यो सबै एनजिओले चाहिँ अब प्राइभेट सेक्टरमा कतिवटा रिहेबिलिटेसन सेन्टरमा पनि त रन गर्छ, तिनीहरूले पनि यो पेसेन्टहरू लगेर राखेको हुन्छ, उनीहरूले पनि ठुलो रोल यसमा खेल्दैछ. त्यसले गर्दा चाहिँ अब पञ्चायत भयो, पुलिस पर्सनल भयो, एनजिओ, सेल्फ हेल्प ग्रुपले चाहिँ उनीहरूले चाहिँ यो पार्टिकुलर गाउँमा चाहिँ आइडेन्टिफिकेसन अफ ड्रग युजर्स सबैलाई भेला गरेर, उसको प्यारेन्टलाई भेला गरेर, यो मतलब टु टेल एजुकेट अबाउट द ब्याड इफेक्ट अफ ड्रग्स एन्ड ड्रग युज. त्यो गरेर चाहिँ जब अवेरनेस ल्यायो भने चाहिँ मान्छेमा एउटा जोस चल्छ, एउटा मान्छेमा मोटिभेसन हुन्छ, अनि नशालु पदार्थ सेवन छोड्नुको लागि चाहिँ एउटा विभिन्न स्टेप उनीहरूले जानु सक्छ.
1: हजुर डाक्टर साहब, यो जुन उपचार भएर जुन जाने गर्छ नि उहाँहरूकोमा यो रिल्याप्सको तपाईँले कतिको देख्नु भएको छ?
0: अच्छा, रिल्याप्स रेट, ओके, यो पनि तपाईँले राम्रो प्रश्न सोध्नुभयो. यस, यो मैले भने एडिक्सन भन्ने कुरा त क्युरेबल त हुँदै हुँदैन.
1: हजुर,
0: यो त मैले भनिहालेँ, कम्प्लेक्स हो, क्रोनिक हो. क्रोनिक भने चाहिँ लामो जिन्दगी छ हुने खालको.
1: हजुर हजुर हजुर.
0: अनि के अरे यो चाहिँ ट्रिटेबल हो.
1: हजुर.
0: अब यसको चाहिँ के छ भन्दाखेरि चाहिँ यो एक दुई महिनाको ट्रिटमेन्टले हुँदैन, रिल्याप्सेस एकदम बेसी मात्रामा हुन्छ.
1: हजुर.
0: तर हाम्रो प्रोफेसनल हेल्प ट्रिटमेन्ट गरेको जुन व्यक्तिहरू छ फ्रम अ प्रोपर सेन्टर, प्रोपर प्रोफेसनल हेल्प लिएको, अब न्युरोसाइकियाट्रिस्टबाट हेल्प लिएको, साइकोथेरेपिस्टबाट हेल्प लिएको भने चाहिँ उसको ट्रिटमेन्ट रेट अप टु 80% छ. 80%सम्म राम्रो हुन्छ, रिल्याप्स रेट एकदमै कम्ती छ. किनभने हामी यसमा ट्रिटमेन्टमा नि एउटा कम्प्लायन्स भन्छ कि डक्टर, क्लाइन्ट र साइकोथेरापिस्ट, हामी तिनजना भएर सँगै हामी बात गर्छौँ. उसको रिल्याप्स चाहिँ किन हुँदैछ, किन भएको छैन, त्यो हामी अन्दाज लगाउन सक्छौँ. हामी कन्सटेन्टली उसलाई मोटिभेट गर्छौँ र रिल्याप्स प्रिभेन्सनको लागि के स्टेप भनिबस्छौँ, उसलाई मोटिभेसन हुन्छ, ऊ डिटरमाइन हुन्छ, उसको सेल्फ इस्टिम बढ्छ र रिल्याप्स रेट एकदमै कम्ती हुन्छ। धेरै राम्रो छ रिजल्ट यसको।
1: तपाईँले भने एउटा राम्रो न्युरो साइकियाट्रिस्टमा
0: प्रोफेसनल हेल्प
1: लिएको, अब कतिले सुनिरहनु भएको छ भनेदेखि चाहिँ तपाईँ चाहिँ कहाँ गएर भन्नुहुन्छ, कहाँ गएर चाहिँ उपचार गराउनु, के गर्नु, के भन्नुहुन्छ?
0: अब उपचारको लास्टमा आउँदाखेरि के छ भन्दाखेरि मैले भनिहालेँ, सिक्किमको सबै डिस्ट्रिक्टमा जहाँ चाहिँ न्युरो साइकियाट्रिस्ट एभाइलेबल छ, न्युरो

0: खेरि एभाइलेबल हुने बित्तिकै त्यहाँ चाहिँ उहाँले ड्रग डिएडिक्सन सेन्टर पनि उहाँले डिल गर्नुहुन्छ. त्यसले चाहिँ यो डिएडिक्सनको लागि जति पनि ट्रिटमेन्ट छ मेथड सबै उहाँले नै गर्नुहुन्छ. त्यसले चाहिँ न्युरोसाइकेट्रिस्टलाई भेट्नु, साइकोथेरापीलाई भेट्नु, काउन्सिलर भेट्नु नि तपाईँको एउटा प्रोफेसनल हेल्प लिनु हो. अनि उहाँले तपाईँलाई हेल्प लिनुहुन्छ भने चाहिँ तपाईँ उहाँको डाइरेक्सनमा चल्नुहोस्, उहाँको एडभाइसमा चल्नुहोस्, तपाईँ डेफिनेटली तपाईँले यो बानीबाट तपाईँ एकदमै निस्किन सक्नुहुन्छ, ओभरकम गर्न सक्नुहुन्छ.
1: सर, यो जुन पेन्डेमिक जुन चल्यो, कोभिड गरी 2 वर्षको लकडाउन हामीले झेल्यौँ है, अझै पनि झेल्दैछौँ है. अब यस बीचमा चाहिँ यो ड्रग्सको आपूर्ति नहुँदा स्वास्थ्यमाथि के कस्तो समस्या तपाईँले हेर्नुभयो?
0: अब यो कोभिडको काण्ड त अब 2020 सालको जनवरीदेखि सुरु गरेको,
1: हजुर
0: 2020-21 कम्प्लिटली पुरै होल इयर नै यसको संकटमा डुबे नि. त म्याक्सिमम के छ भन्दाखेरि चाहे त्यो ट्युबेको होस्, चाहे अल्कोहल, चाहे अरू ड्रग्स हो, यसको सेवन गर्नुको लागि त अब गाडी चल्नु पर्यो, गाईबाट ल्याउनु पर्यो, त त्यसको व्यवस्था त छैन किनभने लकडाउनमा त घरदेखि निस्कनु पाएन. त धेरैवटा मान्छेले चाहिँ एउटा के छ भन्दाखेरि एउटा प्रब्लम भयो, बेसी गरी चाहिँ एउटा फिजिकल र इमोसनल प्रब्लम बेसी भयो. मान्छेले खानु नपाउँदाखेरि विड्रल सिम्टम भएर बेसी मात्रामा अब त्यसको लागि काउन्सिलिङ हामी टेली काउन्सिलिङ गर्नु पर्यो. म्याक्सिमम अब त्यो हाम्रो हेल्पलाइन के अरे सेन्टर छ, नम्बर छन्, त्यसबाट मार्फत हामीले चाहिँ इन्डिभिजुअल कल पनि आउनु थाल्यो. जस्तै इभन रक्सीको लागि, खैनीको लागि, सुतीबेरी खैनीको लागि, इभन ड्रग्सको लागि हामी टेली काउन्सिलिङ गरेर चाहिँ हामीले उसलाई सुझाव दिन्थ्यो कि यस्तो खालको अब हाम्रो हस्पिटल त बन्द भएन, उनीहरूलाई चाहिँ हाम्रो सेन्टरमा बोलाएको छ हामीले विड्रल सिम्टम उ गर्ने र त्यसको लागि नियमित रूपले दबाई पानी के गर्ने भने. तर त्यसको इन्सिडेन्ट जब लकडाउनमा चाहिँ युजर्सहरू त एकदमै बेसी मात्रामा, तर एउटा गुड फ्याक्टर्स के भयो भने यो लकडाउनको पिरियडमा चाहिँ जति पनि ड्रग युजर छ उनीहरूले बेसी मात्रामा ट्रिटमेन्ट लिनु सुरु गर्यो, किनभने उनीहरूलाई बुझ्यो अब चाहिँ सिचुएसन यस्तो आउँछ जब हामीले कुनै चिज पाएन भने चाहिँ हामीलाई प्रब्लम हुन्छ, त्यसको लागि चाहिँ ट्रिटमेन्ट चाहिँ राइट टाइममा हामी लिनुपर्नेछ भने चाहिँ. अनि त्यो मात्रै होइन, यो ड्रग युजर्सको यो लकडाउनमा मान्छेलाई बेसी मात्रामा एन्जाइटी, डिप्रेसन, यो जस्तो काण्डहरू भएको हामीले बेसी मात्रामा पायो. त्यसले गर्दा चाहिँ एक त ट्रिटमेन्टमा बेसी मात्रामा आउनु थाल्यो, काउन्सिलिङमा बेसी आउनु थाल्यो, र टेलिमेडिसिन, टेली काउन्सिलिङ उसबाट चाहिँ हामीले धेरैजनालाई काउन्सिलिङ दिएर यसको एडिक्सन उयो गर्ने हामीले
1: रोक्नु,
0: काउन्सिलिङ अथवा साइकोथेरापी हामीले दियौँ.
1: हजुर डाक्टर साहब, तपाईँले टेली काउन्सिलिङको माध्यम भन्नुभयो, अहिले पनि के यो सुविधा छ, यसको लाभ उठाउन सक्छन् जति पनि हाम्रो श्रोताहरू सुनिरहनु भएको
0: छ? अब सिक्किम स्टेटको लागि एउटा हेल्पलाइन नम्बर छ, जुन हेल्पलाइन लाइन नम्बर बेसी गरी सुसाइड हेल्पलाइन हो, तर अरू इन्फर्मेसन जस्तै अब कुनै मानसिक रोगको विषयमा पनि तपाईँले हेल्प लिन सक्नुहुन्छ. अनि मदपानको सेवन, ड्रग्सको बारेमा अथवा सुसाइडको बारेमा पनि यसमा यो हेल्पलाइनमा के अरे तपाईँले सुझाव लिन सक्नुहुन्छ, यसमा तपाईँले एडभाइस लिन सक्नुहुन्छ. अब त्यो नम्बर चाहिँ के हो भन्दाखेरि एउटा टोल फ्री नम्बर छ, त्यो नम्बर हो 1800-3453-225. फेरि रिपिट गर्छु,
1: हजुर
0: 1800-3453-225. अर्को एउटा ल्यान्डलाइन नम्बर पनि छ, त्यो चाहिँ के हो भने स्टेटको कोड अब 03592 अनि नम्बर चाहिँ छ 202111. म रिपिट गर्छु 03592, त्यो त स्टेटको उयो भयो गान्तोकको कोड नम्बर, त्यहाँदेखि नम्बर छ 202111. अब यो नम्बरमा 24 घण्टा हाम्रो के अरे ट्रेन स्टाफहरू एभाइलेबल छ, उहाँलाई तपाईँले ड्रगको बारेमा, अल्कोहलको बारेमा, निकोटिनको या कुनै पनि नशालु पदार्थको सेवनको बारेमा अथवा कुनै मेन्टल हेल्थ इस्युको बारेमा जानकारी लिन चाहनुहुन्छ र कहाँ गएर कसलाई भेट्नु पनि, कस्तो प्रकारले भेट्नु, कुन सेन्टरमा जानु, कस्तो प्रकारले तरिका, अनि यदि कसैले आत्महत्या गर्ने कोसिसहरू गरेको छ, त्यस्तो खालको बिहेभियर, सुसाइडल बिहेभियर भएको, त्यो जोखिम भएको व्यक्तिले फेमिली मेम्बर्सले फोन गरे भने उहाँले उनीहरूले उपदेश छ कसरी चिन्हित गर्नु र कहाँ लानुपर्ने र कसरी यसको ट्रिटमेन्ट गर्नुपर्ने.
1: हजुर, यस नम्बरमा चाहिँ सम्पर्क गर्नुभयो भने. डाक्टर साहब, हामी हाम्रो यस कार्यक्रमको अन्त्यतिर आइपुगिसकेका छौँ है. जाँदा जाँदै हामी तपाईँबाट जान्न चाहन्छौँ कि यसपालिको, यो वर्ष 2022 है, नशालु पदार्थको दुरूपयोग तथा अवैध तस्करी विरूद्धको जुन अन्तर्राष्ट्रिय दिवस जुन पालन भइरहेको छ, यसको चाहिँ विषयवस्तु के रहेको छ, कुन चाहिँ विषयवस्तुले, थिमले यो पालन भइरहेको छ यस वर्ष, यसबारे जानकारी गराइदिनुहोस् न.
0: यसपालि यो 26 जुन 2022 चाहिँ हामीले अल ओभर द वर्ल्ड के छ भन्दाखेरि चाहिँ यसको थिम एड्रेसिङ ड्रग च्यालेन्जेस इन हेल्थ एन्ड ह्युमेनिटेरियन क्राइसिस भनेपछि अब मान्छेले बुझ्नु थाले कि यो ड्रग्स भन्ने कुरा चाहिँ आफ्नो हेल्थमा नै होइन तर एउटा ह्युमेनिटेरियन उसमा पनि ठूलो क्षति पुर्याएको छ, मानवताको उसमा, जसरी कोभिड जस्तो कम्पेयर गर्छ, कोभिडले उसको फ्यामिली चौपट गर्यो, उसको आफूलाई, फ्यामिलीलाई, पुरा देशलाई नै चौपट पार्यो. त्यसमा नशालु पदार्थको सेवनले चाहिँ उसको हेल्थलाई ठूलो च्यालेन्ज दिएको छ कि. अब जस्तै एउटा इक्जाम्पल, डिपेन्डिङ अफ द नेचर अफ युज, जस्तै अब कतिलाई ट्युबरकुलोसिस हुने बेसी मात्रामा इन्सिज आयो मेडिकल डिसअर्डरमा, हेपाटाइटिस बी भाइरस, हेपाटाइटिस सी भाइरस, होइन एड्स जस्तो घातक बिमारी पनि यसबाट उब्जेको हो, कतिले सिरिन्ज युज गर्छ, स्नोटिङ गर्छ, होइन मेडिकल डिसअर्डरमा. अर्को चाहिँ साइकोलोजिकल हेल्थमा नि बेसी मात्रामा मान्छेलाई, अब मैले भने नि अप टु 66% यता एन्जाइटी, यता डिप्रेसन, यता साइकोसिस, यता पर्सनालिटी प्रब्लम अनि सुसाइडको इन्सिडेन्ट पनि बढेको कारणले गर्दाखेरि.

0: अब ह्युमेनिटेरियन गर्नु मानवता नाताले चाहिँ गर्दाखेरि चाहिँ फ्यामिली मेम्बर्स अगाडि आउनु पर्यो, सोसाइटीको मान्छेहरू अगाडि आउनु पर्यो, सोसाइटीको रेस्पोन्सिभ मान्छेहरू अगाडि आउनु पर्यो, एनजिओजहरू अगाडि आउनु पर्यो, पुलिस पर्सनल अगाडि आउनु पर्यो, सेल्फ हेल्प ग्रुप आउनु, इभन पोलिटिकल उसमा पनि यसमा इन्भल्भ भयो भने एउटा होलिस्टिक एप्रोचबाट हामी चारैपटक हेऱ्यौँ भने हामीले जिरो टलरेन्स टु ड्रग युज, जिरो टलरेन्स भने नो डिमान्ड नो सप्लाई, त्यो चेनलाई हामीले बन्द गर्यो भने चाहिँ आवर स्टेट एन्ड इन्डिया विल रिमेन ड्रग फ्री.
1: हजुर डाक्टर, हामी यो कार्यक्रम अन्ततिर आइपुगेछौँ. जाँदा जाँदै हाम्रा श्रोताहरूलाई तपाईँ के भन्न चाहन्छु, के कसो सल्लाह सुझाव दिन चाहनुहुन्छ?
0: आजको यो अति नै महत्वपूर्ण कार्यक्रममा हामीले यो सन्देश दिने कोसिस गर्यौं. नशालु पदार्थको सेवन जति नै गर्ने व्यक्तिहरू छ, तपाईँ नरजनुहोस्, तपाईँ अप्ठ्यारो नमान्नुहोस्, तपाईँले कुनै पनि क्राइम गरेको छैन, तर तपाईँले ट्रिटमेन्टमा आउनुभयो भने यो नराम्रो आदतहरू जस्तै कुनै पनि युज गर्नुभएको छ, यो नशालु पदार्थको सेवन चाहिँ तपाईँको विल पावरले मात्रै तपाईँले कन्ट्रोल गर्न सक्नु. इट इज नट अ चोइस, इट इज अ कम्पल्सन, इट इज अ मेडिकल डिसअर्डर, इट इज अ के अरे ब्रेन डिसअर्डर. त्यसको लागि तपाईँले प्रोफेसनल हेल्प चाहिँ टाइममा लिनुभयो, अनि समयमा तपाईँले समय लिनुभयो भने तपाईँको यु विल रिगेन योर नर्मल लाइफ ब्याक.
1: हजुर हवस् त डाक्टर साहब, तपाईँले यतिको बहुमूल्य समय निकाले, यतिको बहुमूल्य जानकारी हाम्रा श्रोताहरूको निम्ति राखिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद छ.
0: थ्याङ्क यू भेरी मच.

यो आकाशवाणी गान्तोक हो। अब प्रस्तुत छ आजका मुख्य समाचार। मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो राज्यसभा सांसद डीटी लेप्चा र कोलकाता स्थित ओयल इण्डिया लिमिटेड कर्पोरेट सामाजिक उत्तरदायित्व प्रमुख अजय कुमार वजीरको उपस्थितिमा झण्डा देखाएर एम्बुलेन्सहरूको शुभारम्भ गर्नुभयो। स्वास्थ्य सेवालाई सुदृढ पार्न र क्षेत्रमा आपतकालीन चिकित्सा प्रतिक्रिया सुधार गर्न पाक्किम जिल्लालाई एम्बुलेन्सहरू हस्तान्तरण गरिएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 गान्तोकको पाल्जर स्टेडियममा तपाईं योग गर्न सक्नुहुन्छ, आउनुहोस् अघि बढ़ौं भन्ने विषयवस्तुमा मनाइयो। सिक्किम सरकारका सहकारिता मन्त्री अरूण उप्रेती प्रमुख अतिथिको रूपमा अनि रिन्जिङ वाङ्गेल छोपेल सम्मानित अतिथिको तौरमा उपस्थित थिए। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम पर्यटनलाई सबैभन्दा इन्स्टाग्रामेबल ल्याण्डस्केप हेयरपिन ब्यान्ड्स नियर जुलुक सिक्किमको लागि इण्डिया टुडे टुरिज्म अवार्ड 2026 जितेकोमा बधाई दिनुभएको छ। सिक्किम सरकारका पर्यटन तथा नागरिक उड्डयन मन्त्री छिरिङ टी भुटियाले सिक्किमको तर्फबाट पुरस्कार ग्रहण गरे। सूचना तथा जनसम्पर्क विभाग आईपीआरडी सिक्किम सरकारले हिजो लागू पदार्थ दुरूपयोग र अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आफ्नो परिसरमा लागू पदार्थ दुरूपयोग र अवैध ओसार पसार विरूद्धको शपथ ग्रहण गर्यो। आईपीआरडी निर्देशक सुनिल कुमार मोथेले विभागका अधिकारी र कर्मचारीहरूको उपस्थितिमा शपथ ग्रहण गर्नुभयो। पूर्वी सिक्किमको पाक्किम जिल्ला अन्तर्गत रेसी रोडेथाङमा पाक्किम पुलिस चौकीका नायक सुक बहादुर तामाङले हिजो ठूलो दुर्घटना हुनबाट जोगाए। उनले सबै व्यक्ति र 12 भन्दा बढ़ी सवारी साधनहरूलाई जोखिमपूर्ण खण्ड पार गर्नबाट रोके। केही क्षणपछि बिहान 9:35 बजे त्यही ठाउँमा पहिरो गयो। यहाँहरू सुन्दै हुनुहुन्थ्यो आजका मुख्य समाचार। सो पूरा भयो।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: मीडियम वेभको 213.67 मिटर अर्थात 1404 किलोहर्समा हामी आकाशवाणी गान्तोकको बिहानीको प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता यहाँहरूले हाम्रो यस प्रसारणलाई न्यूज

अन एआईआर मोबाइल एप पनि एफएम कञ्चनजंघा 103 मेगाहर्ज मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, हाम्रो स्टुडियोको घड़ी अनुसार समय 10:02 भइसकेको छ र अब प्रस्तुत गर्दैछौ नयाँ हिन्दी चलचित्रका गीतहरूले समेटिएको कार्यक्रम ताजे तराने। यस कार्यक्रमको पर्खाईमा बस्नुभएका सम्पूर्ण संगीत प्रेमी श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्न लागिरहेका छौं पहिलो गीत चलचित्र नोटबुकबाट कलाकार विशाल मिश्राको आवाजमा रहेको गीत।

श्रोता कार्यक्रम ताजेतरानी अन्तर्गत सुन्दै हुनुहुन्छ नयाँ हिन्दी चलचित्रका गीतहरू। अब स्वीकार्नुहोस् यस कार्यक्रमको अर्को प्रस्तुति एनिमल चलचित्रबाट कलाकार अरिजित सिंहको आवाजमा सजिएको यो गीत।

श्रोता, यहाँहरूले भर्खरै सुन्नुभयो चलचित्र स्त्री टूबाट कलाकार वरूण जैन, शिल्पा राव अनि सचिन जिगरको आवाजमा रहेको गीत। श्रोता, अब प्रस्तुत छ अर्को गीत अमावस चलचित्रबाट कलाकार जुबिन नोटियाल अनि पलक मुचालको मधुर आवाजमा रहेको गीत।

श्रोता, यहाँहरूले भर्खरै सुन्नुभयो चलचित्र आँख मिचोलीबाट कलाकार सचिन जिगर, दर्शन रावल अनि आशिष कौरको आवाजमा रहेको गीत। श्रोता, कार्यक्रम ताजेतराने अन्तर्गत सुन्दै हुनुहुन्छ नयाँ हिन्दी चलचित्रका गीतहरू। अब स्वीकार्नुहोस् यस कार्यक्रमको अर्को प्रस्तुति, कुछ खट्टा हो जाए चलचित्रबाट कलाकार गुरु रन्धावा अनि परम्परा टण्डनको सुमधुर स्वरमा रहेको यो गीत।

श्रोता यहाँहरूले हामीलाई आकाशवाणीको गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ। कार्यक्रम ताजेतराने अन्तर्गत नयाँ हिन्दी चलचित्रका गीतहरू सुनाएर मनोरञ्जन गराउँदा गराउँदै अब हामी यस कार्यक्रमको अन्त्यतिर आइसकेका छौं र अब स्वीकार्नुहोस् यस कार्यक्रमको अन्तिम कोसेली चलचित्र पेड्डीबाट कलाकार मोहित चौहानको मधुर आवाजमा रहेको गीत।

नमस्ते श्रोता, यो हो तपाईहरुकै आफ्नो कार्यक्रम नारी संसार, अनि म हुँ यस कार्यक्रमकी संचालिका गौरी। सम्पूर्ण रेडियो प्रेमी श्रोताहरुमा हार्दिक स्वागत, सम्मान र न्यानो अभिवादन।

प्रिय श्रोता साथी, नारी संसार केवल एउटा कार्यक्रम मात्र होइन, यो महिला अधिकार, समानता, सशक्तिकरण, नेतृत्व, अवसर र सम्भावनाका विषयमा खुल्ला बहस तथा विचार आदान प्रदान गर्ने साझा चौतारी हो। यहाँ हामी महिलाका संघर्ष, सफलता, अनुभव र प्रेरणादायी कथाहरूका साथै समाजका समसामयिक विषयहरूमाथि पनि चर्चा गर्ने गर्दछौं।

प्रिय श्रोता, आजको विशेष कार्यक्रममा हामी अन्तर्राष्ट्रिय महिला कूटनीति दिवसको सन्दर्भमा कूटनीतिमा महिलाहरूको नेतृत्व शान्ति र प्रगतिको सूत्रधार भन्ने महत्वपूर्ण विषयमा केन्द्रित गर्दै विश्व शान्ति अन्तर्राष्ट्रिय सम्बन्ध र दिगो विकासका क्षेत्रमा महिलाहरूले खेल्दै आएको भूमिका, उनीहरूका उपलब्धि तथा चुनौतीहरूबारे आज हामी विस्तृत रूपमा जानकारी दिने प्रयास गर्नेछौ आजको यो विशेष प्रस्तुति अन्तर्गत। त स्वीकार्नु श्रोता आजको यो विशेष प्रस्तुति।

हजुर श्रोता, विश्व इतिहासलाई निहाल्दा कूटनीति, शान्ति स्थापना, अन्तर्राष्ट्रिय सम्बन्ध र निर्णय प्रक्रियामा लामो समयसम्म पुरूषहरूको प्रभुत्व रहेको देखिन्छ। तर समयसँगै महिलाहरूले पनि आफ्नो क्षमता, दक्षता र नेतृत्वद्वारा कूटनीतिक क्षेत्रमा महत्वपूर्ण स्थान बनाउन सफल भएका छन्। आज महिलाहरू केवल परिवार, समाज वा राष्ट्र निर्माणमा मात्र सीमित छैनन्, उनीहरू अन्तर्राष्ट्रिय स्तरमा शान्ति, सहयोग, समृद्धि र दिगो विकासका प्रमुख सूत्रधारका रूपमा स्थापित भएका छन्। प्रत्येक वर्ष जून 24 मनाइने अन्तर्राष्ट्रिय महिला कूटनीति दिवस अथवा इन्टरनेशनल डे अफ हुमन इन डिप्लोमेसीले विश्वभरका महिला कूटनीतिहरूको योगदानको सम्मान गर्नुका साथै कूटनीतिक क्षेत्रमा लैंगिक समानताको आवश्यकतालाई उजागर गर्दछ। यस दिवसले महिलाहरूको नेतृत्व, सहभागिता र उपलब्धिलाई प्रोत्साहन गर्दै भविष्यका पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने अवसर प्रदान गर्छ। कूटनीति भनेको श्रोता राष्ट्रहरू बीचको सम्बन्धलाई सुदृढ बनाउने, विवाद समाधान गर्ने, सहकार्य बढ़ाउने तथा शान्ति कायम गर्ने प्रक्रिया हो। यस क्षेत्रमा महिलाहरूको सहभागिता बढ़दै जाँदा कूटनीतिक निर्णयहरू अझ समावेशी, संवेदनशील र प्रभावकारी बन्न थालेका छन्। महिलाहरूले संवाद, सहकार्य, सहिष्णुता र समझदारीलाई प्राथमिकता दिने भएकोले उनीहरूको नेतृत्वले शान्ति प्रक्रियामा विशेष योगदान पुर्याउने गरेको छ। हजुर श्रोता, कूटनीति भन्नाले राष्ट्रहरू बीचको सम्बन्धलाई सुदृढ बनाउने, संवाद मार्फत समस्या समाधान गर्ने, शान्ति स्थापना गर्ने तथा अन्तर्राष्ट्रिय सहकार्यलाई अगाडि बढ़ाउने प्रक्रिया बुझिन्छ। लामो समयसम्म यो क्षेत्र पुरूष प्रधान रहेको थियो, तर आज महिलाहरू पनि विश्व कूटनीतिक मञ्चमा प्रभावशाली रूपमा उभिएका छन्। महिलाहरूले

आफ्नो दूरदृष्टि, संवेदनशीलता, सहकार्यको भावना र समावेशी नेतृत्व मार्फत अन्तर्राष्ट्रिय सम्बन्धलाई अझ सशक्त र प्रभावकारी बनाइरहेका छन्। विश्वका विभिन्न देशहरूमा महिला राजदूत, विदेश मन्त्री, वार्ताकार तथा अन्तर्राष्ट्रिय संस्थाका नेतृत्वदायी भूमिकामा रहेका महिलाहरूले शान्ति स्थापना, मानव अधिकारको संरक्षण, दिगो विकास र अन्तर्राष्ट्रिय सहयोगलाई नयाँ उचाइमा पुर्याएका छन्। आजको विश्वमा शान्ति, न्याय र विकासका लागि महिलाको सहभागिता केवल आवश्यक मात्र होइन, अपरिहार्य मानिएको छ। महिलाहरूको नेतृत्वले संवाद र सहमतिलाई प्राथमिकता दिँदै द्वन्द्व समाधानका लागि नयाँ सम्भावनाहरू सृजना गरेको छ। यही कारणले महिलाहरूलाई शान्ति र प्रगतिका वास्तविक सूत्रधारका रूपमा हेरिन थालेको छ। त श्रोता, अन्तर्राष्ट्रिय महिला कूटनीतिक दिवसले पनि यही सन्देश दिन्छ कि कूटनीतिक क्षेत्रमा महिलाको सम्मान, अर्थपूर्ण र प्रभावकारी सहभागिता बिना समावेशी विकास र दिगो शान्तिको कल्पना गर्न सकिन्दैन। संयुक्त राष्ट्रसंघले पनि शान्ति स्थापना र द्वन्द्व समाधानमा महिलाको भूमिकालाई अत्यन्त महत्वपूर्ण मानेको छ। विभिन्न अध्ययनहरूले महिलाको सक्रिय सहभागिता रहेको शान्ति सम्झौता दीर्घकालीन र सफल हुने सम्भावना बढ़ी हुने देखिएका छन्। महिलाहरूले युद्ध, हिंसा र असमानताका कारण उत्पन्न समस्याहरूलाई फरक दृष्टिकोणबाट हेर्न सक्ने भएकोले उनीहरूका सुझाव र निर्णयहरू बढ़ी समावेशी र मनोकेन्द्रित हुन्छन्। त श्रोता, यस विषय अझ अगाडि हामी कुरा गर्नेछौ। एकछन मनोरञ्जन लिउ यो गीत सुनेर।

श्रोता, यो हो कार्यक्रम नारी संसार, अनि आजको यस कार्यक्रममा यहाँहरू सुन्दै हुनुहुन्छ अन्तर्राष्ट्रिय सम्बन्ध र दिगो विकासको क्षेत्रमा महिलाहरूले खेल्दै आएको भूमिका विषय। प्रिय श्रोता, विश्वका विभिन्न देशहरूमा महिलाहरूले विदेश मन्त्री, राजदूत, अन्तर्राष्ट्रिय संगठनका प्रमुख तथा वार्ताकारका रूपमा उत्कृष्ट नेतृत्व प्रस्तुत गरेका छन्। उनीहरूले जलवायु परिवर्तन, मानव अधिकार, शिक्षा, स्वास्थ्य, लैंगिक समानता र दिगो विकास जस्ता विश्वव्यापी मुद्दाहरूमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। उनीहरूको नेतृत्वले विश्वलाई थप न्यायपूर्ण, समानतामूलक र शान्तिपूर्ण दिशातर्फ अघि बढ़ाउन मदत पुर्याएको छ। दक्षिण एसियाली मुलुकहरूमा पनि महिलाहरूको कूटनीतिक क्षेत्रमा सहभागिता क्रमशः बढ़दै गएको छ। यद्यपि अझै पनि नेतृत्व तहमा महिलाको प्रतिनिधित्व अपेक्षाकृत कम रहेको छ। परम्परागत सोच, अवसरको अभाव, लैंगिक विभेद र सामाजिक चुनौतीहरूका कारण धेरै महिलाहरू आफ्नो पूर्ण क्षमता प्रदर्शन गर्नबाट वञ्चित हुने गरेका छन्। त्यसैले महिला कूटनीतिज्ञहरूको संख्या र नेतृत्व बढ़ाउन विशेष नीति, क्षमता विकास कार्यक्रम तथा सम्मान अवसर सुनिश्चित गर्न आवश्यक छ। महिलाहरूको नेतृत्वले शान्ति र प्रगतिलाई कसरी प्रवर्धन गर्छ भन्ने कुरा आजको विश्वले स्पष्ट रूपमा अनुभव गरिरहेको छ। महिलाहरूले संवादलाई प्राथमिकता दिन्छन्, विभिन्न पक्षबीच विश्वास निर्माण गर्छन् र साझा समाधान खोज्न प्रयासरत रहन्छन्। उनीहरूको सहानुभूतिपूर्ण नेतृत्व शैलीले समाजका सबै वर्गका आवाजलाई समेट्न मदत गर्दछ। यही कारणले गर्दा महिलाको नेतृत्वलाई शान्ति र प्रगतिको बलियो आधार मानिन्छ। हो श्रोता, अन्तर्राष्ट्रिय महिला कूटनीति दिवसले पनि यही सन्देश दिन्छ कि कूटनीतिक क्षेत्रमा महिलाको समान, अर्थपूर्ण र प्रभावकारी सहभागिता बिना समावेशी विकास र दिगो शान्तिको कल्पना गर्न सकिँदैन। कूटनीतिमा महिलाको नेतृत्वका चुनौतीहरू हेर्न पर्दा श्रोता, आज महिलाहरूले कूटनीतिक क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिरहेका भए पनि उनीहरूले विभिन्न चुनौतीहरूको सामना गर्न बाध्य छन्। चुनौतीहरू जति ठूला भए पनि महिलाको नेतृत्व, दृढ़ता र आत्मविश्वासले शान्ति र प्रगतिका नयाँ ढोका खोल्न सक्छन्। कूटनीतिमा महिलाको नेतृत्व, उपलब्धि, चुनौती र शान्ति प्रगतिमा यसको महत्व पनि धेरै ठूलो छ। श्रोता, कूटनीति राष्ट्रहरूबीचको सम्बन्धलाई सुदृढ़ बनाउने, द्वन्द्व समाधान गर्ने र विश्व शान्तिलाई प्रवर्धन गर्ने महत्वपूर्ण माध्यम हो। लामो समयसम्म पुरूषहरूको प्रभुत्व रहेको यस क्षेत्रमा आज महिलाहरूले आफ्नो दक्षता, क्षमता र नेतृत्वद्वारा उल्लेखनीय स्थान बनाएका छन्। अन्तर्राष्ट्रिय महिला कूटनीति दिवसको अवसरमा महिलाहरूका उपलब्धि, चुनौती र शान्ति तथा प्रगति, उनीहरूको नेतृत्वको महत्वबारे चर्चा गर्नु अत्यन्त सान्दर्भिक छ। महिलाहरूका प्रमुख उपलब्धिहरू हेर्न पर्दा पछिल्ला केही दशकमा महिलाहरूले कूटनीतिक क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका छन्। आज विश्वका धेरै देशहरूमा महिलाहरू विदेश मन्त्री, राजदूत, अन्तर्राष्ट्रिय संस्थाका प्रमुख, वार्ताकार तथा नीति निर्माताका रूपमा कार्यरत छन्। महिलाहरूले शान्तिवार्ता, मानव अधिकार संरक्षण, जलवायु परिवर्तन, दिगो विकास, शिक्षा, स्वास्थ्य तथा लैंगिक समानताको क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन्। उनीहरूको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय सम्बन्धलाई अझ समावेशी र मानवीय बनाएको छ। हजुर श्रोता, संयुक्त राष्ट्रसंघ लगायत विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले महिलाको नेतृत्वलाई प्राथमिकता दिन थालेका छन्। शान्ति स्थापना तथा द्वन्द्व समाधानका प्रक्रियामा महिलाहरूको सहभागिता बढ़दै गएको छ। आज महिलाहरू केवल सहभागी मात्र नभई निर्णयकर्ता र नेतृत्वको भूमिकामा पनि देखिन थालेका छन्। श्रोता, फेरि पनि मनोरञ्जन लिउ यो गीत सुनेर।

प्रिय श्रोता साथी, महिलाहरूले सामना गरिरहेका चुनौतीहरू पनि थुप्रै छन्। अघि हामीले उल्लेख गरिएका उपलब्धिहरू बावजुद पनि महिलाहरूले अझै धेरै चुनौतीहरूको सामना गर्नु परेको छ। जस्तै लैंगिक विभेद, कतिपय समाजमा अझै पनि नेतृत्व पुरूषको क्षेत्र हो भन्ने सोच विद्यमान छ, यसले महिलाहरूलाई अवसर प्रदान गर्न कठिन बनाउँछ। अर्को हो नेतृत्व तहमा कम प्रतिनिधित्व, कूटनीतिक क्षेत्रमा उच्च पदहरूमा महिलाहरूको संख्या अझै पनि सन्तोषजनक छैन, निर्णय प्रक्रियामा महिलाको सहभागिता बढ़ाउनु पर्ने आवश्यकता देखिन्छ। यसरी नै सामाजिक र सांस्कृतिक अवरोध पनि अर्को चुनौती हो। परम्परागत मान्यता, सामाजिक अपेक्षा र रूढ़ीवादी सोचले महिलाहरूको नेतृत्व विकासमा बाधा पुर्याउन सक्छ। परिवार र पेशाको सन्तुलन पनि अर्को चुनौती हो। कूटनीतिक सेवामा लामो समय विदेश बस्नुपर्ने, बारम्बार स्थानान्तरण हुने तथा अत्याधिक जिम्मेवारी हुने भएकोले पारिवारिक जीवन र पेशागत जिम्मेवारी बीच सन्तुलन कायम गर्ने चुनौतीहरू हुन सक्छन्। आत्मविश्वास र अवसरको अभाव पनि एउटा अर्को चुनौती हो। हजुर श्रोता, आत्मविश्वास र अवसरको अभावले पनि कहिलेकाहीँ महिलाहरूले आफ्नो योग्यता प्रमाणित गर्न अतिरिक्त प्रयास गर्नुपर्ने अवस्था आउँछ। क्षमता विकासका अवसरहरू पनि समान रूपमा उपलब्ध नहुन सक्छन्। शान्तिमा महिलाको नेतृत्वको महत्वलाई हेर्न पर्दा महिलाहरूको नेतृत्वले शान्ति निर्माण प्रक्रियामा विशेष प्रभाव पार्ने गरेको छ। महिलाहरूले संवाद, सहकार्य, सहिष्णुता र विश्वास निर्माणलाई प्राथमिकता दिन्छन्। द्वन्द समाधानमा महिलाहरूको सहभागिता हुँदा शान्ति सम्झौताहरू बढ़ी दिगो र प्रभावकारी हुने विभिन्न अध्ययनहरूले देखाएका छन्। महिलाहरूले समाजका विभिन्न वर्गका आवाजलाई समेट्ने प्रयास गर्ने भएकोले उनीहरूको नेतृत्व समावेशी हुन्छ। शान्ति प्रक्रियामा महिलाको उपस्थितिले बाल बालिका, महिला, वृद्ध वृद्धहरू तथा सीमान्तकृत समुदायका मुद्दाहरूलाई पनि प्राथमिकता दिन मदत गर्छन्। यसले शान्तिलाई केवल युद्धको अन्त्य मात्र नभई सामाजिक न्याय र समानताको आधारमा स्थापित गर्न सहयोग पुर्याउँछ। प्रगतिमा महिलाको नेतृत्वको महत्वको कुरा गर्न पर्दा श्रोता, महिलाको नेतृत्वले आर्थिक, सामाजिक र राजनीतिक विकासलाई गति दिन्छ। महिलाहरू निर्णय प्रक्रियामा सहभागी हुँदा नीति तथा कार्यक्रमहरू थप समावेशी र प्रभावकारी बन्न सक्छन्। जलवायु परिवर्तन, स्वास्थ्य, शिक्षा, प्रविधि, मानव अधिकार र दिगो विकासका क्षेत्रमा महिलाहरूले नवीन सोच र व्यवहारिक समाधान प्रस्तुत गरिरहेका छन्। महिलाहरूको सहभागिताले विकासका लाभहरू समाजमा सबै वर्गमा पुग्न मदत गर्छ। कूटनीतिक क्षेत्रमा महिलाहरूको नेतृत्वले अन्तर्राष्ट्रिय सहकार्यलाई बलियो बनाउँछ, राष्ट्रहरूबीच विश्वासको वातावरण सृजना गर्छ र विश्वव्यापी चुनौतीहरूको समाधान खोज्न महत्वपूर्ण योगदान दिन्छ। हजुर श्रोता, आजको विश्वमा महिलाहरू शान्ति, न्याय, समानता र विकासका सशक्त सम्भावकका रूपमा स्थापित भएका छन्। चुनौतीहरू अझै बाँकी भए पनि उनीहरूको योगदान र उपलब्धि प्रेरणादायी छ। कूटनीतिमा महिलाको सम्मान र अर्थपूर्ण सहभागिता बिना दिगो शान्ति र समावेशी विकासको लक्ष्य पूरा गर्न कठिन हुन्छ। त्यसैले महिलाहरूलाई नेतृत्वका अवसर प्रदान गर्नु, उनीहरूको क्षमता विकास गर्नु र निर्णय प्रक्रियामा समान सहभागिता सुनिश्चित गर्नु आजको युगको आवश्यकता हो। जब महिलाहरू कूटनीतिक नेतृत्वमा अगाडि बढ्छन् तब केवल महिलाहरू मात्र होइन सम्पूर्ण समाज, राष्ट्र र विश्व नै शान्ति, समृद्धि र प्रगतितर्फ अघि बढ्छ। कूटनीतिमा महिलाको नेतृत्व केवल प्रतिनिधित्वको विषय होइन श्रोता, यो शान्ति, न्याय र दिगो भविष्य निर्माणको आधार हो।

प्रिय श्रोता साथी, अन्तर्राष्ट्रिय महिला कूटनीतिक दिवस केवल उत्सव मनाउने दिन मात्र होइन, यो महिलाहरूको योगदानलाई स्वीकार गर्ने, उनीहरूका चुनौतीहरूलाई सम्बोधन गर्ने र भविष्यमा अझ बढ़ी सहभागिता सुनिश्चित गर्ने अवसर पनि हो। कूटनीतिक क्षेत्रमा महिलाहरूको समान र अर्थपूर्ण सहभागिता बिना दिगो शान्ति, समावेशी विकास र विश्वव्यापी प्रगति सम्भव छैन। अन्त्यमा, महिलाहरू केवल कूटनीतिमा सहभागी व्यक्ति मात्र होइनन्, उनीहरू शान्ति, न्याय, सहयोग र विकासका सशक्त सम्भावक हुन्। कूटनीतिमा महिलाको नेतृत्वले राष्ट्रहरूबीच समझदारी, सहकार्य र विश्वासको वातावरण सृजना गर्दै विश्वलाई अझ सुरक्षित, समृद्धि र शान्तिपूर्ण बनाउन महत्वपूर्ण भूमिका खेल्छ। त्यसैले अन्तर्राष्ट्रिय महिला कूटनीति दिवसको अवसरमा हामी सबैले महिलाहरूको नेतृत्वलाई सम्मान, प्रोत्साहन र सशक्तिकरण गर्दै शान्ति र प्रगतिका यी वास्तविक सूत्रधारहरूको योगदानलाई उच्च मूल्यांकन गर्नुपर्दछ।

0: हस्त श्रोता, आजलाई भने यति नै। फेरि पनि यहाँहरू समक्ष भेटघाट त अवश्य हुनेछ। तबसम्मलाई म यस कार्यक्रमकी सञ्चालिका गौरी आजलाई भने यहाँहरूबाट विदा माग्न चाहन्छु। नमस्ते।
1: हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं, साथै हामीलाई 103 मेगाहर्जमा एफएम कञ्चनजंघा मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, अब सुनाउन लागेका छौं केही हिन्दी फिल्मी गीतहरू। सर्वप्रथम सुनोस् तमन्ना फिल्मबाट कुमार शानु अनि अल्का याग्निकको स्वरमा रहेको गीत।

भर्खरै सुन्नुभयो तमन्ना फिल्मबाट कुमार सानु अनि अल्का याग्निकको स्वरमा रहेको गीत. अब सुनाउन लागेका छौं मासुक फिल्मबाट कविता कृष्णमूर्ति अनि कुमार सानुको स्वरमा.

भर्खरै सुन्नुभयो जित फिल्मबाट कुमार शानो अनि अल्का याज्ञिकको स्वरमा रहेको गीत। हिन्दी फिल्मी गीत सुनाउने क्रममा हामी अन्तमा आइपुगिसकेका छौं। यो अन्तिम गीत सुनाउन लागेका छौं दिवाना फिल्मबाट कुमार शानोको स्वरमा।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौ। साप्ताहिक 103 मेगाहर्ज एफएम कञ्चनजंगा मार्फत पनि सुनिरहनु भएको छ। श्रोता अब सुन्न लागेका छौ एनसीईआरटी माथि आधारित प्रायोजित कार्यक्रम।

0: श्रोता सुनिरहनु भएको छ दोर्जी छिरिङ अनि साथीहरूको स्वरमा रहेको सिक्किमी भोटिया लोकगीतहरू। केही क्षण लिन गइरहेछु, छोटो विराम।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
0: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
0: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
0: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी। विरामपछि पुनः स्वागत जनाउँदै सुनिरहेछौ सिक्किमी भोटिया लोकगीत।

श्रोता आकाशवाणीको गान्तोक केन्द्रबाट सिक्किमे भोटिया लोकगीतहरु सुनिरहनु भएको थियो। अबको केही क्षणमा आकाशवाणीको खरसाङ केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ नेपालीमा समाचार। तबसम्मलाई सुन्दै गर्नुहोला आकाशवाणी गान्तोक।

0: समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। विदेश मन्त्री डाक्टर एस जयशंकरले पासपोर्ट सेवा कार्यक्रमको दोस्रो चरणको कार्यान्वयन, चिप आधारित ई पासपोर्टको शुरूआत, नयाँ पासपोर्ट सुरक्षा केन्द्र र पोस्ट अफिस पासपोर्ट सेवा केन्द्रको स्थापना तथा रेकर्ड स्टरमा पासपोर्ट जारी गर्नाले यात्रा सुगम हुने बताउनु भएको छ। वित्त मन्त्री निर्मला सीतारमणले बलियो अर्थव्यवस्था निर्माण, सतत विकासलाई तीव्र गर्न र समावेशी वृद्धि सुनिश्चित गर्न अझ राम्रो बहुपक्षीय सहयोगको आह्वान गर्नुभएको छ। तेहरानस्थित भारतीय दूतावासले देशको सुरक्षा स्थितिमा आएको सुधारलाई ध्यानमा राख्दै भारतीय नागरिकहरूका लागि संशोधित परामर्श जारी गरेको छ। केन्द्रीय विश्वविद्यालयको लागि 36औं राष्ट्रिय युवा संसद प्रतियोगिता 2025-26 को पुरस्कार वितरण समारोह भोलि नयाँ दिल्लीमा आयोजना हुनेछ। अनि हकी इण्डियाले 5 जुलाईदेखि 14 जुलाईसम्म हुने ब्रिटेनको एक्सपोजर टूरका लागि 24 सदस्यीय जुनियर महिला टोलीको घोषणा गरेको छ। अब समाचार विस्तारमा। विदेश मन्त्री डाक्टर एस जयशंकरले पासपोर्ट सेवा कार्यक्रमको दोस्रो चरणको कार्यान्वयन, चिप आधारित ई पासपोर्टको शुरूआत, नयाँ पासपोर्ट सुरक्षा केन्द्र र पोस्ट अफिस पासपोर्ट सेवा केन्द्रको स्थापना तथा रेकर्ड स्तरमा पासपोर्ट जारी गर्नाले यात्रा सुगम हुने बताउनु भएको छ। उहाँले भन्नुभएको छ, वैश्विक अवसरहरूमा पहुँच विस्तार गरिरहेको छ र नागरिकहरूलाई सशक्त बनाएको छ। उहाँले 14औं पासपोर्ट सेवा दिवसको अवसरमा भारत तथा विदेशका पासपोर्ट अधिकारीहरूलाई शुभकामना दिनुभएको छ। डाक्टर जयशंकरले सुरक्षित पासपोर्ट, सुगम सेवा, सशक्त नागरिकको दृष्टिकोणद्वारा निर्देशित पासपोर्ट सेवाहरूलाई छिटो, अझ पारदर्शी र पहुँचयोग्य बनाउने सरकारको प्रतिबद्धतालाई पनि दोहोर्याउनु भएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले चुनौतीपूर्ण वैश्विक माहौलमा भारत र दक्षिण कोरिया बीचको सम्बन्धलाई अझ गहिरो बनाउने महत्वमाथि प्रकाश पार्नुहुँदै साझा मूल्य र आपसी विश्वास भएका देशहरूले अझ नजिकबाट मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। दक्षिण कोरियाको राजधानी सोलमा सम्पन्न दक्षिण कोरियाका विदेश मन्त्री चो युनसँगको भेटको अवसरमा उहाँले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिले विश्वासिलो साझेदारीहरू बीचको सहयोगलाई पहिलोभन्दा अधिक महत्वपूर्ण बनाएको बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले रानी दुर्गावतीलाई उनको बलिदान दिवसको अवसरमा श्रद्धाञ्जली अर्पित गर्नुभएको छ। साम्प्रदायिकता र सांस्कृतिक सम्पदाको रक्षाको लागि मुगल आक्रमणकारी विरूद्धको वीरतापूर्ण संघर्षमा आफ्नो जीवन बलिदान गर्ने रानी दुर्गावतीलाई पराक्रमी रानी र नारी शक्तिको प्रतीक भएको मन्त्री श्री शाहले बताउनु भएको छ। श्री शाहले रानी दुर्गावती सुशासन र सेवाका लागि अनन्त प्रेरणा रहेकी बताउनु भएको छ। वित्त मन्त्री निर्मला सीतारमणले बलियो अर्थव्यवस्था निर्माण, सतत विकासलाई तीव्र गर्न र समावेशी वृद्धि सुनिश्चित गर्न अझ राम्रो बहुपक्षीय सहयोगको आह्वान गर्नुभएको छ। हिज नयाँ दिल्लीमा ग्लोबल कन्भर्जेन्स फर ग्रोथ शिखर सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै श्रीमती सीतारमणले एक आपसमा जोड़िएको विश्वमा समृद्धि र चुनौतीहरू साझा हुन्छन् तर संघर्ष र अनिश्चितताको प्रभाव विकासशील देशहरूमा अधिक हुने बताउनुभयो। एक रिपोर्ट।
2: वित्त मंत्री निर्मला सीतारामन ने कहा कि मौजूदा दुनिया में समृद्धि और चुनौतियां तो साझा हैं, लेकिन संघर्षों और अनिश्चितता का असर विकासशील और पिछड़े देशों पर अधिक पड़ता है। उन्होंने कहा कि इन चुनौतियों से निपटने के लिए साझा वैश्विक कार्रवाई जरूरी है। श्रीमती सीतारामन ने कहा कि सभी देशों की घरेलू जरूरतें अलग अलग होती हैं और लगातार बने रहने वाले वैश्विक असंतुलन पर ध्यान दिया जाना चाहिए। वित्त मंत्री ने कहा कि भारत दुनिया की सबसे तेज गति से बढ़ रही अर्थव्यवस्था है और मध्यम अवधि में इसके सकल घरेलू उत्पाद की विकास दर लगभग 7% रहने का अनुमान है। फ्रांस के राष्ट्रपति इमैनुअल मैक्रों की अध्यक्षता में आयोजित इस सम्मेलन में विकसित और उभरती अर्थव्यवस्था वाले देशों भारत, ब्राजील, चीन, केनिया, दक्षिण कोरिया जैसे G7 देशों और अंतर्राष्ट्रीय मुद्रा कोष के प्रतिनिधि शामिल थे। सुपर्णा की रिपोर्ट के साथ समाचार कक्ष से मैं मनोज।
1: वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले भारत र अमेरिका बीचको आर्थिक साझेदारी बलियो र अझ बढ़िरहेको बताउनु भएको छ। श्री गोयल हिज नयाँ दिल्लीमा अमेरिकाको व्यापार प्रतिनिधि जेमिसन ग्रेर र भारतमा अमेरिकी राजदूत सर्जियो गोरसँग भेट गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा उहाँले सन्तुलित र पारस्परिक लाभका व्यापार सम्झौताका लागि बातचीतलाई अघि बढ़ाउने विषयमा चर्चा भएको बताउनु भएको छ। श्री गोयलले भारत आर्थिक सम्बन्धहरूलाई अझ बलियो बनाउन र विकास र नवीनताका लागि नयाँ अवसरहरू सृजना गर्न अमेरिकासँग काम गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। आवास एवं शहरी मामिला मंत्री मनोहर लालले राष्ट्रीय राजधानी दिल्लीमा केन्द्रीय विस्टा कोरिडोरको लागि केन्द्रीय सचिवालय मेट्रो स्टेशनमा निर्माण कार्यको शुभारम्भ गर्नुभयो। पत्रकारहरूसँग बातचीत गर्नुहुँदै उहाँले यस क्षणलाई ऐतिहासिक रहेको बताउनुभएको छ। उहाँले यस परियोजनाले आवाजाहीलाई सहज बनाउने र यो परियोजना आरके आश्रम मार्गदेखि इन्द्रप्रस्थसम्म चल्ने जानकारी दिनुभयो।
0: बहुत ही ऐतिहासिक मूवमेंट है, जब देश की राजधानी जहां से पूरी सरकार चलनी है, सेंट्रल विस्टा और यहां के कर्मचारी और यहां के जितने भी कार्यालयों में काम करने वाले सब लोग, उनको एक ऐसी सुविधा प्रदान करने के लिए अष्टमी पूजन अथवा ग्राउंड ब्रेकिंग सेरेमनी आज ये की गई है। और ये जब कम्प्लीट हो जाएगी उसके बाद दिल्ली के बहुत से छोर आपस में जहां जहां मेट्रो लाइन चलती हैं उनको ये जोड़ेगी। अब ये जो लाइन है ये आरके आश्रम से लेकर के और इंद्रप्रस्थ तक, जिसके अंदर 9 स्टेशन्स हैं।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। तेहरान स्थित भारतीय दूतावासले देशको सुरक्षा स्थितिमा आएको सुधारलाई ध्यानमा राख्दै भारतीय नागरिकहरूका लागि संशोधित परामर्श जारी गरेको छ। दूतावासले भनेको छ, भर्खरका सकारात्मक घटनाक्रमहरूको बावजूद भारतीय नागरिकहरूले अर्को सूचना नभएसम्म देशमा सबै अनावश्यक यात्राहरू रोक्न जारी राख्नुपर्छ। हाल इरानमा बसोबास गरिरहेका भारतीय नागरिकहरू र अनिवार्य कारणहरूका लागि इरान यात्रा गर्नुपर्ने व्यक्तिहरूलाई उच्च स्तरको सावधानी अपनाउन, सतर्क रहन र निरन्तर परिस्थितिजन्य सजगता कायम राख्न सल्लाह दिएको दूतावासले जनाएको छ। पश्चिम बंगालको राजधानी कोलकाता स्थित तारातला नजिकै निर्माणधीन गोदामको छत भत्किँदा कम्तीमा 5 जनाको मृत्यु भएको छ भने केही फँसेका छन्। केही घाइतेहरूको उद्धार गरिएको छ। उद्धार कार्य जारी रहेको छ। प्रवर्धन निदेशालयले 3,000 किलोग्राम मुद्रा बन्दरगाह लागू पर्दा आयात मामलासँग सम्बन्धित धनशोधन मामिलामा दिल्लीका 5 स्थानहरूमा तलाशी अभियान सञ्चालन गरिरहेको छ। ईडीका अधिकारीहरूले हरप्रीत सिंह तलवार, शमसुरदन र उनीहरूका सहयोगीहरूसँग सम्बन्धित परिसरहरूमा खोजी भइरहेको बताएको छ। अधिकारीहरूको अनुसार लागू पर्दातको पैसा दिल्लीको नाइट क्लबमा निवेश गरिएको थियो। हरप्रीत सिंह तलवारलाई यसअघि पनि राष्ट्रिय जाँच एजेन्सीले सोही मुद्दामा पक्राउ गरेका थिए र हालै जमानतमा रिहा भएका थिए। घटनाबारे थप जाँच भइरहेको छ। केन्द्रीय विद्यालयको लागि 36 राष्ट्रिय युवा संसद प्रतियोगिता 2025-26 को पुरस्कार वितरण समारोह भोलि नयाँ दिल्लीमा आयोजना हुनेछ। कार्यक्रमको अध्यक्षता संसदीय मामिला राज्यमन्त्री अर्जुन राम मेघवालले गर्नुहुनेछ। श्री मेघवालले विजेता विद्यार्थी र विद्यालयहरूलाई पुरस्कार प्रदान गर्नुहुनेछ। संसदीय मामिला मन्त्रालयले विगत 38 वर्षदेखि केन्द्रीय विश्वविद्यालयमै युवा संसद प्रतियोगिता आयोजन गर्दै आएको छ। देशभरिका 200 केन्द्रीय विद्यालयहरू बीच राष्ट्रिय युवा संसद प्रतियोगिता आयोजना गरेको थियो। युवा संसद योजनाको उद्देश्य युवा पुस्तामा आत्मअनुशासन, विभिन्न विचारहरूप्रति सहिष्णुता, विचारहरूको उचित अभिव्यक्ति र लोकतान्त्रिक जीवनशैलीका अन्य गुणहरूको विकास गर्नु रहेको छ। देशभरिका 6 जना स्टार्टअपहरूले युथको ल्याब नेशनल इनोभेशन च्यालेन्ज 2026 को 8 संस्करण जित्न सफल भएका छन्। यो पहललाई संयुक्त राष्ट्र विकास कार्यक्रमले सहयोग गरेको छ। अटल इनोभेशन मिशन, नीति आयोग र सिटी फाउण्डेशनको सहयोगमा संचालित र टी हब फाउण्डेशनद्वारा कार्यान्वयन गरिएको छ। यो युवाहरूको नेतृत्वमा नवीनतालाई बढ़ावा दिन र सतत विकास लक्ष्यहरूको दिशामा प्रगतिलाई द्रुत बनाउनको लागि एक महत्वपूर्ण मञ्चको रूपमा देखा परेको छ। भारी उद्योग मन्त्री एसडी कुमार स्वामीले आज इम्फाल उद्योगलाई भविष्यको विकासको आधारशिलाको रूपमा डिजिटलीकरणलाई अंगाल्न आग्रह गर्नुभएको छ। नयाँ दिल्लीमा इस्पात क्षेत्रमा डिजिटलीकरण सम्बन्धी चिन्तित शिविरलाई सम्बोधन गर्नुहुँदै उहाँले भारतको इस्पात क्षेत्रको बलियो प्रदर्शनमाथि प्रकाश पार्नुभयो। हकी इण्डियाले 5 जुलाईदेखि 14 जुलाईसम्म हुने ब्रिटेनको एक्सपोजर टूरका लागि 24 सदस्यीय जुनियर महिला टोलीको घोषणा गरेको छ। नयाँ प्रशिक्षक टीम व्हाइटको नेतृत्वमा रहेको भारतीय टोलीले जुनियर एसिया कप सहित आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि स्कटल्याण्ड र इंल्याण्डमा 7 म्याच खेल्नेछ। यो समाचार युट्युबमा @AIRKarsang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। विदेश मन्त्री डाक्टर एस जयशंकरले पासपोर्ट सेवा कार्यक्रमको 2 चरणको कार्यान्वयन, चिप आधारित ई पासपोर्टको शुरूआत, नयाँ पासपोर्ट सुरक्षा केन्द्र र पोस्ट अफिस पासपोर्ट सेवा केन्द्रको स्थापना तथा रेकर्ड स्तरमा पासपोर्ट जारी गर्नाले यात्रा सुगम हुने बताउनु भएको छ। वित्त मन्त्री निर्मला सीतारमणले बलियो अर्थव्यवस्था निर्माण, सतत विकासलाई तीव्र गर्न र समावेशी वृद्धि सुनिश्चित गर्न अझ राम्रो बहुपक्षीय सहयोगको आह्वान गर्नुभएको छ। तेहरान स्थित भारतीय दूतावासले देशको सुरक्षा स्थितिमा आएको सुधारलाई ध्यानमा राख्दै भारतीय नागरिकहरूका लागि संशोधित परामर्श जारी गरेको छ अनि हकी इण्डियाले 5 जुलाईदेखि 14 जुलाईसम्म हुने ब्रिटेनको एक्सपोजर टूरका लागि 24 सदस्यीय जुनियर महिला टोलीको घोषणा गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। 3:15 समाचार लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
3: हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। सुनाइरहेछौं दोर्जी छिरिङ्गानी साथीहरूको स्वरमा सिक्किम भोटिया लोकगीत।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: सूचनापछि पुनः स्वागत गर्दै सुनाइरहेछौं उनी दोर्जी छिरिङ अनि साथीहरूको स्वरमा रहेको सिक्किमे भोटिया लोकगीत।

समय बेला अपराह्न 3:57 भइसकेको छ। अब प्रस्तुत छ अपराह्न अधिवेशन अन्तर्गत समावेश गरिएका कार्यक्रमहरूको छोटो रूपरेखा। अब केही क्षणमा लिएर आउनेछौं फौजी साथीहरूको लागि समर्पित कार्यक्रम शौर्य गाथा। त्यसपछि 4:30 प्रस्तुत हुनेछ लेप्चा भाषाको कार्यक्रम तुङकुङ तुङलात, जस अन्तर्गत हिल्दामित लेप्चाको आवाजमा केही गीतहरू सुन्नुहुनेछ। त्यसै गरी 5 रहनेछ लिम्बू भाषाको कार्यक्रम नुसी चान, जस अन्तर्गत शुरूमा समाचार, त्यसपछि भीममाया राईको स्वरमा गीत तथा युज एण्ड अब्युज अफ सोसियल नेटवर्किङ विषयमाथि वार्ता सुन्न सक्नुहुनेछ। 5:30 प्रस्तुत हुनेछ सिक्किमे भोटिया भाषाको कार्यक्रम प्याङ्गेन मेन्तोक। कार्यक्रममा शुरूमा प्रार्थना प्रस्तुत गरिनेछ, त्यसपछि छेवाङ दोर्जी भोटियाको स्वरमा केही गीतहरू समावेश गरिनेछन्। साथै नीति निर्माणमा महिलाहरूको प्रतिनिधित्वको महत्व विषयमाथि विशेष वार्ता

तथा प्रधानमन्त्री ग्राम सडक योजना सम्बन्धी जानकारी पनि प्रस्तुत गरिनेछ। त्यसपछि ठिक 6 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट प्रसारित हिन्दी भाषाको राष्ट्रिय समाचार सुन्न सक्नुहुनेछ। 6:05 प्रसारण हुनेछ ग्रामीण कार्यक्रम, जस अन्तर्गत मौरी पालनलाई लिएर प्रगतिशील कृषक धनमोती राईसँग गरिएको अन्तर्वार्ता प्रस्तुत गर्नेछौ। त्यसै गरी 6:40, 45 तथा 50 मिनटमा क्रमशः नेपाली लेप्चा तथा सिक्किमे भोटिया भाषामा प्रादेशिक समाचार प्रसारण हुनेछ। 6:55 सामयिक समीक्षा कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:05 प्रसारण हुनेछ कार्यक्रम हेलो श्रोताको पहिलो भाग। 7:25 नेपाली भाषाको राष्ट्रिय समाचार सुन्न सक्नुहुनेछ र 7:35 पुनः हेलो श्रोताको रहल भाग प्रस्तुत गर्नेछौ। 8:05 कार्यक्रम गीत गजल अन्तर्गत नितिन मुकेशको आवाजमा गीतहरू प्रस्तुत गरिनेछ। 8:30 कार्यक्रम सुर संसार अन्तर्गत श्रुति सादोलिकरबाट खयाल सुन्न सक्नुहुनेछ। 8:45 आकाशवाणीको दिल्ली केन्द्रबाट प्रसारण हुने कार्यक्रम समाचार सन्ध्या अन्तर्गत हिन्दी भाषाको राष्ट्रिय समाचार प्रस्तुत गरिनेछ। 9 बजे अंग्रेजी भाषामा राष्ट्रिय समाचार र 9:15 स्पटलाइट कार्यक्रम प्रसारण हुनेछ। त्यसै गरी 9:30 दिल्ली केन्द्रबाटै चर्चाका विषय कार्यक्रम प्रसारण गरिनेछ र अन्त्यमा 10 बजे हिन्दी फिल्मी गीतहरू प्रस्तुत गर्दै तपाईँहरूलाई मनोरञ्जन गराउनेछौ। यससँगै हाम्रो आजको रात्रिकालीन प्रसारण त्यही समाप्त हुनेछ। श्रोताहरू, अहिलेसम्म जानकारी गरायौं आज बेलुकी प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा। अब प्रस्तुत छ कार्यक्रम शौर्य गाथा।

आगे सुमला बच्चे सम्मेगेन सम्लु सम्मेमा भीमाया राइले कुइक्लाउ अलकंतंसा सबचंग दिगवा सबचंगले थामिंगवा यूज एंड एब्यूज ऑफ सोशल नेटवर्किंग अल सोशल नेटवर्किंग साइट हारेन पांदाउ कंतंग सक्षम सेनवा कन कुयंबा साइबर इक्साउ अनि मेंचाम या मिरे यांबक चोकमा नाम्बिन मेंदंगदंग सुरुबा पोख्यांगवा खेलेचोगुले कुयंबा इक्साइन साइबर इक्साबा मेमेतुबा कन साइबर इक्साइन अखेन नुबा अखेन फेम्बा मेबातुबाइके कन सोशल नेटवर्किंग नुरिकांग ओगप चोकमा सुक्तेक्र मेंचाम हिंगमानो मेंदंगदंग ओगप तीबा यांबका थोबचोगंग तेरु सुरुबा यांबका पोंग यामो ओगपले नाबेउ नुबा मेबोंगनेंग्र यामो हिंगमन हिमराम यम्बा हाम्बो तामासुक यामो कनकेबा नाम्भेरे मेन्छाम हिमरामो मेन्दङदङ ययम्बा नुनाम्भे चामाङ सुक्तु चातुबाङवा हिन्जा पिछु थाङबेन मेन्छिन कापो कापमो केरेक केरेक मेन्छाम यामिदुमो अतिसाङ फेनिप्सिङ नेमाङ नाभ्यो ओगापोङमा सुक कुयम्बा साइबर इक्साउ हिन्जा पिछु सेमासि येक्पा पोख्याङवा कन साइबर नेटवर्क लगपमिरे मेन्छाम यामियारेन यामथुम फेदामा सुक्तु हिन्जा पिछुआरे चाहबानु यरिक यम चकमिम्बुबा ओमेमेतु खुन्चि मिक नेहि निवाहा नु यामथुम सिगाङ इप्सिङ केमासु निछामसा याममो कन्केबा नेटवर्कको मिहमग्र साब्ला निमा मेन्छुकमनाबा मेबोङ बापोङ ककेरिक यम्बा यामियारेन आखेन यामबका पिम्बापोङ यामो लाफुमाङ या चादुपापोङ चासुकपापोङ यामो कन सोशल मिडिया नुरिकाङ ओगप चोकमानि भग्र यरिक तङबाइ इरेम हाउ माराम हाउ साङलामा सुक्तेत केरेक पाञ्चुम इङगङ पाङखङ नु सिमितलुङबा हिन्दो खा खा सफाथिकले सम्मेले खेम्मेले कुसिङनीमा सुक्तेत यामधुमले पान्दा सिकुम निङवारे पान सामुन्धुमले पान्दा केरेके कुसिकले कुसिक मेन्दङदङ खेममा सुक्तेत खेले चुगुले कन साइबर इक्सा मेपनाबेन नथिक नुबा पामा सुक्तेत यामो ओगापले नाबेन फेम्बा बङ्ग्र फेम्बा इक्साङ पामा सुक्ते खेले चुगुले कन्नु सेपसिङमा ग्रबेन सारिके एक वा वा ग्रबा सुझाव पान्दङ्नु कन तङसा साप्चिन खाकमो सुरुङ नोगेन।

0: आकाशवाणी गान्तोक सुनिरहनु भएका सम्पूर्ण श्रोतागणमा हार्दिक स्वागत साथै न्यानो अभिवादन। श्रोता, ग्रामीण कार्यक्रम अन्तर्गत आज हामीसँग कुराकानी गर्न भनी उपस्थित हुनुहुन्छ एक पौरखी प्रगतिशील नारी पाबुङ नाम्ची जिल्ला निवासी धनमती राई। उहाँसँग आज हामी मौरी पालन बातचित गर्नेछौँ र उहाँले धेरै वर्ष अगाडिदेखि नै मौरी पालन गर्दै पुत्का मौरी साथै घरेलु मौरी पालन गर्दै त्यसको महहरू बेचबिखन गर्दै आफ्नो व्यवसाय चलाएर लगिरहनु भएको छ र आज हामी उहाँसँग मौरी पालन सम्बन्धी बातचित गर्नेछौँ। सर्वप्रथम यहाँलाई कार्यक्रममा स्वागत जनाउन चाहन्छु र विशेष मैले यहाँको परिचय दिइहाले श्रोता माझमा। जस्तो यहाँले मौरी पालन गर्न थाल्नु भएको चाहिँ कति भयो, कहिलेदेखि पाल्नु?
1: हामीले बाल्य अवस्थादेखि, जब म बाल्य अवस्थामा थिएँ त्यही समयदेखि नै, मेरो पापाको समयदेखि नै हामीले मौरी पाल्दै आएको छौँ र मेरो गाउँमा प्राय हामी प्राय सबै गाउँलेहरू नै मौरी पालन गर्नुहुन्छ अनि त्यही भित्रबाट नै आफ्नो घरेलु माथिले सपोर्टहरू पुग्नु जान्छ। मेरो ठुलो एरिया छ गाउँहरू, हाम्रो एरियामा रगुथाङ भयो, खोलागारी, पगजेर, पाबोङ, राङगाङ, त्यो एरिया सबैले नै मौरी पाल्नुहुन्छ। र अरूको विषयमा भन्दा पनि म मेरो आफ्नो विषयमा मैले भन्नु पर्दाखेरि हामी चाहिँ मौरी पालनबाट नै हाम्रो धेरै हाम्रो घरमा घर परिवारमा सपोर्टहरू हुन्छ। हामी कुखुरा पाल्ने गर्छौँ, मौरी पाल्ने गर्छौँ।
0: अच्छा, भनेपछि बाल्यकालदेखि नै, भनेपछि त निकै वर्ष भयो है?
1: हजुर, निकै वर्ष भयो। हाम्रो गाउँले नै, सबै गाउँले नै पाल्नुहुन्छ।
0: जस्तो यो मौरी पालन अब बाल्यकालदेखि पाल्दै आउँदाखेरि होइन, एक प्रकारले हेर्दाखेरि त मौरी पालन सजिलो खेती पनि देखिन्छ होइन, तर यो गर्नेलाई थाहा हुन्छ अब कतिको सजिलो छ कतिको गाह्रो छ भन्ने कुरा। जस्तो मौरी पालन गर्दाखेरि चाहिँ अब विशेष अप्ठ्यारोहरू चाहिँ के कसो हुन्छ त्यो भन्नु?
1: अप्ठ्यारोहरू त्यति साह्रो अप्ठ्यारो त हुँदैन, तर बेला बेलामा चाहिँ त्यो एउटा पहेँले भने एउटा बारुला आउँछ, त्यो बारुलाले चाहिँ मौरीलाई खाने गर्छ अनि त्यो चाहिँ हामीले याद गर्नुपर्छ अनि त्यो बारुलालाई हामीले मार्नुपर्छ। अनि एउटा जन्तु आउँछ मनसाप्रा भन्ने, त्यो मनसाप्राले चाहिँ बिगार गर्छ, त्यसले चाहिँ सबै मौरीहरू निकालेर खाइदिन्छ, चाकाहरू निकालेर फ्याँकिदिन्छ अनि त्यो मनसाप्राले हात लगाएपछि चाहिँ मौरी फेरि मासिन्छ, मौरीहरू जान्छ, बस्दैन, त्यो डोरमा बस्दैन।
0: अच्छा, त्योबाट चाहिँ अब जोगाउनु पर्यो?
1: हजुर, जोगाउनु पर्छ। फेरि हामीले त्यो डोरमा घरिघरि आउँदैन मौरी, अर्को डोर नयाँ बनाउनु पर्छ फेरि।
0: अच्छा, जस्तो नि अब यो त भयो मौरीलाई कसरी बचाउनु भन्ने सम्बन्धीमा है। जस्तो अब सुरुवातमा मौरी पालन गर्दाखेरि सुरुवातमा चाहिँ हामीले अब डुँडदेखि नै सुरुवात हुन्छ है, अब डुँडहरू चाहिँ यहाँले कसरी बनाउनुहुन्छ, के को बनाउनुहुन्छ?
1: डुँडहरू चाहिँ लाम्चो काठहरू बनाएर, ठुलो काठहरू बनाएर चाहिँ त्यसलाई चाहिँ खोपेर त्यसलाई चाहिँ ढुङ्रो जस्तो बनाएर दुईपट्टि बिर्को लगाएर गाईको गोबरले लिपेर त्यसलाई चाहिँ सफा गरेर चाहिँ राख्नुपर्छ। त्यसको भित्र बाहिर पस्ने ठाउँहरू दैलोहरू पनि राम्रोसँगले बनाइदिनुपर्छ अनि मात्र त्यहाँनिर मौरी आएर बस्नु सक्छ।
0: जस्तो डुँड चाहिँ कुन कुन रुखको चाहिँ बनाउन सकिन्छ?
1: हाम्रोमा चाहिँ अब त्यो डुँडको त्यो हेरी हेरी हुँदो रहेछ, उनीहरूको कसैको सिरिसको हुन्छ, कसै पटमेरो भन्छ, त्यसकोहरू हुन्छ, लाम्पातेको सानो सानो हाँगाहरू, त्यसको बारे पनि, त्यो जुन चाहिँ अब सुहाउने कस्तोमा चाहिँ अब मौरीलाई सुविस्ता हुन्छ त्यो अनुसार हेरी हेरी नै बनाउनुहुन्छ। कतिले चाहिँ यसो आँडा काटेको बाकरहरूलाई चारपट्टि चारपट्टि बनाएर त्यसबाट पनि डोर बनाउनुहुन्छ।
0: अच्छा, हजुर हजुर। अहिले अब हालैमा चाहिँ यहाँले कतिवटा डुँड चाहिँ छ मौरीको यहाँकोमा?
1: मेरो आफ्नोमा चाहिँ अहिले 10 डुँड चाहिँ छ।
0: ए हजुर हजुर। जस्तो एउटा डुँड तपाईँहरूले जब तयारी गर्नुहुन्छ त्यहाँ मौरी आएर बसेपछि, त्यो एउटा डुँडमा चाहिँ कति वर्षसम्म त्यो मौरी बस्नु सक्छ?
1: त्यो मौरी चाहिँ अब बस्ने बसिहाल्छ, नबस्ने चाहिँ बस्दैन, काडेपछि जइहाल्नुहुन्छ। कति चाहिँ बस्छ फेरि, त्यसलाई काडी बस्दा पनि बसि नै रहनुहुन्छ। वर्षमा दुईपल्ट काट्ने गर्छौ अनि सेप्टेम्बर अक्टोबरमा चाहिँ फेरि नयाँ मौरी आउनुहुन्छ, त्यसलाई फेरि हामीले जनवरी फेब्रुअरीमा चाहिँ त्यसलाई काडिसक्नुपर्छ। अब यो जुलाईमा फेरि एउटा सिजन हुन्छ, काट्ने सिजन हुन्छ जुलाईमा।
0: अच्छा, एकताल जुलाईमा, त्यहाँबाट एकताल जनवरी
1: फेब्रुअरी भित्र।
0: कुन मतलब दुईटा सिजनमा नि, अब कुनै सिजन एउटा सिजनमा चाहिँ कम्ती पनि मह हुन्छ भनिन्छ नि, कुन चाहिँ सिजनमा चाहिँ बेसी र कुन चाहिँमा कम्ती हुन्छ?
1: जनवरी फेब्रुअरीमा चाहिँ अलिक मह राम्रो पर्छ अनि यो जुलाईमा चाहिँ अलिक मह कम्ती पर्छ।
0: बर्खाले गर्दा?
1: बर्खाले गर्दा।
0: हजुर, जस्तो मौरीमा विशेष ध्यान राख्नुपर्ने कुरा, अब यहाँ त त पहिलादेखिको अनुभव हुनुहुन्छ होइन, मौरीमा चाहिँ के कुरा चाहिँ अब कसैले मौरी पालन गर्दैछ भने चाहिँ के कुरा चाहिँ याद गर्नु पर्यो?
1: हामीले त्यसलाई अलिकति सफा ठाउँमा राख्नु पर्यो, उसलाई उड्नु भित्र बाहिर गर्ने अलिकति सुविस्ता ठाउँ, उसलाई खुल्ला ठाउँ चाहिँ हुनु पर्यो। अलिकति त्यो अप्ठ्यारो ठाउँमा चाहिँ माकुराले जालहरू लगाएको हुन्छ, अनि त्यो माकुराको जालमा परेर मौरी मर्नु सक्छ, मर्छ। त्यसले गर्दा चाहिँ त्यो याद गर्नुपर्ने कुरा चाहिँ माकुराको जालहरूलाई चाहिँ प्राय हामीले याद गर्नुपर्छ। वरिपरि माकुराको जालहरू चाहिँ हुनु दिनु हुँदैन, त्यो याद गरेर त्यसलाई चाहिँ निकालिहाल्नुपर्छ।
0: जस्तो यहाँले डुँडो राख्दाखेरि चाहिँ घरको वरिपरि राख्नु भएको छ कि रुखको फेदतिर राख्नु भएको छ कि?
1: हामीले चाहिँ यस्तो अब घर वरिपरि पनि हामी राख्छौँ, अनि यस्तो टेबलतिर वालतिर पनि ठाउँहरू बनाएर राखेर माथिबाट छाना लगाएर पानीहरूले भिज्दैन भनेर त्यसलाई छानाहरू छर्के राम्रोसँगले लगाएर, अनि लडी झर्छ कोही बेला त्यस्तो लड्ने ठाउँहरू भने अलिकति राम्रो सुविस्तासँगले राख्नुपर्छ।
0: हजुर हजुर, जस्तो एउटा डुँडोमा अब कति मौरी बस्छ त्यो त हाम्रो बातचित भइहाल्यो, जस्तो एउटा डुँडो चाहिँ तपाईँले बनाइसकेपछि कति वर्षसम्म चाहिँ त्यो डुँडो काम गर्छ?
1: त्यो डुँडले अब 4-5 वर्षसम्म चाहिँ काम गर्छ, त्यहाँबाट फेरि त्यसलाई अलिकति चेन्ज गर्नुपर्छ। बेसी पानीले अलिकति साइड साइडमा भिज्यो भने त्यसलाई त्यो मकिन्छ, अनि त्यसले गर्दाखेरि पुरानो भयो भने मकिन्छ, त्यसले गर्दा त्यसलाई चेन्ज गर्नुपर्छ।
0: जस्तो एउटा डुँडबाट नि तपाईँले अब मह काट्दाखेरि कति लिटर जस्तो कति केजी जस्तो चाहिँ काट्नुहुन्छ?
1: एउटा मह 5-6 केजी जस्तो चाहिँ आउँछ।
0: 5-6 केजी
1: आउँछ
0: एउटा सिजनमा?
1: हजुर, त्योभन्दा बेसी पनि आउनु सक्छ, बेसी पनि आउनु सक्छ।
0: जस्तो यो बेच्दाखेरि नि अब घरमा तपाईँहरूलाई डिमान्ड आएको हुन्छ कि तपाईँहरूले बजारमै लगेर बेच्नुहुन्छ कि?
1: हाम्रो घरमै डिमान्ड आउँछ, हाम्रोमा चाहिँ पुरा ओरिजिनल अर्ग्यानिक हुन्छ, त्यसले गर्दाखेरि प्राय गाउँमै डिमान्ड आउँछ। उहाँहरू अब सिजनमा चाहिँ फोनहरू गर्नुहुन्छ, तपाईँहरूको मह भयो काट्नु भएको छ भनेर सोध्नुहुन्छ, डिमान्डहरू आउँछ, अन्त बनाएर चाहिँ हामी बाहिर लाँदैन, घरमै राखिसक्छौँ, उहाँहरू आफै डिमान्ड गरेर चाहिँ मगाउँछ।
0: जस्तो नि मौरी अब आउने समय यहाँले सेप्टेम्बर अक्टोबर भन्नुभयो, सेप्टेम्बर अक्टोबरमा घर खोज्ने आउने मौरी, जस्तो घर खोज्न आएको मौरी र अब अर्को मौरी चाहिँ कसरी थाहा पाइन्छ?
1: घर खोज्न आउने मौरी चाहिँ पुरा आएर घुम्छ, घरमा पुरा घुम्छ, घर वरिपरि घुम्छ, जहाँसुकै आउँछ, मौरीहरू पुरा आउँछ कि अब मौरीले नयाँ डोर खोज्दैछ भनेर याद हुन्छ, त्यहाँबाट नयाँ डोरहरू बनाएर डोरमा पक्रेर जुन चाहिँ आयो घुम्नु आयो त्यसलाई पक्रेर त्यहाँ डोरमा लगाउँछ। उसलाई इच्छा पर्यो भने आउँछ साथी लिएर, उसलाई मन परेन भने आउँदैन फेरि, उसको इच्छा पर्यो भने चाहिँ आज बिहान लगा पनि भरे बेलुका आइहाल्छ,
0: लिएर आइहाल्छ। जस्तो नि मौरी त्यही सिजनमा मात्रै घर खोज्न आउँछ, अरू सिजनमा चाहिँ
1: अरू सिजनमा त्यति साह्रो आउँदैन, उसको आउने सिजनमा चाहिँ आइहाल्नुहुन्छ।
0: जस्तो नि अब मौरीको राणाहरू फेर्छ कोही बेला, राणा फेर्दाखेरि अब उनीहरूको ग्रुपहरू अब जुन एउटा मौरीको झुन्डा हुन्छ होइन, त्यो चाहिँ चुटेर पनि जान्छ, सानो भएर पनि जान्छ, त्यो चाहिँ के कस्तो?
1: त्यसै बेसी ठुलो ग्रुप भएपछि चाहिँ छुटिँदो रहेछ, ठुलो ग्रुप भएपछि चाहिँ आधी चाहिँ जान्छ छुटेर, आधी चाहिँ बस्नुहुन्छ त्यहीँनिर।
0: जस्तो अब अहिले त यो नयाँ प्रविधि पनि छ नि त होइन, जस्तो तपाईँको फ्रेम सिस्टमको होइन, त्यो चाहिँ यहाँहरूले गर्नु भएको छैन?
1: छैन, हाम्रो त्यो फ्रेमहरू चाहिँ हाम्रोमा छैन,
0: युज गरेर ट्राईहरू पनि गर्नु भएन,
1: मौरी पनि दिनु भएको छ हामीलाई, अन्त त्यो भएन, त्यो मौरी चाहिँ बस्नु सक्नु भएन, सबै मर्यो त्यहाँनिर, हावा पानी नमिल्नु सक्छ, अन्त अब कहाँबाट ल्याएको त्यो चाहिँ बाहिर टाढो उडेर जानु पनि सकेन, त्यो मौरी चाहिँ बाहिर टाढो उडेर जानु पनि सकेन, त्यो चाहिँ वरिपरि अलिक त्यो साइड भोकले पनि होला मर्यो, त्यो चाहिँ भएन। अब कतिले चाहिँ भन्दो रहेछ त्यो तिनजनालाई चाहिँ गुँडहरू लिएर राखिदिनुपर्छ, चिनीहरू राख्दा, हामी चाहिँ त्यस्तो गर्दैन बस्तीमा, किनभने फुलहरू प्रशस्तै पाउँछ, जङ्गलहरू पुरा छ हाम्रो एरियामा, त्यसले गर्दाखेरि अब यो जनवरी फेब्रुअरीमा काट्ने सिजनमा चाहिँ अब हामीले त्यो सिम्बलहरू फुल्छ, सुन्तलाहरू फुल्छ, अरू थुप्रो थुप्रो रुखहरू फुल्छ, त्यहाँबाट महहरू उनीहरूले ल्याइहाल्छ। अब यो सिजनमा चाहिँ बस्तीमा प्रशस्तै झार जङ्गलहरू फुलेको छ, त्यसले गर्दा के के महहरू बटुल्छ ओरिजिनलै,
0: चिनी गुड हाल्यो भने त
1: मह पनि राम्रो हुँदैन,
0: दबाईको काम गरेन नि त त्यसले, त
1: बस्तीमा त खाने चिनी त पाउँदैन, त्यो मौरीलाई त
0: हो नि, हजुर हजुर,
1: साह्रै पर्छ,
0: कमसे कम अब मह भनिसकेपछि औषधि हो, औषधि भनेको त तपाईँको जति जडीबुटीबाट रस चुसेर जुन आएको त्यही त औषधि हुन्छ है। अब मौरीको मह काट्दाखेरि चाहिँ अब मौरीलाई कसरी जोगाउनु पर्ने, कस्तो पाराले काट्नुहुन्छ तपाईँले?
1: हामीले चाहिँ मौरीलाई मौरी काट्दा चाहिँ प्राय जस्तो राति काट्नुहुन्छ, राति चाहिँ अब त्यति चिल्दैन रहेछ, त्यसले गर्दा अलग त्यो धुवाहरू बनाउँदाखेरि उनीहरू भन्केको बेलामा अलग अलग काटेर चाहिँ खुल्ला अलग्गै निकाल्नुहुन्छ, त्यति साह्रो मर्दैन पनि, त्यति साह्रो चिल्दैन पनि।
0: त्यसले गर्दा असर पनि कम्ती नै गर्छ। नभए कति जग्गा चाहिँ देखिन्छ मौरीले पनि चिलिरहेको, कति मौरीहरू मरेको देखिन्छ, त्यसलाई चाहिँ अब जोगाएर काट्नु पर्छ है।
1: जोगाउनु त्यो चाहिँ अब राम्रोसँगले जोगाउनु, त्यो सबैले जतासुकै काट्नु सक्दैन मौरी, अब अलिकति जान्नेले मात्रै राम्रोसँगले काट्छ, अब ज जसले पालेको छ उनीहरू चाहिँ सक्छ काट्नु, यसरी गर्नुपर्ने रहेछ भनेर उनीहरूलाई याद हुन्छ।
0: हजुर हजुर, जस्तो नि अब यो मौरीकै कुरा गर्नुपर्दा नि, अब मौरीको अब आफ्नै एउटा विभाग पनि छ होइन, तपाईँहरूलाई कहीँ ट्रेनिङहरू दिने, तपाईँहरूले कहीँ गएर ट्रेनिङहरू मौरी पालन सम्बन्धी गर्नु भएको छ?
1: एकपल्ट जिपिएमा ट्रेनिङ चाहिँ गराउनु भएको थियो, तर त्यो ट्रेनिङ गराएको अनुसार चाहिँ आफैले घरमा पालेको र त्यो ट्रेनिङ गरेको अलिकति भिन्न चाहिँ हुँदो रहेछ।
0: ए हजुर
1: हजुर, अन्त अलिकति उहाँहरूको भनाइ र हाम्रो बस्तीमा पालेको चाहिँ अलिकति मिल्दैन रहेछ जस्तो लाग्यो।
0: ए अच्छा अच्छा, आफूले कुन पाराले पालिरहेको छ?
1: हजुर, हामी चाहिँ खालि त्यसलाई डोर सफा राखिदिने, अनि त्यसको अलिक पुरानो भएपछि त्यसलाई अलिकति लिपलाप गरिदिने, फेरि डोरहरू सफा गरिदिने, त्यस्तो गरेर चाहिँ हामीलाई सजिलो, केही गर्नु पर्दैन। उहाँहरूको भनाइसँग चाहिँ अलिकति मिलेन, त्यही अनुसारै हामी चाहिँ अब पहिलाकै हामीले जसरी पालेर ल्याएको छ त्यसरी नै गाउँमा सबैले जस्तै प्रकारले नै पाल्नुहुन्छ।
0: जस्तो गाउँ घरमा अरू पनि छ मौरी पालन?
1: हजुर, थुप्रो छ हाम्रो गाउँमा।
0: जस्तो अब मौरीको कुरा गर्नुभयो होइन, मौरी सँगसँगै तपाईँको पुत्का,
1: हजुर
0: त्यो पनि यहाँले पालन गर्नुभएको छ?
1: पालेको छ हामीले।
0: अच्छा, कति डुँड जस्तो छ
1: पुत्का? पाँच डुँड छ।
0: जस्तो यो मौरी र जुन पुत्कामा चाहिँ के फरक पाइन्छ?
1: मौरी र पुत्कामा चाहिँ अब पुत्का चाहिँ रुखमा आएर बसेको हुन्छ, त्यो रुखलाई चाहिँ अलग्गै काटेर घरमा लिएर अलग्गै राख्नुपर्छ उसलाई। मौरी चाहिँ डोर बनाएर त्यसलाई राख्दाखेरि मौरी डोर खोज्दै आउँछ, पुत्का चाहिँ त्यसरी डोर खोज्दै आउँदैन, उसले चाहिँ अलग्गै रुखमा उसले खोपेर त्यहाँनिर बसेको हुन्छ, त्यसलाई अलग्गै काटेर घरमा ल्याउनुपर्छ। हजुर, रुखसँगै लिएर अलग्गै राख्नुपर्छ। पुत्काको चाहिँ टुटी हुन्छ, अनि त्यो टुटीबाट भित्र बाहिर गर्छ।
0: ए मतलब पुत्काको डोर बनाउनु परेन?
1: पुत्काको डोर बनाउनु पर्दैन, मौरीको चाहिँ डोर बनाउनु पर्छ, पुत्काको चाहिँ पर्दैन।
0: ए मतलब त्यो रुखमा जुन बनिएको हुन्छ त्यही टुटी ल्याउनु पर्यो?
1: हजुर हजुर,
0: यहाँ पाँचवटा छ भन्नुभयो, पाँच डुँडै भनौँ न। पुत्काको मह चाहिँ कस्तो पाराले कुन सिजनमा काट्नुहुन्छ, कति आउँछ एउटा डुँडबाट?
1: पुत्काको मह पनि त्यस्तै हो, फेब्रुअरी मार्च अप्रेलतिर नै काट्ने गर्छ। अनि हामी चाहिँ वर्षमा एकपल्ट काट्छ, कतिले चाहिँ अब छ महिनामा पनि काट्छ।
0: जस्तो एउटा डुँडबाट चाहिँ कति एक तालमा कति जस्तो निक्लिन्छ?
1: एक तालमा त्यो अब सिजन अनुसार हुन्छ, सबै सिजनमा एकै खालको हुँदैन, कोही समयमा अलिकति बेसी पनि पर्छ, कोही समयमा अलिकति कम्ती पनि पर्छ। राम्रो सिजनमा चाहिँ एकपल्टमा त्यो सबै पाँचैवटा डुँडको उयो गर्दाखेरि चार बजल जस्तो हुन्छ, चार बजल पाँच बजल जस्तै हुन्छ, अनि कोही बेला चाहिँ तीन बजल साढे तीन बजल त्यस्तोहरू हुन्छ, सानो सानो फोकाहरू हुन्छ, त्यहाँबाट घोचेर निकाल्नुपर्छ।
0: ए जस्तो नि पुत्काको तपाईँहरूले बेच्दाखेरि चाहिँ अहिले चाहिँ कसरी लिटर बेच्नुहुँदैछ पुत्काको मह?
1: पुत्काको मह चाहिँ एक बजलमा चाहिँ हामीले अहिले बाह्र हजारमा दिन्छ, एक बदलको। हजुर
0: अच्छा अच्छा, पुत्काको त दबाई पनि त अब धेरै चिजको दबाई पनि बताइएको छ नि त पुत्काको मह। गाउँघरमा अरू जग्गा पनि पाल्नु भएको छ पुत्का?
1: हजुर, प्रायः हाम्रो गाउँमा सबैकोमा पाउँछ, पुत्का पनि मौरी पनि सबै ठाउँहरूमै पाउँछ, हाम्रो गाउँ बस्तीमा सबै ठाउँ पाउँछ।
0: जस्तो यो पुत्का चाहिँ अब एउटा रुखमा बसेको छ, तपाईँहरूले त्यो ल्याउनु भयो भने त्यो रुखमा चाहिँ कहिलेसम्म चाहिँ बस्छ हो कि ऊ पनि कहीँ जान्छ कि?
1: जाँदैन, ऊ चाहिँ बसी नै रहन्छ, जाँदैन जबसम्म, कोही कोही चाहिँ यस्तो हुन्छ सबै मरेर हराइजान्छ, अन्त कोही चाहिँ फेरि जान्दैन, हाम्रो चाहिँ जुन समयमा लिएर त्यो अहिलेसम्म पनि छ,
0: त्यसलाई अब अझै बढाउनु चाहिँ सकिँदैन त्यहीँबाट?
1: त्यो हुँदैन, तिनीहरू आफै बढ्छ, उनीहरूको भित्र बच्चा हुन्छ आफै बढ्दै जान्छ।
0: ए मतलब त्यही रुख
1: हजुर, त्यही भित्र आफै बढ्दै जान्छ।
0: जस्तो पाँच डुँडबाट अझै बेसी गरौँ भन्दा चाहिँ
1: हुँदैन, त्यो हुँदैन, अब त्यसलाई बढाउनु हो भने फेरि त्यो रुख रुखमा गएर पुर्कै खोज्नुपर्छ, त्यो बनाइरहेको कहाँ बसेको छ त्यही खोज्नु, त्यहाँबाट छुट्याउँछु भन्दाखेरि हुँदैन।
0: यो चाहिँ कस्तो कस्तो रुखमा चाहिँ बस्दो रहेछ?
1: प्राय जस्तो चाहिँ पटमेडोतिर हामी पाउँछौ, पटमेडोमा पाएको छ हाम्रो चाहिँ, अन्त सिरिसमा पाएको छ।
0: यो पनि त अब तपाईँको रुख काटेर ल्याउँदैन, तरिका चाहियो।
1: हजुर, रुख काट्ने तरिका चाहिँ ठुलो ठुलो रुखमा बसेको छ भने त सक्दैन, फेरि अरू सानो सानो रुखमा हो भने चाहिँ सक्छन्।
0: त्यो काट्दाखेरि पनि उनीहरू भाग्नु भएन, त्यसले काट्नु पर्यो,
1: भाग्नु सक्दैन, भाग्नु पनि उनीहरू।
0: अब मौरी पालन गर्दै आउँदा नि यहाँले अब जुन बीचमा कति कठिनाईहरू पनि आयो होइन, त्यो कुराहरू पनि यहाँले राखिदिनु भयो, र यो अरू व्यवसाय हेर्यो भने चाहिँ अब मौरी पालन सजिलो पनि देखिन्छ होइन, यहाँको अनुभवमा चाहिँ कस्तो लाग्छ यो मौरी पालनहरू सजिलै हो कि यसमा पनि अलिकति अप्ठ्यारै छ जस्तो लाग्छ?
1: मौरी पालन पुर्खा पालन एकदमै सजिलो, हजुर एकदमै सजिलो लाग्छ मलाई, त्यसलाई केही गर्नु पर्दैन। हामीले खालि त्यो अघि मैले भने खालि त्यो डोर वरिपरि माकुराको जालहरू पर्नदेखि चाहिँ बचाउनु पर्छ, माकुराले जाल लाउनु चाहिँ दिनु हुँदैन, त्यहाँनिर मौरी परेर मर्नु सक्छ, अन्त सफा राख्नु पर्यो
0: वरिपरि राख्नु पर्यो। अन्त पुत्काले पनि रसहरू त अब यो फुलहरूबाटै झारपातबाटै लिने हो नि?
1: हजुर, फुलहरू झारपातबाट उसको त्यो यस्तो भित्र पस्दै गर्दाखेरि उहाँको त्यो यस्तो खुट्टाहरूमा पुरा बेरेर पहेँलो पहेँलो लिएर पस्दै गरेको देख्छ।
0: ए हजुर हजुर हजुर, जस्तो पुत्का र मौरी चाहिँ यहाँले सँगसँगै जस्तो राख्नु भएको छ कि अलग?
1: सँगसँगै छैन, हाम्रो अलग अलग नै छ।
0: हजुर
1: अलिक अलग अलग नै राखेको,
0: अलग अलगै राख्नु,
1: हजुर अलग अलगै राखेको छ। अब अरूकोमा कस्तो प्रकारले राखेको छ, मेरो आफ्नो घरकोमा चाहिँ त्यसरी राखेको छौँ हामीले चाहिँ।
0: ए हजुर,
1: अलग अलग राखेको छौँ।
0: जस्तो रोगहरू त त्यस्तो केही छैन, बेसी लाग्दैन है? जस्तो यो त भयो तपाईँको मौरी पालन पुत्का पालन एउटा व्यवसायकै रूपमा यहाँले लिएर गइरहनु भएको छ, यसको बावजुद नि अब अरू खेतीपाती गाई पालनहरू पनि गर्नु भएको छ?
1: गाई छ, हामीले गाई पालेको छौँ।
0: हजुर,
1: अन्त तर अहिले चाहिँ छैन, पहिला चाहिँ थियो, अहिले चाहिँ छैन।
0: मतलब दुध चाहिँ डायरी नै दिने गर्नु भएको छ कि ठिका?
1: डायरीमा दिँदैन, हामीले ठिका दिन्थ्यौँ अलिअलि, अहिले त्यो पनि छैन, छैन अहिले चाहिँ हाम्रो खालि मौरी पालन
0: मात्रै, मेन नै मौरी पालन। अब भविष्यमा नि अझै तपाईँले मौरी पालनलाई लिएर अझै डुड बढाउने हेर्ने त्यस्तो केही योजनाहरू सोच्नु भएको छ?
1: हजुर छ, योजनाहरू छ हाम्रो, अझै त्यसलाई बढाउने, अनि सबैकोमा अब राम्रैसँगले इन्कमहरू भइरहेको छ मौरीको कारणले गर्दा, त्यसले गर्दा हामी अझै बढाउने इच्छा राखेका छौँ।
0: हजुर हजुर, तपाईँहरूले यो जुन पुत्का पालन गरेको पनि निकै भयो पहिल्यैदेखि?
1: हजुर, पहिल्यैदेखि नै पालेको, हाम्रो जंगलहरूमा प्रशस्तै नै पाउँछ खोज्यो भने चाहिँ, तर हामीले चाहिँ त्यहाँदेखि चाहिँ बढाएको छैन, त्यति पाँच चोट चाहिँ छ हाम्रोमा।
0: हजुर हजुर,
1: पहिला दुई तिन ल्याउँछ, त्यहाँबाट पाँच चोट चाहिँ हामीले बनाएको पाएको छौँ, पाउनु नै साह्रो पर्छ,
0: पाउनै साह्रो,
1: पाउनु साह्रो पर्छ।
0: अब प्रायःकोमा मौरीहरू त प्रायःकोमा देखिन्छ, तर पुत्का चाहिँ अब
1: पुत्का चाहिँ त्यति
0: प्राय अब होइन कम्ती ठाउँमा मात्रै देखिन्छ, त्यसै भएर दाम पनि होइन त्यही पाराले हुन्छ। अब हेर्दाखेरि पनि तपाईँको मौरी भन्दा त सानो हो नि त है पुत्का?
1: हजुर सानो, हत्तो देख्दैन पनि, त्यसले गोठ बनाएकोमा बेसी देख्दैन पनि, त्यसलाई सानो सानो आँखा तिखो हुनेले मात्रै देख्छ, यहाँ छ पुर्का यहाँ रहेछ है भन्छ, चङ्खो भन्छ एकदम अनुभवी, अनि उसको त्यो मेसो जान्नेले मात्रै चाल पाउँछ यहाँ पुर्काइ बसेको रहेछ भनेर।
0: जस्तो पुत्काको चाहिँ सानै हुन्छ
1: डोर? हजुर सानै हुन्छ डोर,
0: जुन अब झुन्डा भन्नु न,
1: हजुर
0: मौरीको जस्तो,
1: मौरीको जस्तो हुँदैन, सानो झुन्डा हुन्छ, सानो ग्रुप हुन्छ, टुटी सानो हुन्छ, त्यसले गर्दाखेरि चाहिँ फेरि अग्लो अग्लो रुखमा लगाउँछ हाँगाम, अब जहाँ त्यो रुख चाहिँ पुर्कालाई त्यो ओर्का हुन्छ भित्र, उसलाई जहाँ सजिलो छ त्यस्तोमा मात्रै गोठ बनाउँछ।
0: हजुर हजुर, जस्तो यो टुटी पनि अब थुप्रो दबाई भन्छ नि,
1: हजुर
0: तपाईँहरूले टुटीहरू निकाल्ने गर्नु भएको छ?
1: टुटीहरू हामी त्यति साह्रो निकाल्दैन,
0: हजुर हजुर
1: निकाल्दैन,
0: टुटी निकालिसक्दा फेरि पुत्कालाई पनि
1: पुत्कालाई डिस्टर्ब हुन्छ,
0: हजुर
1: रिसाउनुहुन्छ, बेलुका सबै त्यो टुटी चाहिँ बेलुका पोको पारेर डल्लो बनाएर राख्नुहुन्छ, बिहान फेरि उसले खोलिदिन्छ, बिहान फेरि कुल्ला बनाउँछ। अरूकोमा चाहिँ हाम्रोमा चाहिँ त्यस्तो प्रकार छ, त्यसो गर्छ
0: त्यसरी गर्नु। हजुर हजुर, अन्त तपाईँहरूलाई नि अब विभागद्वारा पनि अब कोही अब भिजिटहरू आउँदाखेरि अथवा यो अहिलेको नयाँ जुन डोर छ नि त्यसबाट पनि ट्राई गर्नु भनेर सुझावहरू दिनुभएको छ?
1: दिनु भएको छैन, अहिले कोही आउनु पनि भएको छैन, भिजिटहरू केही गर्नु भएको छैन,
0: भिजिटहरू गर्नु भएको
1: छैन, भएको छैन।
0: जस्तो अब तपाईँ खटिरहनु भएको छ यो कार्यमा होइन, घरको अरू सदस्यहरू पनि लागि पर्नुहुन्छ कि?
1: सदस्यहरू भन्दा भन्दा पनि त्यति साह्रो त्यसलाई त्यस्तो दुःख गर्नु पर्दैन. एकपल्ट डोर बनाइसकेपछि त्यसलाई त्यति साह्रो दुःख गर्नु पर्दैन. उसको इच्छामा आउँछ, बस्छ, अनि काटेपछि जान्छ, नजाने जाँदैन, बसिरहन्छ, फेरि सिजनमा आउँछ. त्यो जुन चाहिँ बसेको छ त्यसलाई चाहिँ फेरि हामी यो जुलाईमा फेरि हामी आर्ने गर्छौँ. त्यसलाई बस्नेहरूको चाहिँ त्यहाँबाट फेरि जानेहरू चाहिँ फेरि फर्केर आएपछि उनीहरूको लागि फेरि डोर बनाइदिनुपर्छ.
0: जस्तो नि अब यो त भयो तपाईँको होइन, त्यस्तो अब खटिने टाइम पनि दिनु परेन.
1: हजुर.
0: अब जस्तो जुन अरू फुर्सदको समय हुन्छ दिउँसोहरू यहाँको होइन, अब गाई पालनमा जान्छ, अब अरू फुर्सद समयमा यहाँले अरू के गर्ने गर्नुभएको छ?
1: हाम्रो फुर्सदको समयमा खेतीहरू अलिअलि खेतीहरू छ. अहिले अब मकै अलिअलि छरेको छ. यो मकैको धानको सिजनमा पनि मौरीको अलिकति त्यहाँबाट पनि खुदहरू निकाल्छ. अनि अदुवा अलिअलि रोप्छौ, अनि दाल बोरीहरू अलिअलि छर्छौ. तर ठुलो खेती छैन, हाम्रो सानो खेती छ.
0: तपाईँहरूले यो खेती गरेर यो पनि बेचबिखन गर्ने भन्नु भएको छ कि घरकै लागि मात्रै हो?
1: बेचबिखन हामी गर्दैनौँ, घरकै लागि मात्रै हो. त्यस्तो पहिला जस्तो त्यो उन्नति हुँदैन खेतीहरूमा, पहिला जस्तो छैन.
0: जस्तो नि अब अहिले हेर्यो भने तपाईँको यो बारीहरू पनि पुरा बाँझिएर गएको छ नि त
1: होइन.
0: पहिला जस्तो अब यहाँले अहिले भनिहाल्नुमा खेतीपाती हुँदैन, बारी बाँझिएको छ, त्यसले गर्दा वन्यजन्तुहरू पनि तपाईँको घर घरमा आउँछ नि. जस्तो यहाँहरूको बारी चाहिँ कतिको बाँझिएको छ अथवा खेतीपाती कतिको गर्नुभएको छ?
1: हाम्रो खेतीपाती अब अलिअलि चाहिँ गरेको छौँ, अरू चाहिँ अब त्यति साह्रो बाँझो जस्तै नै छ.
0: हजुर.
1: त्यसमा चाहिँ हामीले के पनि लगाएको छैनौ. त्यस्तो काम गर्ने मान्छे पनि छैन. पहिला पहिला काम गर्ने, खट्ने, दुःख गर्ने बाउ आमाहरू बितिसक्यो. अहिलेको नानीहरूले त्यस्तो खट्नु सक्दैन, काम गर्नु सक्दैन.
0: प्राय अहिले जब गर्ने नै
1: हजुर, जब गर्नेहरू हुन्छ, प्राय बजार बस्छ, नानीहरू स्कुल जान्छ, त्यसले गर्दाखेरि खेती कम छ अहिले.
0: खेती कम छ हजुर. अनि यहाँहरूकोतिर खेतहरू मतलब यो पानीको खेतहरू
1: छैन,
0: सुखाबारी नै छ,
1: सुखाबारी छ.
0: अच्छा हजुर. जस्तो नि अब यो तपाईँले जुन कार्य गर्नुहुँदैछ, यहाँ एक सक्षम नारी हुनुहुन्छ होइन, तपाईँ यो जुन चाहिँ स्वयं सहायता समूह भनेर होइन एसएचजीको त अहिले अब कतिवटा कार्यहरू पनि भइरहेको छ, तपाईँ एसएचजीतिर पनि हुनुहुन्छ?
1: हाम्रो एसएचजी छ.
0: हजुर.
1: हाम्रो एसएससी चाहिँ छ, तर हामीले चाहिँ एसएससीबाट चाहिँ हामीले अहिलेसम्म केही पनि गर्न सकेको छैनौँ. खालि हाम्रो ग्रुप मात्रै छ, हामी पैसा राख्छौँ अलिअलि, अनि त्यही पैसाबाट हाम्रो बिचमा केही समस्याहरू आइपर्दा हामी त्यहीबाट नै हामी चलाउने गर्छौँ. फेरि टाइम पुगेपछि हामी बुझाउँछौँ त्यसमा
0: दुःख सुख. अब सजिलो किन भन्दा अब बाहिरतिरबाट लोन लिनु पर्यो भने साउमाजन भयो अथवा तपाईँको ब्याङ्कहरूबाट लिनु पर्यो भने अलिक प्रोसेस हुन्छ, अलिक टाइम लाग्छ, तपाईँको इन्ट्रेस्ट पनि ज्यादा लाग्यो है.
1: हजुर.
0: अब यता ग्रुपमा हो भने त इन्ट्रेस्टै लाग्यो पनि, त्यो इन्ट्रेस्ट त
1: कम
0: लाग्यो. फेरि ग्रुपमै तपाईँहरूले इन्ट्रेस्ट बुझाउनुहुन्छ नि त.
1: हजुर.
0: त्यो इन्ट्रेस्ट भागीदारी हुन्छ आफू पनि, त्यसले गर्दा ग्रुपमा धेरै सजिलो पनि हुन्छ. जस्तो अब मौरीको डुट बनाउँदाखेरि चाहिँ यहाँले मान्छे लाएरै बनाउनुहुन्छ कि अथवा घरकै सदस्यले नै त्यसलाई बनाउनुहुन्छ?
1: घरकै सदस्यले नै बनाउनुहुन्छ.
0: मतलब यसमा अब फाल्टु मान्छेहरू लाउने कुरा होइन. अब कतिवटा यो एक्जिबिसनहरू हुन्छ नि, एक्जिबिसन मतलब कुनै फुड स्टलहरू के लागेको बेला, त्यस्तो बेला पनि तपाईँहरूले लानुहुन्छ यो महरू?
1: अहिलेसम्म त हामीले लगेको छैनौँ.
0: हजुर.
1: हामीले ल्याउनु पनि भन्नुभएको छैन, अनि हामीले लगेको पनि छैनौँ.
0: घरमै डिमान्ड आइहाल्छ.
1: हजुर.
0: घरबाटै तपाईँको भइहाल्छ. अन्त अनि यो मौरी पालन तपाईँलाई गरेको देखेर अब अरू तपाईँको गाउँले त गरि नै रहनु भएको छ, अरू गाउँतिर अब तपाईँ कहीँ जाँदा होइन आफन्तकोमा जाँदा आफन्तहरू आउँदाखेरि उहाँहरूले पनि अब तपाईँहरूले गरेको देखेर गर्ने त्यस्तो केही तपाईँहरूसँग कुरा गर्नुहुन्छ?
1: गर्नु भएको छैन.
0: तपाईँले अब सरसल्लाह दिने होइन, यो मौरी पालन गर्नु योबाट सजिलो पनि हो होइन, समय पनि बेसी दिनु पर्दैन भन्ने कुराहरू?
1: प्राय त्यस्तो मौरी नपाल्नेहरू त त्यति साह्रो आउँदैन. हाम्रो एरियामा चाहिँ प्राय एक दुई डोट चाहिँ सबैको घरमै नै छ, प्राय सबैको घरमा छ, अनि हाम्रो एरियामा चाहिँ अलिकति बेसी छ.
0: हजुर हजुर. किन भन्दा अहिले अब म अब बाहिरकोबाट पनि अब कति किनिएको देखिन्छ होइन, जस्तो अरू ठाउँबाट, त्योभन्दा त आफ्नै गाउँमा होइन शुद्ध मह उब्जनी यसरी भइरहेको छ भने त त्यसलाई कसरी हुन्छ अझै मजाले किनेर होइन अरू जग्गा पनि यसलाई बढावा दिन सकिन्छ होइन. मैले तपाईँलाई एउटा कुरा सोध्नु छुटेँ होइन, मौरीले चाहिँ कस्तो सिजन चाहिँ कस्तो क्लाइमेट भनौँ न चाहिँ उसले रुचाउँछ?
1: यसले सिजन चाहिँ अब यो सिजनमा नै अलिकति फुलहरू बेसी फुलेको हुन्छ जंगली फुलहरू त्यो सिजनमा उहाँले मौरी पाल्छ अनि नोभेम्बर डिसेम्बर जनवरीतिर चाहिँ यो सिम्बलहरू फुल्छ चिउरी फुल्छ फलेजोहरू फुल्छ सुन्तलाहरू फुल्छ त्यो सिजनमा चाहिँ उनीहरूले राम्रो मह बनाउँछ
0: जस्तो उनलाई अब बेसी चिसो जगामा पनि त सुट गर्दैन यहाँहरूको जग्गा चाहिँ तातो जग्गा हो
1: हाम्रो त्यही त्यति तातो पनि होइन त्यति गरम पनि होइन ठिक्कै सिजन ठिक्कै कच्छर भन्छ नि हौ त हौ त्यस्तो ठाउँ छ हाम्रो चाहिँ त्यसले गर्दाखेरि मौरी प्राय हुन्छ हाम्रो एरियामा चाहिँ
0: बेसी चिसो जग्गामा पनि बाँच्नु सक्दैन है मौरीले त फेरि उसलाई खानेकुरा पनि चाहियो चिसो जग्गामा नपाउनु पनि सक्छ यहाँ मौरी चाहिँ अब यति टाढा टाढा जाने होइन उसले त अब त्यो वरिपरि मात्रै नभएर त टाढा टाढाबाट पनि त लिएर आउँछ नि त
1: टाढो टाढो गएर कोही त बिहान आइपुग्छ कोही चाहिँ कहाँ कहाँ गएर अब कोही चाहिँ बिहानदेखि नै आउँछ कोही बेलुकासम्म आउँछ त्यस्तो उनीहरू चाहिँ निकै टाढो टाढो गएर नै आएको हुन्छ
0: एकदमै मेहनती हो नि त मौरी त होइन मेहनती मानिन्छ त यहाँलाई होइन सोध्नुपर्ने कुरा त अझै धेरै नै थियो होइन अब हामी पनि लगभग कार्यक्रमको अन्त्य अन्त्यतिर आइपुगेका छौँ त्यसैले अन्त्यमा जाँदा जाँदै जति पनि रेडियो सुनिरहनु भएको श्रोताहरू हुनुहुन्छ कृषक दिदी बहिनीहरू हुनुहुन्छ उहाँलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ
1: उहाँहरू सबैलाई म धन्यवाद दिन चाहन्छु आज मलाई यो अवसर हजुरहरूले दिनुभयो अनि जति पनि तपाईँहरूले सुनिरहनु भएको छ तपाईँहरू सबैजनाले मौरी उद्योगमा चाहिँ अलिकति ध्यान दिनुहोस् र राम्रो इन्कमहरू बटुल्नुहोस् भनेर म भन्न चाहन्छु
0: हजुर हजुर एकदमै यहाँले होइन आफ्नो अनुभवहरू यहाँ साझा गरिदिनु भयो यहाँले अब बाल्यकालदेखि जुन मौरी पालन गर्दै आउनु भएको छ र यसकोबाट हुने पोसिबिलिटिज होइन मतलब मौरी पालन एकदम सजिलो हो भन्ने कुरा यहाँले राखिदिनु भयो यसको लागि यहाँलाई पनि धेरै धेरै धन्यवाद र आउने दिनमा जुन यहाँले योजना होइन जुन भविष्यमा योजना सोच्नु भएको छ होइन अझै डुँडहरू बढाएर लाने त्यो पनि सफल होस् भन्ने हामी कामना गर्न चाहन्छौँ है र यहाँको यतिका व्यस्तता समय बावजुद पनि हाम्रो निमन्त्रणलाई स्वीकार गरेर आकाशवाणी गान्तोकसम्म आएर यतिका महत्वपूर्ण जानकारी मौरी पालन सम्बन्धी यहाँले दिनुभयो यहाँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ
1: धन्यवाद हजुरलाई
0: त श्रोता यतिन्जेल यहाँले सुनिरहनु भएको थियो पाबुङ नाम्ची जिल्ला निवासी धनमती राई ज्यूसँग कुराकानीलाई जसले मौरी पालन गर्दै आफ्नो व्यवसायलाई सुदृढ पाराले अगाडि चलाएर लगिरहनु भएको छ र आजको कार्यक्रममा समेटिएका कुराकानी यति नै हाम्रो भेट फेरि अर्को कार्यक्रममा हुने नै छ तबसम्मको लागि म कार्यक्रम सञ्चालक सुनिल सापकोटालाई पनि बिदा दिनुहोस् हवस् त नमस्कार शुभरात्री

श्रोताहरू सुन्दै हुनुहुन्थ्यो ग्रामीण कार्यक्रम। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब यहाँहरूलाई सुनाउँदैछौ हिरादेवी वाइबाको आवाजमा एउटा लोकगीत।

0: समीक्षा कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:05 प्रसारण गरिनेछ कार्यक्रम हेलो श्रोताको पहिलो भाग। 7:25 नेपाली भाषामा राष्ट्रिय समाचार सुन्न सक्नुहुनेछ र 7:35 पुनः प्रस्तुत हुनेछ कार्यक्रम हेलो श्रोताको रहल भाग। 8:05 कार्यक्रम गीत गजल अन्तर्गत नितिन मुकेशको आवाजमा गीतहरू प्रस्तुत गर्नेछौ। 8:30 कार्यक्रम स्वर संसार अन्तर्गत श्रुति सादुलिकरबाट खयाल सुन्न सक्नुहुनेछ। त्यसपछि 8:45 आकाशवाणीको दिल्ली केन्द्रबाट प्रसारण हुने कार्यक्रम समाचार सन्ध्या अन्तर्गत हिन्दी भाषामा राष्ट्रिय समाचार तथा त्यसपछि अंग्रेजी भाषामा राष्ट्रिय समाचार प्रस्तुत गरिनेछ। 9:15 स्पटलाइट कार्यक्रम प्रसारण हुनेछ। त्यसै गरी 9:30 आकाशवाणीको दिल्ली केन्द्रबाटै प्रसारण हुने कार्यक्रम चर्चाका विषय सुन्न सक्नुहुनेछ र अन्त्यमा 10:00 सुमधुर हिन्दी फिल्मी गीतहरू प्रस्तुत गर्दै यहाँहरूलाई मनोरञ्जन गराउनेछौ। यससँगै हाम्रो आजको रात्रिकालीन प्रसारण त्यही समाप्त हुनेछ।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: श्रोताहरू, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अहिलेसम्म जानकारी गरायौं आज बेलुकी प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा। अब प्रस्तुत छ मौसम सम्बन्धी साधारण जानकारी। स्थानीय मौसम विज्ञान विभागका अनुसार आज गान्तोक तथा आसपासका क्षेत्रहरूमा मौसम सामान्यदेखि बदलिरहने सम्भावना रहेको छ। दिनभरि आकाशमा साधारण बादलको आवरण रहनेछ भने केही स्थानहरूमा हल्का वर्षाको सम्भावना पनि व्यक्त गरिएको छ। आजको अधिकतम तापक्रम 25.0 डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम 17.2 डिग्री सेल्सियस मापन गरिएको छ। त्यस्तै आजको वर्षा मापन 28.0 डिग्री मिलिमिटर रेकर्ड गरिएको छ। मौसम परिवर्तनशील रहने भएकाले आवश्यक सतर्कता अपनाउन तथा बाहिर निस्कदा छाता वा वर्षाबाट जोगिने उपायहरू अपनाउन अनुरोध गरिएको छ। श्रोताहरू, यो थियो आजको मौसम सम्बन्धी साधारण जानकारी।

0: श्रोताहरू, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौँ। अब यहाँहरूलाई भोलि बिहान 6:30 आकाशवाणीको गान्तोक केन्द्रबाट प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखाबारे जानकारी गराउँदैछौँ। बिहान 6:30 मंगल धुनका साथ कार्यक्रमको थालनी गर्नेछौँ। 6:35 प्रस्तुत हुनेछ कार्यक्रम भक्ति प्रभात, जस अन्तर्गत रुमोला मुक्तान अनि देवकुमार दुमीको आवाजमा केही भजनहरू सुन्न सक्नुहुनेछ। 6:55 संस्कृत भाषामा तथा 7 हिन्दी भाषामा राष्ट्रिय समाचार प्रसारण हुनेछ। 7:05 यहाँहरूले कार्यक्रम गोल्डन मेलोडीज अन्तर्गत विभिन्न पुराना हिन्दी फिल्मी गीतहरू सुन्न सक्नुहुनेछ। त्यसपछि 7:25 आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसारित नेपाली भाषाको समाचार सुन्न सक्नुहुनेछ। 7:35 प्रस्तुत हुनेछ कार्यक्रम प्रणाम सिक्किम। 8 हिन्दी भाषामा राष्ट्रिय समाचार तथा 8:15 अंग्रेजी भाषामा राष्ट्रिय समाचार प्रसारण हुनेछ। त्यसपछि 8:30 पूर्वोत्तर सेवा सिलङ केन्द्रबाट प्रसारण हुने अंग्रेजी भाषाको समाचार सुन्न सक्नुहुनेछ। त्यसै गरी बिहान 8:40 कार्यक्रम गीतिमाला अन्तर्गत प्रकाश श्रेष्ठ अनि दीपक खरेलको आवाजमा आधुनिक नेपाली गीतहरू प्रस्तुत गरिनेछन्। 9:02 कार्यक्रम चित्रांजली अन्तर्गत पुराना हिन्दी फिल्मी गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउनेछौँ। त्यसपछि 10:02 कार्यक्रम ताजी तरिन अन्तर्गत नयाँ हिन्दी फिल्मी गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउनेछौँ। 10:30 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसारित कार्यक्रम एफएम गोल्ड सुन्न सक्नुहुनेछ। श्रोताहरू, अबको केही क्षणमा यहाँहरूले क्रमैले नेपाली लेप्चा तथा सिक्किमे भोटिया भाषामा प्रादेशिक समाचार सुन्न सक्नुहुनेछ।
1: यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार वन्दना रायबाट सुन्नुहोस्।

0: नयाँ दिल्लीमा केन्द्रीय पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतसँग भेट गरी सिक्किमको पर्यटन क्षेत्रको प्रगति र विकासबारे छलफल गरे। प्रतिनिधिमण्डलले प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको सिक्किम भ्रमणपछि पर्यटक आगमनमा भएको वृद्धिलाई प्रकाश पार्दै पर्यटन पूर्वाधार, नयाँ गन्तव्यहरूको प्रवर्धन, आगन्तुक सुविधाहरू र दिगो पर्यटन पहलहरूका लागि केन्द्रीय सहयोग बढ़ाउन माग गरे। केन्द्रीय मन्त्रीले सिक्किमको पर्यटन सम्भावनालाई स्वीकार गर्दै राज्यको पर्यटन पारिस्थितिक प्रणालीलाई सुदृढ़ पार्न मन्त्रालयबाट निरन्तर सहयोगको आश्वासन दिए। 27 माउन्टेन डिभिजनका जनरल अफिसर कमाण्डिङ मेजर जनरल राजेश मिश्र एसएमले आज राजभवनमा राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गर्नुभयो। भेटवार्ताको क्रममा भारतीय सेनाद्वारा संचालित मिशन सद्भावना तथा रणभूमि दर्शन कार्यक्रमहरूको प्रगतिबारे विस्तृत छलफल भएको थियो। राज्यपालले राष्ट्रको सुरक्षाका लागि भारतीय सेनाले देखाएको साहस, समर्पण र योगदानको प्रशंसा गर्नुभयो। वहाँले स्थानीय नागरिकहरूका कल्याणका लागि सेनाले सञ्चालन गरिरहेका सामाजिक तथा जनहितमुखी कार्यक्रमहरूको पनि सराहना गर्दै राजभवनको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने आश्वासन दिनुभयो। पर्यटन तथा नागरिक उड्डयन विभाग मन्त्री छिरिङ टी भुटियाले टाशिलिङ सचिवालयमा आयोजित एक कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन विभागका सबै आधिकारिक कामका लागि ई अफिस वेब एप्लिकेशनको शुरूआत गर्नुभयो। पत्रकारहरूलाई सम्बोधन गर्दै मन्त्रीले कुशल, पारदर्शी र झन्झटमुक्त सार्वजनिक सेवा प्रदान गरिन सुनिश्चित गर्न मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा ई अफिस प्रणाली शुरू गरिएको बताउनुभयो। यस प्रणालीको कार्यान्वयनमा संलग्न प्रक्रियाको बारेमा जानकारी दिँदै मन्त्री महोदयले भन्नुभयो,
1: टुरिज्म एण्ड सिभिल एभिएसन डिपार्टमेन्टको एउटा ऐतिहासिक कार्यक्रम भर्खरै हामीले गरेको छौं र यसमा के थियो भन्दाखेरि ई अफिस इन्ट्रोड्युस गरेको छौं, मेरै अफिसमा उद्घाटन गरेको छौं।
0: नशामुक्त भारत अभियान विकसित भारत की पहचान भन्ने विषयवस्तु अन्तर्गत लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने क्रममा पाकिम जिल्लामा हप्ताभरि जागरूकता र सामुदायिक संलग्नता गतिविधिहरू सञ्चालन गरिएको छ। जिल्लापाल पाकिम परी विष्णोईले पाकिमस्थित जिल्ला प्रशासनिक केन्द्रको परिसरमा वृक्षारोपण अभियानको नेतृत्व गर्नुभयो। यो अभियान वातावरणीय दिगोपनलाई प्रवर्धन गर्दै स्वस्थ र लागू औषधमुक्त समाजको प्रवर्धन गर्नेतर्फ जिल्ला प्रशासन र सरकारवालाहरूको सामूहिक प्रतिबद्धताको प्रतीक थियो। सोरेङ जिल्लाको पुलिस अधीक्षकको कार्यालयले आज एक सूचना जारी गरेको छ कि सिक्किम सरकारको सड़क तथा पुल विभाग सोरेङले मानव र सवारी साधनको आवागमन सुचारू गर्न सोरेङ जिल्लाको दरमदिन उपडिभिजन अन्तर्गत 8 सीएच 27-28 रहेको एनडीपी सड़कको चुधरे खोलामा रहेको स्टील पुलको पुनर्स्थापना कार्य गर्नेछ। यो पनि जानकारी गराइएको छ कि सोही दिन सोरेङ जिल्लाको दरमदिन उपडिभिजन अन्तर्गत 8 सीएच 27-28 रहेको एनडीपी सड़कमा दुई पाङ्रे लगायत सवारी साधनको लागि पूर्ण रूपमा बन्द रहनेछ। यात्रुहरूलाई वैकल्पिक मार्गहरू प्रयोग गर्न अनुरोध गरिएको छ र असुविधा भएकोमा खेद प्रकट गरिएको छ। रातको समयमा मुसलधारे वर्षाका कारण ओमचोङ नजिकै पहिरो गएपछि लेकशिप गेजिङ सड़कमा सवारी साधन आवागमन पूर्ण रूपमा अवरूद्ध भएको छ। स्रोतहरूले भनेका छन् निरन्तर भारी वर्षाका कारण पहाड़को एक भाग भत्किएको छ र ठूलो मात्रामा फोहोर र हिलो सड़कमा जम्मा भएको छ, जसले गर्दा सबै प्रकारका सवारी साधनहरू आवत जावतमा अवरोध पुगेको छ। यसका कारण दैनिक यात्रा र आवश्यक सामान ढुवानीका लागि सड़क यात्रा गर्ने यात्रुहरू र स्थानीय बासिन्दाहरू प्रभावित भएका छन्। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
2: अरिन मंगसुत गोंगतो गोमो लुन्छु छेनोंगो पिचिङ रोंग मिलम।

0: श्रोताहरू सुन्दै हुनुहुन्थ्यो प्रादेशिक समाचार। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय बेला 6:55 हुनै लागेको छ। अब प्रस्तुत छ कार्यक्रम सामयिक समीक्षा।
1: यो आकाशवाणी गान्तोक हो। समसामयिक विषयको कार्यक्रम सामयिक चर्चामा प्रस्तुत छ वार्ता, अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरूद्ध दिवस एक चर्चा। वार्ताकार हुनुहुन्छ डाक्टर पारसमणि दंगाल।

0: अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरूद्ध दिवस अर्थात इन्टरनेशनल डे एगेन्स्ट ड्रग एब्यूज एण्ड इलिचिट ट्राफिकिङ प्रत्येक वर्षको 26 जूनको दिन विश्वभर मनाइन्छ। यो दिवसले व्यक्ति, परिवार र सिंगो समाजलाई नै ध्वस्त पार्ने लागू औषधको दुर्व्यवसनी र यसको विश्वव्यापी अवैध व्यापार वा तस्करी विरूद्ध एकजुट हुन सन्देश दिन्छ। आधुनिक युगमा यो समस्या विकास र सुरक्षाका लागि एउटा ठूलो चुनौती बनेको छ। सन् 1987 संयुक्त राष्ट्र संघको महासभाले एउटा प्रस्ताव पारित गर्दै प्रत्येक वर्षको 26 जूनलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरूद्ध दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। 26 जूनको मिति चयन गर्नुको पछाडि एउटा ऐतिहासिक घटना जोड़िएको छ। चीनको छिङ राजवंशका अधिकारी लिन जेक्सुले सन् 1839 जून महिनामा अफिम युद्धभन्दा ठीक अगाडि युमेन गाङडोङमा ब्रिटिस व्यापारीहरूबाट जफ्त गरिएको लाखौं पाउण्ड अफिम नष्ट गरेका थिए। सोही ऐतिहासिक विद्रोहको सम्झनामा यो दिन रोजिएको हो। सचेतना फैलाउनु, अन्तर्राष्ट्रिय ऐक्यबद्धता कायम गर्नु र बिमारीको अधिकार रक्षा गर्नु यस दिवसको महत्वमा पर्दछन्। युवा पुस्तालाई लागू पदार्थको गम्भीर शारीरिक र मानसिक असरबारे अवगत गराएर सचेतना फैलाउनु, सीमापार हुने अवैध लागू औषध तस्करी रोक्न, देशहरूबीच समन्वय बढ़ाउनु अनि दुर्व्यवसनीमा फँसेकाहरूलाई अपराधीका रूपमा भन्दा पनि उपचार र पुनर्स्थापनाको आवश्यकता भएका बिमारीका रूपमा हेर्ने दृष्टिकोणको विकास गर्नु यसका महत्व हुन्।
1: उद्देश्य चाहिँ मतलब विश्व समुदायलाई नै लागू औषधको असर अनि यसको अवैध कारोबारबाट मुक्त गराउने भन्ने थियो। मनोविज्ञहरूले के भन्छन् भने युवा अवस्था भनेकै अलि बढी जिज्ञासु हुने, केही नयाँ प्रयोग गरी हेर्ने अनि जोखिम पनि मोल्ने उमेर हो नि, अनि त्यसमाथि साथीभाइको संगत, दबाव, छिटो पैसा कमाउने लोभ, कहिलेकाहीँ मानसिक तनाव, यस्ता कुराले पनि तान्छ। एकचोटि नशाको लत लागेपछि निस्कन साह्रै गाह्रो छ। यसको असर त विश्वव्यापी नै छ, निकै डरलाग्दो। तथ्याङ्कहरूले के देखाउँछ भने लागू पदार्थको प्रत्यक्ष असरले मात्रै हरेक वर्ष संसारभरि करिब 1,90,000 मान्छेको मृत्यु हुन्छ। अनि वास्तविक प्रयोगकर्ता कति छन् भन्ने त यकिन तथ्याङ्क पाउने मुस्किल छ, कताउ कता बढी होलान्। जस्तो एउटा उदाहरण हेरौँ न, भारतमा 2001 7,25,00,000 जति प्रयोगकर्ता थिए रे, अहिले त त्यो संख्या दोब्बर भन्दा बढी भइसक्यो होला भन्ने अनुमान छ।
0: भौगोलिक अवस्थितिका कारण भारत लागू पदार्थको अवैध ओसार प्रसारका लागि निकै संवेदनशील क्षेत्रमा पर्दछ। भारत विश्वका दुई ठूला अवैध अफिम उत्पादक क्षेत्रहरूको बीचमा अवस्थित छ। पश्चिममा गोल्डन क्रिसेन्ट, जसमा इरान, अफगानिस्तान र पाकिस्तान पर्दछन् र पूर्वमा गोल्डन ट्रेंगल, जसमा म्यानमार, लाओस र थाइल्याण्ड पर्दछन्। यसले गर्दा भारत सजिलै तस्करीको चपेटमा पर्ने गरेको छ। लागू पदार्थ आज युवा पुस्तामा बढ़दो आकर्षण बनेको स्थिति छ। बदलिँदो जीवनशैली, संगत, मानसिक तनाव र बेरोजगारीका कारण विद्यालय तथा कलेज जाने उमेरका युवाहरू यसको चपेटामा परिरहेका छन्। सिन्थेटिक र फार्मास्युटिकल ड्रग्सको प्रभाव पनि बढ़िरहेको छ। परम्परागत गाँजा र अफिम मात्र नभई अहिले बजारमा कफ सिरप, प्रतिबन्धित पेनकिलर र हेरोइन जस्ता घातक सिन्थेटिक ड्रग्सको अवैध बिक्री तीव्र रूपमा बढ़ेको देखिन्छ। भारत सरकारको सामाजिक न्याय तथा आधिकारिता मन्त्रालयको पछिल्लो वार्षिक प्रतिवेदन 2025-26 अनुसार देशमा लागू पदार्थको अवस्था निकै चिन्ताजनक छ। प्रतिवेदन अनुसार भारतमा लगभग 6.5 करोड़ मानिस कुनै न कुनै प्रकारको लागू पदार्थ वा मादक पदार्थको गम्भीर दुर्व्यवसनीबाट पीड़ित छन्। कुल दुर्व्यवसनी मध्ये करिब 1.7% बालक बालिकाहरू टेनराइट, ग्लू आदि सुंग्ने, इनहेलेन्टको लतमा छन्। एनजीओहरूका सर्वेक्षण अनुसार उपचारका लागि आउने बिमारी मध्ये 63.6%ले 15 वर्षको उमेरभन्दा पहिले नै यसको स्वाद चाखिसकेका हुन्छन्। भारतमा लगभग 8.5 लाख मानिस सुईद्वारा ड्रग्स लिने गर्दछन्, जसका कारण एचआईभी र हेपाटाइटिस सी जस्ता घातक रोगको जोखिम उच्च छ।
1: यसको असर त धेरैतिर देखिन्छ। एकातिर अपराध बढेको छ, चोरी, लुटपाट, हिंसा यस्ता घटनाहरू कतै न कतै लागू पदार्थसँग जोडिएका हुन्छन्। अर्कोतिर जनस्वास्थ्यमा ठूलो संकट छ, खास गरी सुईबाट नशा लिनेहरूमा एचआईभी एड्स, हेपाटाइटिस बी, सी जस्ता रोग सर्ने खतरा एकदमै धेरै छ। अनि अर्को डरलाग्दो कुरा के छ भने डाक्टरको पुर्जी बिना नै औषधि पसलबाट नियन्त्रित औषधिहरू किनेर दुरूपयोग गर्ने चलन बढेको छ। अनि शहरमा हेर्नुहोस् न, सड़क बालबालिकाहरूले डेन्ड्राइट जस्ता गमहरू खुलेआम सुँगिरहेका हुन्छन्। उनीहरूको स्वास्थ्य के भइरहेको होला? अनि अर्कोतिर जताततै खुलेका छन् नि यी दुर्व्यसन सुधार केन्द्रहरू, यसले पनि त समस्या कति गहिरो छ भन्ने देखाउँछ, होइन र?
0: लागू पदार्थ मुक्त समाज निर्माणका लागि बहुआयामिक प्रयासको आवश्यकता पर्दछ। भारत सरकारले 15 अगस्त 2020 शुरू गरेको नशामुक्त भारत अभियानले देशका सबै जिल्लाहरूलाई समेटेको छ। यसले संस्थागत प्रयासलाई जनआन्दोलनमा परिवर्तन गरेको छ। यस अन्तर्गत हालसम्म लगभग 3 करोड़ मानिसहरूसम्म सचेतना पुर्याइएको छ। 1 करोड़ भन्दा बढ़ी युवा र 75 लाख भन्दा बढ़ी महिलाहरू यस अभियानमा प्रत्यक्ष जोड़िएका छन्। यस अभियान अन्तर्गत देशव्यापी रूपमा एकीकृत पुनर्स्थापना केन्द्र, जिल्ला दुर्व्यसन मुक्ति केन्द्र र लत उपचार सुविधाहरू सञ्चालनमा छन्। भारतमा नार्कोटिक्स, ड्रग्स एवं साइको ट्रोपिक सब्सटेन्सेस एक्ट अन्तर्गत अवैध ड्रग्सको उत्पादन, बिक्री र ओसार पसार गर्नेलाई कड़ा सजायको व्यवस्था छ। नार्कोटिक्स कन्ट्रोल ब्यूरो जस्तो भारतीय केन्द्रीय एजेन्सीले अन्तर्राष्ट्रिय र अन्तर्राज्यीय तस्करी सञ्जालहरूलाई भत्काउन 24 घण्टा काम गरिरहेको छ। नशाको लतबाट मुक्ति पाउन र परामर्शका लागि सरकारले निशुल्क टोल फ्री राष्ट्रिय हेल्पलाइन 1444 सञ्चालन गरेको छ। अभिभावकहरूले आफ्ना बालक बालिकाको व्यवहारमा आएको परिवर्तन जस्तै अचानक एकान्त मन पराउने, पढ़ाई बिग्रिने, रिस उठ्ने जस्ता लक्षणहरूमा ध्यान दिनुपर्छ र उनीहरूसँग साथी जस्तै व्यवहार गर्नुपर्छ। विद्यालय र कलेजहरूमा नियमित रूपमा साइन्स बेस्ड तथ्यपरक ड्रग्स शिक्षा दिनु आवश्यक छ, ताकि साथीभाइको दबावमा आएर कसैले गल्ती नगरोस्। लागू पदार्थको दुर्व्यसनी केवल एक व्यक्तिको व्यक्तिगत कमजोरी होइन, यो एउटा गम्भीर सामाजिक र स्वास्थ्य सम्बन्धी समस्या हो। 26 जूनको अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरूद्ध दिवसले हामीलाई नारामा मात्र सीमित नभई व्यवहारमै नशामुक्त समाज निर्माणका लागि दृढ संकल्प लिने प्रेरित गर्दछ। युवा पुस्ताको ऊर्जालाई ड्रग्सको अन्धकारमा हराउन नदिन सरकार, पुलिस, नागरिक समाज र प्रत्येक परिवारले उत्तिकै जिम्मेवारी निर्वाह गर्नु आजको अपरिहार्य आवश्यकता हो।

श्रोताहरू यतिन्जेल सुन्नुभयो कार्यक्रम हेलो श्रोताको पहिलो भाग। अब यहाँहरूलाई सुनाउँदैछौ नारायण गोपालको आवाजमा यो सम्झिने मन छ।

0: श्रोताहरू, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यति बेला स्टुडियोको घड़ी अनुसार समयको 7:25 हुन लागेको छ। अब केही क्षणमा यहाँहरूले सुन्नुहुनेछ नेपाली भाषामा राष्ट्रिय समाचार।
1: यो आकाशवाणी हो। अभिजेल राईबाट राष्ट्रिय समाचार सुन्नुहोस्।

0: शुरूमा यस बुलेटिनका प्रमुख समाचार। संयुक्त राष्ट्र संघमा पाकिस्तानले कश्मीर मुद्दा उठाएकोमा भारतद्वारा कड़ा आपत्ति। इरानमा रहेको भारतीय दूतावासद्वारा आफ्ना नागरिकहरूका लागि परामर्श जारी। पश्चिम बंगालको कोलकातामा निर्माणाधीन गोदाम भत्किँदा 3 जनाको मृत्यु, 5 जना घाइते। हकी इण्डियाद्वारा अर्को महिना हुने बेलायत भ्रमणको लागि 24 सदस्यीय जुनियर महिला टोलीको घोषणा। अनि फिफा विश्वकपमा कोलम्बिया कंगोलाई 1-0 पराजित गर्दै नकआउट चरणमा प्रवेश। अब समाचार विस्तारमा। संयुक्त राष्ट्र संघमा पाकिस्तानले कश्मीर मुद्दा उठाएकोमा भारतले कड़ा आपत्ति जनाएको छ। पाकिस्तानले संयुक्त राष्ट्र संघको मञ्चलाई राजनीतिकरण गरेको आरोप भारतले लगाएको छ। सह अध्यक्षको रूपमा निष्पक्षता कायम राख्नुको सट्टा पाकिस्तानले आफ्नो अडान दुरूपयोग गरेको भारतले बताएको छ। संयुक्त राष्ट्र संघका लागि भारतका स्थायी प्रतिनिधि पी हरिसले सह अध्यक्षको रूपमा पाकिस्तानको आचरणको आलोचना गर्नुभयो। पाकिस्तानका स्थायी प्रतिनिधि असीम इफ्तिकार अहमदको टिप्पणीको जवाब दिँदै पी हरिसले जम्मू कश्मीरमा भारतको लामो समयदेखिको अडान दोहोर्याउनुभयो। उहाँले भन्नुभयो, केन्द्रशासित प्रदेश जम्मू कश्मीर पूर्णतया भारतको आन्तरिक मामिला हो।
1: मैं पाकिस्तानी पक्ष की टिप्पणियों का उल्लेख करता हूं। यह हैरान कर देने वाला है कि ऐसे मंच पर जहां राजनीतिक मुद्दों पर संतुलित और निष्पक्ष चर्चा की उम्मीद की जाती है, ऐसी बातें कही गईं। मैं दोहराना चाहता हूं कि जम्मू कश्मीर पूर्ण रूप से भारत का घरेलू मामला है।
0: इरानको तेहरानमा रहेको भारतीय दूतावासले भारतीय नागरिकहरूका लागि संशोधित परामर्शहरू जारी गरेको छ। दूतावासले तेहरानमा रहेका भारतीय नागरिकहरूलाई अर्को सूचना नआएसम्म अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ। साथै स्थानीय अधिकारीहरूको निर्देशनहरू पालना गर्न पनि आग्रह गरेको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले आज अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रेर र उहाँको प्रतिनिधि मण्डलसँग भेटघाट गर्नुभयो। श्री गोयलले सामाजिक सञ्जाल पोस्टमा भारत अमेरिका व्यापार वार्ताको प्रगतिको समीक्षा गरेको र दुई देशबीचको आर्थिक साझेदारीलाई अझ सुदृढ पार्ने अवसरहरू खोजी गरेको उल्लेख गर्नुभएको छ। भारत र संयुक्त अरब इमिरेट्स यूएईले रणनीतिक रक्षा साझेदारी ढाँचा अन्तर्गत रक्षा सहयोगलाई अगाडि बढ़ाउन आज नयाँ दिल्लीमा बैठक आयोजना गर्यो। रक्षा मन्त्रालयले सामाजिक सञ्जाल पोस्टमा जनाए अनुसार बैठकको सह अध्यक्षता संयुक्त सचिव अमिताभ प्रसाद र यूएईका ब्रिगेडियर जनरल जमाल इब्राहिम मोहम्मद इब्राहिम अलमार जुकीले गर्नुभएको थियो। छलफलका मुख्य विषयहरूमा रक्षा उद्योग सहयोग विस्तार गर्नु, नव प्रवर्तनलाई प्रवर्धन गर्नु, अद्वितीय प्रविधिहरूको उपयोग गर्नु र समुद्री सुरक्षालाई सुदृढ पार्नु रहेका छन्। विदेश मन्त्री डाक्टर एस जयशंकरले चुनौतीपूर्ण विश्वव्यापी वातावरणमा भारत दक्षिण कोरिया सम्बन्धलाई अझ सुदृढ पार्नुपर्ने आवश्यकतामा जोड़ दिनुभएको छ। उहाँले साझा मूल्य मान्यता र पारस्परिक विश्वास भएका देशहरूले सँगै मिलेर अझ नजिकबाट काम गर्नुपर्ने बताउनुभयो। श्री जयशंकरले दक्षिण कोरियाली विदेश मन्त्री चो ह्युन सँगको सियोलमा भएको भेटमा यस्तो टिप्पणी गर्नुभएको हो।
1: इस साझेदारी को आगे बढ़ाना हमारी जिम्मेदारी है। इसमें सरकार के अलग अलग विभाग और देश की अर्थव्यवस्था के विभिन्न पहलू शामिल हैं, जिनके बीच तालमेल बैठाना बहुत आवश्यक है। मैं कहूंगा कि हमें भविष्य को ध्यान में रखते हुए एक आधुनिक साझेदारी की ओर बढ़ना चाहिए।
0: राष्ट्रिय राजमार्ग प्राधिकरणले देशभरका राष्ट्रिय राजमार्गहरूमा अवैध पार्किङ र अतिक्रमण हटाउने अभियानलाई तीव्र बनाएको छ। सड़क यातायात तथा राजमार्ग मन्त्रालयले सर्वोच्च अदालतको निर्देशन अनुसार यस्तो कार्यवाही भइरहेको बताएको छ। यसको उद्देश्य राष्ट्रिय राजमार्गहरूलाई सुरक्षित, थप पहुँचयोग्य र यात्रुहरूका लागि बढ़ी सुविधाजनक बनाउनु हो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। पश्चिम बंगालको कोलकातामा आज निर्माणाधीन गोदाम भत्किँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारी र राज्यमन्त्री अग्निमिल पल र डाक्टर इन्द्रनील खानले घटनास्थल पुगेर स्थितिको समीक्षा गर्नुभयो। उद्धार कार्य जारी छ। मौसम विभागले आज कोंकण र गोवामा भारी वर्षाको लागि उच्च सतर्कता जारी गरेको छ। तटीय कर्नाटक र मध्य महाराष्ट्रमा आगामी दुई दिनसम्म यस्तै मौसमको अवस्था रहने अनुमान गरिएको छ। आसाम, मेघालय, भित्री कर्नाटक, ओडिशा, तेलंगाना, पश्चिम बंगाल र सिक्किममा 29 तारीकसम्म भारी वर्षाको पूर्वानुमान गरिएको छ। दिल्ली, हरियाणा, चण्डीगढ, पंजाब, हिमाचल प्रदेश, उत्तराखण्ड, जम्मू कश्मीर र लद्दाखमा शनिबारसम्म तेज हावाहुरीसँगै वर्षा हुने पूर्वानुमान गरिएको छ। अरूणाचल प्रदेशको तल्लो सुबनसिरी जिल्लामा भारी वर्षा हुँदा आसामका विभिन्न सीमावर्ती जिल्लाहरूको तल्लो क्षेत्रहरूमा बाढ़ीको जोखिम बढ़ेको छ। हाम्रा संवाददाताका अनुसार आसामका सबै सम्बन्धित विभागहरू उच्च सतर्कतामा रहेका छन्। अब अन्तर्राष्ट्रिय प्रसंग। युरोप अहिले तीव्र गर्मीको चपेटामा परेको छ। धेरै देशहरूमा उच्च तापमान रेकर्ड गरिएको छ। विश्व स्वास्थ्य संगठनले यो अवस्थालाई गम्भीर स्वास्थ्य आपतकालको रूपमा वर्णन गरेको छ। उच्च तापमान रेकर्ड गरिएका देशहरूमा फ्रान्स, स्पेन, बेलायत र इटली रहेका छन्। कंगोमा हालसम्म इबोलाका 1094 मामिलाहरू रिपोर्ट गरिएका छन्, जसमध्ये 277 जनाको मृत्यु भएको छ। युगाण्डामा इबोलाका 20 मामिला पुष्टि भएको छ, जसमध्ये दुई जनाको मृत्यु भएको छ। यसैबीच युगाण्डा र कंगोले इबोला प्रकोपसँग लड्न सहकार्य शुरू गरेका छन्। अब खेल समाचार। हकी इण्डियाले जुलाई 5 देखि 14 सम्म बेलायत भ्रमणको लागि 24 सदस्यीय जुनियर महिला टोलीको घोषणा गरेको छ। नयाँ प्रशिक्षक टीम व्हाइटको नेतृत्वमा भारतीय टोलीले जुनियर एसिया कप सहित आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको तयारीका लागि स्कटल्याण्ड र इंग्ल्याण्डमा 7 खेल खेल्नेछ। ब्याडमिण्टनमा ट्रिसा जोली र गायत्री गोपीचन्द यूएस ओपनको महिला युगल स्पर्धाको प्री क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। भारतीय जोलीले स्पेनकी पाउला लोपेज र लुसिया रोड्रिगेजलाई पराजित गरे। प्री क्वार्टर फाइनलमा उनीहरूले जापानकी सुमिरे नाकाडे र मियो टाकाहासीको सामना गर्नेछन्। फिफा विश्वकपमा मेक्सिकोमा खेलिएको समूह के को खेलमा कोलम्बियाले कंगोलाई 1-0 पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ। यसअघि ह्युस्टनमा भएको सोही समूह खेलमा पोर्चुगलले उज्बेकिस्तानलाई पराजित गरेको थियो। 41 वर्षीय क्रिस्टियानो रोनाल्डोका 2 उत्कृष्ट गोलले पोर्चुगललाई उज्बेकिस्तानमाथि 5-0 जीत हासिल गर्न मदत गरेको थियो। अन्त्यमा यस बुलेटिनका प्रमुख समाचार पुनः एकपटक। संयुक्त राष्ट्र संघमा पाकिस्तानले कश्मीर मुद्दा उठाएकोमा भारतद्वारा कड़ा आपत्ति। इरानमा रहेको भारतीय दूतावासद्वारा आफ्ना नागरिकहरूका लागि परामर्श जारी। पश्चिम बंगालको कोलकातामा निर्माणाधीन गोदाम भत्किँदा 3 जनाको मृत्यु, 5 जना घाइते। हकी इण्डियाद्वारा अर्को महिना हुने बेलायत भ्रमणको लागि 24 सदस्यीय जुनियर महिला टोलीको घोषणा। अनि फिफा विश्वकपमा कोलम्बिया कंगोलाई 1-0 पराजित गर्दै नकआउट चरणमा प्रवेश। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
2: श्रोताहरू यतिन्जेल सुन्दै हुनुहुन्थ्यो यसै केन्द्रबाट प्रसारित नेपाली भाषामा राष्ट्रिय समाचार। यति बेला स्टुडियोको घड़ी अनुसार समय साँझको 7:35 भइसकेको छ। अब यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम हेलो श्रोताको रहल भाग।
3: हेलो आकाशवाणी गान्तोक।
4: हेलो नमस्कार, राधे राधे।
3: राधे राधे, कौन कहाँ से बात कर रहे है?
4: केसरी सिंह राजपूत, बैरसिया, जिला भोपाल, मध्य प्रदेश से बोल रहा हूँ।
3: केसरी सिंह राजपूत जी?
4: हाँ जी, हाँ जी,
3: भोपाल मध्य प्रदेश से।
4: जी जी जी, बैरसिया और जिला है अपना भोपाल।
3: भोपाल, जी जी, भोपाल।

श्रोताहरू, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यतिन्जेल सुन्नुभयो कार्यक्रम हेलो श्रोता। अब यहाँहरूलाई साधना सरगमको आवाजमा एउटा नेपाली आधुनिक गीत सुनाएर मनोरञ्जन गराउँदैछौं।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जुन 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: श्रोताहरू सुन्नुभयो साधना सरगमको आवाजमा रमाइलो गीत। अब यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम गीत गजल अन्तर्गत गायक नितिन मुकेशको आवाजमा गीतहरू। पहिलो गीत रिश्तो की मेहन्दी।

गायक नितिन मुकेशको स्वरमा गीतहरू सुन्ने क्रममा अब अर्को गीत बजाउँदैछौ, उनकै आवाजमा जिन्दगी हो गई बिनोर, स्वीकार्नुहोस्।

श्रोताहरू, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यति बेला तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम गीत गजल अन्तर्गत नीतिश मुकेशको आवाजमा गीतहरू। अब अर्को गीत पस्किँदैछौ उनकै आवाजमा।

श्रोताहरू, गायक नितिन गजलमा गायक नितिन मुकेशको आवाजमा गीतहरू सुन्ने क्रममा अब अन्तिम गीत बजाउँदैछौ उनकै स्वरमा रहेको यो गीत।

0: श्रोताहरू, कार्यक्रम गीत गजलको निर्धारित समय सकिसकेको छ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। स्टुडियोको घडी अनुसार समय यति बेला रात्रिको 8:30 हुनै लागेको छ। अब यहाँहरूलाई मन्त्रमुग्ध बनाउँदैछौ कार्यक्रम सुर संसार अन्तर्गत श्रुति सादुलिकरबाट खयाल सुनाएर। त्योभन्दा अघि एउटा छोटो व्यापारिक विश्राम।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जुन 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

श्रोताहरू सुन्दै हुनुहुन्थ्यो आकाशवाणीको दिल्ली केन्द्रबाट प्रसारित कार्यक्रम चर्चाका विषय है। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। स्टुडियोको घड़ी अनुसार समय यति बेला रात्रिको 10 बजिसकेको छ। अब यहाँहरूलाई हामी हिन्दी फिल्मी गीतहरू सुनाएर मनोरञ्जन गराउनेछौ। पहिलो गीत बजाउँदैछौ 1990 सालमा आएको चलचित्र आशिकीबाट कुमार सानु अनि अनुराधा पौडवालको आवाजमा मे दुनिया भुला दुंगा।

भर्खरै यहाँहरूले सुन्नुभयो प्रेम समर्पण र अटुट विश्वासले भरिएको सदाबहार गीत मे दुनिया भोला डुङ्गा। प्रेममा मानिस कति गहिरोसम्म डुब्न सक्छ, आफ्नो प्रिय व्यक्तिका लागि कति ठूलो त्याग गर्न सक्छ भन्ने भावनालाई यो गीतले निकै मार्मिक ढंगले प्रस्तुत गरेको छ। यही मिठास र भावनात्मक यात्रासँगै हामी कार्यक्रमलाई अगाडि बढाउँदैछौ। अर्को गीत लिएका छौं 2002 सालमा आएको चलचित्र तुमसे अच्छा कौन हैबाट अलका याग्निकको आवाजमा आँख है भरी भरी स्वीकार्नुहोस्।

जीवनका पीडा, बिछोड, अपुरा सपना र मनभित्रका गहिरा घाउलाई शब्द र संगीत मार्फत अत्यन्त संवेदनशील ढंगले प्रस्तुत गरिएको यो गीतले धेरै श्रोताको मन छुने गरेको छ। कहिलेकाहीँ मुस्कानको पछाडि लुकेका आँसु र मनभित्रका अनकहा पीडाहरूलाई पनि यो गीतले उजागर गर्छ। यही भावनात्मक अनुभूति सँगै अघि बढ्ने क्रममा अर्को गीत लिएका छौं। 1990 सालमा आएको चलचित्र जुर्मबाट कुमार सानु अनि साधना सरगमको आवाजमा जब कोई बात बिगड़ जाए।

प्रेम र विश्वासको सुन्दर सन्देश बोकेको सदाबहार गीत जब कोही बात बिगड जाए। जीवनमा सुख दुःख उतार चढाव र चुनौतीहरू आइरहन्छन्, तर त्यस्ता कठिन घडीमा साथ दिने एउटा भरोसायोग्य व्यक्ति हुनु नै सबैभन्दा ठूलो शक्ति हो। यही भावनालाई सरल शब्द र मधुर संगीत मार्फत प्रस्तुत गरिएको यो गीत आज पनि श्रोतामाझ उत्तिकै लोकप्रिय छ। सम्बन्धको वास्तविक अर्थ भनेको खुशीका क्षणमा मात्र होइन, कठिन परिस्थितिमा पनि एकअर्काको हात समात र अघि बढ्नु हो भन्ने सन्देश यो गीतले दिन्छ। यही सुन्दर भावनासँगै कार्यक्रमलाई निरन्तर अघि बढाउँदैछौ। अर्को गीत बजाउँदैछौ 2003 को चलचित्र दिल का रिश्ताबाट कुमार सानु, अलका याग्निक अनि उदित नारायणको आवाजमा दिल का रिश्ता बडा ही प्यारा है, स्वीकार्नुहोस्।

श्रोताहरू, कार्यक्रम हिन्दी फिल्मी गीत सुन्ने क्रममा अब अन्तिम गीत प्रस्तुत गर्दैछौ। 1991 सालमा आएको चलचित्र दिल है कि मानता नहीं बाट कुमार सानु अनि अनुराधा पौडवालको

श्रोताहरू, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। कार्यक्रम हिन्दी फिल्मी गीतको निर्धारित समय यही समाप्त भइसकेको छ। यससँगै हाम्रो आजको रात्रिकालीन प्रसारण पनि यही समाप्त हुन्छ। भोलि बिहान फेरि ठिक 6:30 पुनः उपस्थित हुने नै छौं। तबसम्मका लागि सम्पूर्ण आकाशवाणी परिवारलाई बिदा दिनुहोस्। हवस् त, नमस्ते, शुभरात्रि, जय।